बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र बेलुकी पुनः प्रसारण 8:30देखि 9 बजेसम्म आउने गर्दछ। यस कार्यक्रमलाई पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ र यो बाल कार्यक्रम यहाँहरूकै आफ्नै बाल कार्यक्रम हो, जहाँबाट यहाँहरूले धेरै आशिषका कुराहरू महसुस गर्न सक्नुहुनेछ र विशेष गरी यो समय यहाँहरूको पढाइ लेखाइ पनि खासै भइरहेको छैन होला, किनभने हाम्रो देशको अहिले नयाँ नियम अनुसार विभिन्न ठाउँमा विद्यालयहरू पूर्ण रूपमा खुलिसकेका छैनन् र कतिजना भाइ बहिनीहरूको चाहिँ भर्खर मात्रै खुलिसके पनि होला र कतिजना भाइ बहिनीहरूलाई ओहो यत्रो समयसम्म हामी घर बस्यौं अनि अलिकति आफ्नो परिवारसँग समय बितायौं अनि फेरि पढ्न जानु पर्यो भनेर त्यो अल्छी त लागेको छैन होला पक्कै पनि। र यहाँहरूले फेरि पनि यो नयाँ सेसनमा आफ्नो विद्यालयमा आफ्ना साथीहरूसँग समय बिताउन सक्नुहुन्छ र एउटा कक्षाबाट अर्को कक्षामा जाँदै गर्दा झन् धेरै यहाँहरूले फेरि त्यो एक लेभल माथिको चाहिँ यहाँहरूले ज्ञानहरू चाहिँ आफ्नो टिचर्सहरूबाट बटुल्न सक्नुहुनेछ। र विद्यालय भनेको एकदमै रमाइलो ठाउँ पनि हो, जहाँ यहाँहरूले आफ्नो साथीभाइहरू बनाउन सक्नुहुन्छ, आफ्नो टिचर्सहरूबाट राम्रा राम्रा कुराहरू सिक्न सक्नुहुन्छ, यहाँहरूले खेल्न सक्नुहुन्छ र विभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि यहाँहरूले चाहिँ खेल्ने अवसर पाउनुहुन्छ, जसले चाहिँ यहाँहरूलाई मानसिक रूपमा, शारीरिक रूपमा, भावनात्मक रूपमा र यहाँको हरेक पढाइका हरेक क्षेत्रहरू भयो यहाँहरूको विकासमा पनि यसले मदत पुर्याउँदछ। भाइ बहिनीहरू, आज भने म यहाँहरूको माझमा एउटा कथा लिएर आएकी छु। त्यो कथा के को बारेमा होला त यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रमको यो शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यो बालगीत। बालगीतपछि फेरि पनि उपस्थित हुने नै छु। फेरि पनि कार्यक्रम यिपी लेट्स सिंग यहाँहरूकै आफ्नै बाल कार्यक्रममा स्वागत गर्न चाहन्छु। म यहाँहरूकै प्यारी दिदी सारा उपस्थित छु र भाइ बहिनीहरू, आज भने म यहाँहरूलाई समनको गिटार भन्ने कथा भन्न गइरहेकी छु, जुन कथा कमला थापा छेत्रीले लेख्नु भएको छ र यो कथालाई अर्ली चाइल्डहुड एजुकेशन सेन्टर प्रालीले प्रकाशन गरेको किताब हो। समनको गिटार भन्ने बित्तिकै यहाँ के हुन्छ होला त यस कथामा, एकछिन सोच्नुहोस् त। यहाँहरूले सोचिसक्नुभयो होला, समन एउटा गीत संगीत मन पराउने केटो थियो, त्यसमा पनि उनलाई गिटार बजाउन एकदमै मन पर्थ्यो। उनी एक विद्यार्थी थिए। भोलिपल्ट विद्यालयमा गिटार बजाउनका लागि अघिल्लो दिनदेखि नै उनी गिटार बजाउने अभ्यास गर्दै थिए। उनी आफ्नो बहिनी सारासँग बसेर गिटार बजाउँदै थिए र उनी सधैँ आफ्ना साथीहरूसँग विद्यालय जाने गर्थे र भोलिपल्ट बिहानै उनका साथीहरू उनलाई लिनका लागि घर आइपुगे। समन पनि आफ्नो स्कूल ड्रेस लगाएर तयार भएर बसेका थिए। साथीहरू आइपुग्न साथ उनले आफ्नो गिटार लिनका लागि घरभित्र कुद्देर गए र उनका साथीहरूले पनि उनलाई बोलाउँदै थिए, समन छिटो आऊ, स्कूल जान बेर भइसक्यो, आए भन्दै समन पनि यताउति आफ्नो गिटार खोज्दै थियो। उनले जताततै आफ्नो गिटार खोज्न थाल्यो। समनले मेरो गिटार कहाँ गयो, मेरो गिटार कहाँ गयो भन्दै आत्तिदै पो खोज्न थाले। समनले आफू सुत्ने कोठामा पनि गिटार खोज्यो, तर त्यहाँ पनि उनले त्यो गिटार पाएन। समनले भान्सामा पनि गएर आफ्नो गिटार खोज्यो, तर भान्सामा पनि गिटार थिएन। अनि उनले बैठक कोठामा पनि गएर आफ्नो गिटार खोज्न थाल्यो। अब बैठक कोठामा पनि उनले भेटाउँदै भेटाएन। यति मात्रै कहाँ हो र, समनले आफ्नो घरको बगैँचामा पनि त्यो गिटार खोज्न थाल्यो, तर त्यहाँ पनि उनले

गिटार पाएनन्। समनले आफ्नो घरको छतमाथि पनि गएर यताउति खोज्न थाले। उनले सबैतिर खोजे तर आफ्नो गिटार पाउँदै पाएनन्। उनी यताउति दौडाउँदा दौडाउँदै थकित भए र दुखी पनि भए। मैले मेरो गिटार पाइन भन्दै समन दुखी पो हुन थाले। भाइ बहिनीहरू, समनले आफ्नो गिटार यताउति जताततै खोजे। पुरै घरभरि खोज्दा पनि आफ्नो गिटार भेटाएनन् र उनी निकै दुखी भए। अब के हुन्छ होला त? यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा म राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यो आशिषमय बालगीत। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो यस यिपी कोइरले गाउनु भएको आशिषमय बालगीत र कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु म छु यहाँहरूकै प्यारी दिदी सारा र यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम यिपी लेट्सिङ र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिएँ कि समनले आफ्नो गिटार कतै पनि भेटाएन अनि उनी दुःखी थिए अब के हुन्छ होला त यहाँहरूले पक्कै पनि सोचिसक्नुभयो होला यदि सोचिसक्नु भएको छ भने आफ्नो छेउमा बसेको जो कोही हुनुहुन्छ उहाँलाई बताउन सक्नुहुन्छ समन दुःखी हुँदै उनको बहिनी सारा भएको छेउमा पुग्दछ किनभने यो दिन उनले आफ्नो स्कुलमा गएर गिटार बजाउने योजना गरेको थियो कतै आफ्नो योजना बिग्रिने त होइन असफल त हुने होइन भन्दै उनी दुःखी हुँदै आफ्नो बहिनी सारा भएको नजिक पुग्दछ जब उनी साराको छेउमा पुगे उनले भेटाए कि गिटार त उनकै आफ्नै बहिनी साराको हातमा पो रहेछ आफ्नो गिटार भेटाएर समन निकै खुसी भए त्यसपछि सारा समन र समनका साथीहरू मिलिजुली एकैसाथ विद्यालयमा जाँदछन् भाइ बहिनीहरू के यहाँहरूलाई पनि आफ्नो नजिकको कोही व्यक्ति जसले गिटार बजाउनुहुन्छ उहाँको बारेमा थाहा छ अवश्य पनि यहाँहरूलाई पनि कोही गिटार बजाउने मानिसको बारेमा थाहा होला मेरो पनि आफ्नो घरमा मेरो कान्छो भाइ छ र उसले पनि घरमा गिटार बजाउँदछ र मलाई पनि गिटार बजाउन नआए पनि अरूले गिटार बजाएको हेर्न साह्रै मनपर्छ र मैले पनि केही समय अगाडि आफ्नो भाइको लागि भनेर गिटार किनिदिएकी थिए ताकि उसले गिटार बजाउन सिकोस् र परमेश्वरको महिमा गर्न सकोस् भन्ने मलाई लागेको थियो र मेरो भाइले अहिले आराधना टिममा रहेर गिटार बजाउने गर्दछ जुन कुरा मलाई देख्दा एकदमै खुसी लाग्छ यहाँहरूको पनि आफ्नो घरमा आफ्नै फ्यामिली मेम्बरभित्र आफ्नो दाजुले बहिनीले दिदीले अथवा जो कोहीले पनि गिटार बजाउने गर्नुहुन्छ होला र कतिजना साना साना भाइ बहिनीहरूले त यही सानो उमेरदेखि नै गिटार बजाउने प्रयास गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू अहिलेलाई भने कार्यक्रममा फेरि पनि म राख्न चाहन्छु यिपी कोइरले गाउनु भएको यो बालगीत गीतपछि फेरि पनि आउने नै छु

पनि कार्यक्रम यिपी लेट्स सिङ यहाँहरूकै आफ्नै बाल कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। म यहाँहरूकै प्यारी दिदी सारा उपस्थित छु। र भाइ बहिनीहरू, समनले गिटार बजाउन एकदमै इच्छा देखाए जस्तै यहाँहरूलाई पनि विभिन्न म्युजिकल इन्स्ट्रुमेन्टहरू बजाउन मन लाग्छ होला। कसैलाई ड्रम बजाउन मन लाग्छ होला, कसैलाई मादल बजाउन मन लाग्छ होला, अनि कसैलाई चाहिँ पियानो बजाउन मन लाग्छ होला। अर्थात् हामी हरेकलाई म्युजिक एकदमै मनपर्छ। गीत मन नपराउने मान्छे, म्युजिकल इन्स्ट्रुमेन्टहरू मन नपराउने मान्छे त यस संसारमा कमै मात्र होलान्। कतिजनालाई गीत गाउन नआए तापनि अरूले बाजाहरू बजाएको, अरूले गाएको सुन्न एकदमै मनपर्छ। र मेरो एकजना साथी हुनुहुन्छ जोसँग म काम गर्ने गर्छु, अनि र उहाँको छोरा छोरीले चाहिँ अहिले विद्यालय बिदा भएको समयमा चाहिँ म्युजिक सिक्दै हुनुहुन्छ। र यसरी पनि यहाँहरूले यो बिदाको समयलाई म्युजिकहरू सिक्ने र आफूलाई इन्ट्रेस्ट लागेका कुराहरू यहाँहरूले चाहिँ सिक्न सक्नुहुनेछ। र सबै अभिभावकहरूलाई म यही अनुरोध गर्न चाहन्छु कि आफ्ना छोरा छोरीहरूलाई यो छुट्टीको समयमा, यो भ्याकेसनको समयमा पनि यहाँहरूले आफ्ना छोराछोरीलाई नयाँ नयाँ कुराहरू, उहाँहरूको इच्छा अनुसारका नयाँ कुराहरू सिक्न अवसर दिनुहोस्। र कतिजना भाइ बहिनीहरूले त आफ्नो मण्डलीबाट पनि यो सिक्ने अवसरहरू पाउने गर्नुभएको छ होला। जस्तै कि सबै मण्डलीमा नहुन सक्लान्, तर केही मण्डलीमा चाहिँ ससाना भाइ बहिनीहरूलाई नै आराधना गर्ने मौकाहरू दिने, उहाँहरूलाई नै विभिन्न बाजाहरू बजाउन दिने, जसले गर्दा सानै उमेरमा पनि संगीतको मार्फतबाट परमेश्वरलाई महिमा गर्ने कुराहरू सिक्दै जानुहुनेछ। अनि अर्को कुरा, यहाँहरूलाई चाहिँ एकदमै मनपर्ने बाजा के हो त? मलाई चाहिँ मादल एकदमै मनपर्छ, र धेरै चोटि मैले मादल बजाउने प्रयास पनि गरे। कुनै पनि क्लासहरू त लिएको छैन, तर मलाई अरूले मादल बजाउँदै गर्दाखेरि मादलको धुनहरू मलाई एकदमै मनपर्छ, र अरूले बजाएको देख्दा मलाई पनि मादल बजाउँ बजाउँ लाग्छ। र यहाँहरूमध्ये केही भाइ बहिनीहरू हुनुहुन्छ होला जसलाई सानै उमेरदेखि गिटार बजाउन, कसैलाई मादल बजाउन, कसैलाई पियानो बजाउन आउँछ होला पक्कै पनि। र जब सानो उमेरका भाइ बहिनीहरूले यसरी बजाएको देख्छु, म्युजिकल इन्स्ट्रुमेन्टहरू प्रयोग गरेको देख्छु, त्यो कुराले मलाई एकदमै आशिषित महसुस गराउँदछ। र फेरि पनि कार्यक्रम यिपी लेट्स सिङमा म यहाँहरूको माझमा राख्न चाहन्छु यिपी कोइरीले गाउनु भएको यो बालगीत।

फेरि पनि कार्यक्रम यीपी लेत्सिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू र समनलाई गिटार बजाउन मन लागे जस्तै यहाँहरूलाई पनि विभिन्न म्युजिकल इन्स्ट्रुमेन्टहरू बजाउन मन लाग्दो होला र कतिपय समयमा यहाँहरूले चाहिँ म्युजिकका कुराहरू चाहिँ आफ्नो विद्यालयमा पनि सिक्ने अवसरहरू पाउने गर्नुहुन्छ। विद्यालय पनि एउटा यस्तो ठाउँ हो जसरी समनले आफ्नो विद्यालयमा गिटार बजाउने कुराहरू उनले प्लान गरेको थियो, त्यसरी नै यहाँहरूले पनि आफ्नो विद्यालयमा भएका विभिन्न कार्यक्रमहरूमा भाग लिएर आफूमा भएका म्युजिकल स्किलहरू देखाउन सक्नुहुन्छ र कतिजना भाइ बहिनीहरूलाई गीत गाउन, बाजाहरू बजाउन नआए तापनि, नाच्न गाउन नआए पनि नाच्न पनि एकदमै मनपर्छ होला। जुन कुरा यहाँहरूले आफ्नो विद्यालयमा भएका विभिन्न नृत्य प्रतियोगिताहरूमा भाग लिएर पनि आफ्नो कलालाई देखाउन सक्नुहुन्छ र बाँकी रह्यो यहाँहरूले मण्डलीमा पनि परमेश्वरको भजनहरू र परमेश्वरको गीतमा पनि यहाँहरूले नाच्ने सँगसँगै परमेश्वरका भजनहरूमा चाहिँ यहाँहरूले विभिन्न बाजाहरू बजाएर परमेश्वरको महिमा पनि गर्न सक्नुहुन्छ र यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेत्सिङ विशेष त बालबालिकाहरूद्वारा नै संगीतको मार्फतबाट उनीहरू जस्तै अरू बालबालिकाहरूको माझमा सुसमाचार पुर्याउनु हो र जति पनि यहाँहरूले हाम्रो यीपी क्वेयरमा भएका भाइ बहिनीहरूले गाउनुभएका गीतहरू सुन्नुभएको छ त्यो गीतहरू आफ्ना साथीहरूलाई आफ्नो बाल संगतिका साथीहरूको माझमा यहाँहरूले गाएर सुनाउन सक्नुहुन्छ, साथै आफ्नो वरिपरि भएका व्यक्तिहरूलाई पनि त्यो गीत सुनाउन सक्नुहुन्छ। साँच्चै गीत संगीत भन्ने बित्तिकै भाइ बहिनीहरू हामीले गीतको मार्फतबाट त्यो गीतमा भएका हरेक शब्दहरूबाट चाहिँ परमेश्वरलाई हामी कति प्रेम गर्छौ, उहाँलाई हामी धन्यवाद दिने कुराहरू चाहिँ हामीले गीतको मार्फतबाट गर्न सक्छौ। अर्को कुरा भनेको हामीले आराधना गर्दाखेरि पनि गीत संगीतकै प्रयोग गर्ने गर्छौ, गाउने बजाउने अनि यी कुराहरूबाट चाहिँ हामीले हाम्रो मण्डलीको आराधना सेवाहरू सुरु गर्ने गर्छौ। र कतिजना भाइ बहिनीहरूलाई लाग्दो होला कि ओहो मेरो फलानो साथीलाई त गिटार बजाउन पनि आउँछ गाउन पनि आउँछ तर मलाई त गाउन त पटक्कै आउँदैन भन्ने पनि लागेको होला, तर परमेश्वरले हामी हरेक व्यक्तिलाई फरक फरक खालका कलाहरू दिनुभएको छ। कसैलाई गीत गाउन आउला, कसैलाई नाच्न आउला, कसैलाई चित्रकलाहरू गर्न आउला र केही भाइ बहिनीहरूलाई चाहिँ अरू नै सृजनात्मक कुराहरू क्रिएटिभ कुराहरू प्रति चाहिँ इच्छा पनि हुन सक्छ र कतिजना भाइ बहिनीहरू चाहिँ आफ्नो पढाइ लेखाइमा एकदमै अब्बल हुन सक्नुहुन्छ र कतिजना भाइ बहिनीहरूलाई चाहिँ कथाका किताबहरू पढ्ने आफै कथाहरू लेख्ने यस्ता खालका कलाहरू पनि हुन सक्छ अनि कतिजना भाइ बहिनीहरूलाई चाहिँ मिठो खाना पकाउने कुकिङमा इन्ट्रेस्ट पनि हुन सक्छ। त्यही भएर परमेश्वरले मलाई चाहिँ किन फलानो साथीलाई जस्तै बनाउनु भएन, किन उनलाई जस्तै मलाई पनि गीत गाउन आउँदैन बजाउन आउँदैन भन्ने लाग्दो होला, तर जब हामी सम्झन्छौँ हामी हरेकलाई चाहिँ परमेश्वरले फरक फरक खालका स्किल्सहरू दिनुभएको छ अनि हामी बुझ्न सक्छौ कि परमेश्वरले हामी सबैजनालाई बराबरी रूपमा विभिन्न कलाहरू र सिपहरू दिनुभएको छ र सबै सिप भएका मानिसहरू चाहिँ परमेश्वरको महिमाको निम्ति आवश्यक पर्दछ। सबैजनालाई गीत मात्र गाउन आयो, सबैजनालाई नाच्न मात्रै आयो भने चाहिँ अवश्य पनि परमेश्वरको काममा त्यति साह्रो सहयोग पुग्दैन। त्यसैले फरक फरक क्षमता भएका व्यक्तिहरू चाहिँ परमेश्वरको महिमाको निम्ति काम लाग्दछ। अनि समनले जस्तै यहाँहरू पनि कतिजनाले आफ्नो विद्यालयमा अथवा भनौ आफ्नो बाल संगतिमा आफ्नो मण्डलीमा चाहिँ पर्फर्म गर्नुभएको छ त मलाई जब यहाँहरू जस्तै ससानो थिए म त्यो बेला चाहिँ मलाई एकदमै डर लाग्थ्यो,
जब मानिसहरूको अगाडि बोल्ने, मानिसहरूको अगाडि गाउने त्यो कुराहरू गर्दै गर्दा चाहिँ मलाई एकदमै डर लाग्थ्यो। तर जब मैले मण्डलीमा गीत गाउने अवसर पाएँ, जब म आराधना टिमसँग बसेर प्रभुको महिमा गर्न थाले अनि त्यस पछाडि चाहिँ मलाई पनि एउटा नयाँ कन्फिडेन्स, अनि त्यस पछाडि धेरैभन्दा धेरै मासको अगाडि पनि त्यो बोल्ने कुराहरू अनि गाउने कुराहरूमा चाहिँ मलाई सहायता पुग्यो। किनभने कहिलेकाहीँ हामीलाई सानो हुँदै गर्दाखेरि लाग्न सक्छ कि ओहो, मैले गाएँ भने त सबै हाँस्छन् होला, अथवा भनौँ मैले देखाएको पर्फर्मेन्सबाट चाहिँ गल्ती पनि हुन सक्छ होला, अनि मानिसहरू हाँसे भने भन्ने पनि लाग्दो होला। तर यहाँहरूले सानो उमेरदेखि नै जब नडराइकन परमेश्वरको सहायताद्वारा चाहिँ जब यहाँहरूले उहाँमा भरोसा गरेर आफूमा भएका कलाहरू अरूको माझ देखाउनुहुन्छ भने सानोदेखि नै यहाँहरूले आफूमा सेल्फ कन्फिडेन्सहरू वृद्धि गर्दै जानुहुन्छ। र भाइ बहिनीहरू, आजको कार्यक्रमबाट यहाँहरूलाई अवश्य नै आशिषको महसुस भयो नै होला। र भाइ बहिनीहरू, म यहाँहरूलाई छुट्टीको बेलामा मात्रै होइन तर यहाँहरूले आफूलाई रिफ्रेस बनाउनको लागि आफूलाई इन्ट्रेस्ट लाग्ने कुराहरू चाहिँ यहाँहरूले गर्नुहोस्। तर हामीले सोच्नुपर्ने कुरा चाहिँ आफूलाई रिफ्रेस हुने कुरा भन्दैमा त्यो कुरा राम्रो हो कि नराम्रो हो कि सही हो कि गलत हो त्यो छुट्याएर त्यो कुराहरू गर्नु चाहिँ आवश्यक छ। र भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु, आफ्नो जीवनमा खुसी हुनुहोस्, रमाउनुहोस् अनि भरपूर खेल्नुहोस्, आफ्ना साथीभाइहरूसँग रमाइलो गर्नुहोस्। साथै यो उमेरमा यहाँहरूले पाउनुपर्ने ज्ञानका कुराहरू पनि लिँदै जानुहोस् भन्न चाहन्छु। र सबैजना भाइ बहिनीहरूलाई, यहाँहरू नयाँ कक्षामा जाँदै हुनुहुन्छ, सबैजना भाइ बहिनीहरूलाई राम्रोसँग पढ्नुहोला, लेख्नुहोला भन्न चाहन्छु। र यो वर्षको यहाँहरूको स्कुलको सिकाएका कुराहरू एकदमै राम्रो होस्, परमेश्वरले हाम्रा भाइ बहिनीहरू सबैजनालाई ज्ञान बुद्धि दिनुभएको होस्, र अवश्य नै भविष्यमा यहाँहरूले नै हाम्रो देशको निम्ति, परमेश्वरको निम्ति काम गर्नुहुन्छ। त्यसैले यहाँहरू एकदमै जिम्मेवार व्यक्तिहरू र परमेश्वरको निम्ति अमूल्य व्यक्तिहरू हुनुहुन्छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु किनभने उहाँले नै मलाई यो बहुमूल्य समय दिनुभएको छ। आज म परमेश्वरको वचन लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। म प्रभु येशूमा विश्वास गर्दछु कि जसै हामी परमेश्वरको वचनलाई सुन्दछौ र उहाँले हामी प्रत्येकलाई आशिष दिनुहुनेछ। आज म तपाईँहरूलाई प्रकाशको पुस्तक अर्थात बाइबलको अन्तिम पुस्तक 6:16-17 पदहरूलाई प्रचार गर्न चाहन्छु तपाईँहरूको माझमा। हामी यहाँ यसरी पढ्न सक्छौ कि प्रकाशको पुस्तक 5:6 सँगै जाँदछन्। 5 स्वर्गीय दृश्यलाई प्रस्तुत गर्दछ भने 6 पृथ्वीको दृश्यलाई प्रस्तुत गर्दछ। यो दुवै अध्यायहरू सँगसँगै जान्छन्। हामी यहाँ 7 मोहरहरूको विषयमा पढ्न सक्छौ। प्रेरित यहुन्नाले 7 मोहरहरू देखे। यो 7 मोहरहरू येशूले लिएर खोल्नु भएको कुरा प्रेरित यहुन्नाले देखे। उहाँ एक पछि अर्को गर्दै मोहरहरू खोल्दै हुनुहुन्थ्यो। 6:1 उहाँले 7 एउटा मोहर तोड्नुभयो। तसर्थ ती दुई अध्यायहरू एक अर्कामा घनिष्ठ सम्बन्ध राख्दछन्। प्रकाश 4 नै यिनीहरूको एक अर्कामा सम्बन्ध रहेको छ। यसकारण तिनीहरूलाई समय कालक्रम अनुसार वर्णन गरिएको छैन। तिनीहरूले केही समयलाई ढाकेका छन्। यसले समयको अन्त्यको बारेमा बताउँदछ। ख्रिस्ट येशु प्रकट हुनुभएको छ। प्रकाश 6:12 उहाँले 6 मोहर तोड्नु भएको हामीले देख्दछौ। हामीलाई थाहा छ कि ख्रिस्ट येशु न्यायकर्ता हुनुहुन्छ। उहाँले पृथ्वीमा भएका सबै जातिहरूका मानिसहरूलाई न्याय गर्नुहुनेछ। मानिसको न्याय गर्ने अधिकार उहाँमा मात्र छ। परमेश्वरले उहाँलाई न्याय गर्ने अधिकार सुम्पनु भएको छ। मोहरले केही कुराको संकेत गर्दछ। मोहरले अन्तिम दिनमा हुने घटनाहरूको विषयमा संकेत गर्दछ। उहाँको डरलाग्दो हात वा दण्ड पृथ्वीमा भएका मानिसहरूमाथि पर्नेछ। हामीले प्रकाशको पुस्तक 6:16-17 पदमा पढ्न सक्छौ, उहाँको क्रोधको ठूलो दिन आएको छ। येशू ख्रिष्टको दोस्रो आगमनका साथ पृथ्वीका मानिसहरूमाथि उहाँको ठूलो क्रोध पर्नेछ। हामीले येशूको आगमनको विषयमा नयाँ करारको विभिन्न पुस्तकहरूमा पनि पढ्न सक्छौ। 1 थेसलोनिकीको पुस्तक 1:7-8 पदमा जब येशू ख्रिष्ट आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ, परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचारमा विश्वास नगर्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। यी पदहरूले पुष्टि गर्दछ कि येशूले ईश्वरहीन र पापीहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ। पृथ्वीको अन्त्यको युगमा उहाँ महिमित शरीरमा प्रकट हुनुहुनेछ र हरेक मानिसको न्याय गर्नुहुनेछ। उहाँको न्याय अपरिहार्य छ। यो हुनै पर्छ। यो अपरिवर्तनशील छ। उहाँले उहाँको न्याय गर्ने कामलाई परिवर्तन गर्न सक्नुहुन्न। उहाँले दोषीलाई त्यसै छोड्नु हुने छैन। हामीले प्रकाशको पुस्तक 6:16-17 पदमा पढिरहेका छौँ, उहाँको क्रोध एकदमै ठूलो छ। पृथ्वीको अन्त्यमा उहाँको आगमन महिमित शरीरमा नै हुनेछ। उहाँ संसार जस्तो हुनुहुन्थ्यो उहाँ त्यस्तै हुनुहुनेछ। उहाँलाई सबै जातिले चिन्नेछन्। हामी प्रकाश 6:15 पदमा पढ्छौ, उहाँको क्रोध संसारका हरेक ठूला र साना, धनी र गरीब, राजा राजकुमार, बलिया कमजोर, दास र स्वतन्त्र मानिस सबैमाथि पर्नेछ। यो उहाँको क्रोधको डरलाग्दो दिन हुनेछ। प्रिय मित्र, हामीलाई राम्ररी थाहा छ उहाँको न्याय अपरिहार्य छ। उहाँको आगमन चाँडै हुनेछ। उहाँ चाँडै न्याय गर्न आउनु हुँदैछ। उहाँले चेलाहरूसित प्रतिज्ञा गर्नुभएको छ, म चाँडै आउँछु भनेर। प्रभु येशू आफ्नो प्रतिज्ञामा अडिग हुनुहुन्छ। उहाँले 15 पदमा विभिन्न वर्ग र जातिका विषयमा प्रकाश दिनुभएको छ। ख्रिस्ट येशूले सबै जातिका मानिसहरूलाई न्याय गर्नुहुनेछ। उहाँको सामु कोही पनि खडा हुन सक्ने छैन। 16-17 पदहरूमा दुष्ट पापी मानिसहरूको बिन्तीलाई हामीले देखिरहेका छौ। तिनीहरूले भन्दैछन्, थुमाको क्रोधबाट हामीलाई लुकाऊ। तिनीहरू येशू ख्रिस्टको क्रोधबाट लुक्न खोजिरहेका छन्। परमेश्वरले कसैलाई लुक्न दिनुहुने छैन। त्यति बेला तिनीहरूले येशू ख्रिस्टको दण्डलाई पाउनै पर्नेछ। हामीलाई थाहा छ जब मानिसहरूले दुःख कष्ट पाउँछन् तब प्रभुलाई सम्झन्छन्, येशूलाई सम्झन्छन्। हामी मत्तीको पुस्तकमा पढ्न सक्छौ, जब एउटा अपराधी येशूको छेउमा क्रुसमा सँगै झुन्डिरहेको थियो तब त्यसले येशूलाई भन्यो, के तिमी ख्रिस्ट नै होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ। यो प्रार्थनाको कुनै महत्व थिएन। हितोपदेशले बताउँछ, दुष्टको प्रार्थना परमेश्वरले सुन्नुहुन्न। दुष्टले प्रार्थना गर्नु व्यर्थ छ।
दुष्टहरूले परमेश्वरको दण्ड भोग्नेछन्। तिनीहरूले आफ्नो दुःख र कष्टको बेलामा उहाँलाई पुकारे, तर उहाँले तिनीहरूको विन्ती वा पुकारलाई सुन्नु भएन, किनकि तिनीहरूलाई तिनीहरूको दुष्टता र पापहरूलाई दण्ड दिन प्रकट हुनुभएको थियो। तिनीहरूले आफूलाई येशूको क्रोधबाट लुकाउन सकेनन्। येशू ख्रीष्टको क्रोध र दण्डबाट बस्नका निम्ति उहाँको दोस्रो आगमन हुनुभन्दा अघि नै ख्रीष्टलाई पुकार गर्नु पर्दछ, येशूलाई विश्वास गर्नु पर्दछ। उहाँलाई पुकार्ने समय आज नै हो प्रिय मित्र। अहिले नै तपाईँले उहाँको क्रोधबाट बस्नको लागि ख्रीष्टमा विश्वास गर्नु पर्दछ। हामी उहाँको क्रोधबाट बस्न सक्छौ। उहाँले हामीलाई सृष्टि गर्नुभयो, उहाँले हामीलाई प्रेम गर्नुभयो, यसकारण उहाँले आफ्नो जीवन कलवरीको क्रुसमा हाम्रो निम्ति चढाउनु भयो। हामीले येशूमा उद्धार पाउन सक्छौ। उहाँमा उद्धार छ, येशूमा हाम्रो पाप क्षमा छ। उहाँ क्रोधी परमेश्वर मात्र हुनुहुन्न, उहाँ प्रेमिलो परमेश्वर पनि हुनुहुन्छ। हामीले उहाँलाई पुकार गर्ने समय अहिले नै हो, आज नै हामीले उहाँलाई विश्वास गर्नुपर्छ। यदि हामीले उहाँलाई विश्वास गरेनौ भने प्रिय मित्र, हामी उहाँको क्रोधको ठूलो दण्डमा हामी पर्नेछौ र त्यो दिनबाट हामी उम्कन सक्ने छैनौ। येशूले पापीहरूलाई पापबाट फर्कने समय दिनुभएको छ, यो उहाँ प्रति फर्कने समय हो। हामी उहाँ प्रति फर्किएर येशूमा अर्पण हुनु पर्दछ। तिनीहरूले विन्ती गरे, तिनीहरूले पहाड र चट्टानहरूलाई भने हामी माथि खस र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँको क्रोधको ठूलो दिन आएको छ र यसको अघि को खड़ा हुन सक्छ। तिनीहरूले कसलाई पुकार गरे भने पहाड़हरू र चट्टानहरूलाई उनीहरूले पुकार गरेका छन्। हामी यहाँ देख्छौ तिनीहरूले यस दुःख र कष्टको समयमा पनि येशूसित प्रार्थना गरेनन्, बरु तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई पुकार गरे। यो तिनीहरूको विन्ती वा प्रार्थना झुटो कुरामा थियो। हामीलाई राम्ररी थाहा छ कि ढुङ्गामा प्रार्थना गरेर हामीले उत्तर पाउन सक्दैनौ। तिनीहरूले किन पहाड र चट्टानहरूलाई पुकारे, किनभने तिनीहरूले अन्य जातिहरू मूर्ति पूजकहरू थिए। तिनीहरूले ढुङ्गा काठ र मूर्तिलाई पूजा गर्दथे। तिनीहरूले आफ्नो प्रार्थना मूर्तिसित चलाउँथे। तिनीहरूको उपासना र भक्ति मूर्तिहरू प्रति थियो, तसर्थ तिनीहरूले आफ्नो प्रार्थना पहाड़हरू र चट्टानहरूलाई चढाएका छन्। तिनीहरूले परमेश्वरले सृष्टि गर्नुभएको कुराको खोजी गरे, तर सृष्टिकर्तालाई खोजी गरेनन्। तिनीहरूले सृष्टिकर्ता परमेश्वरलाई खोजी गरेनन्, बरु उहाँले जुन कुरालाई बनाउनु भएको थियो उहाँले रच्नुभएका थोकहरूको खोजी गरेको कुरा हामीले देखिरहेका छौ। परमेश्वर प्रति तिनीहरूको भक्ति थिएन, तिनीहरूको हृदयमा ख्रिष्ट येशूको निम्ति ठाउँ थिएन। पौलले रोमी 1:25 भन्दछन्, परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। यसले अन्य जातिहरूको हृदयको अवस्था र तिनीहरूको व्यवहारलाई देखाउँदछ। तिनीहरूले सृष्टि गरिएका थोकहरूलाई पूजा गर्दछन्, तर सृष्टिकर्तालाई होइन। तिनीहरूले आफ्नो इच्छा पूरा गर्न सांसारिक कुराहरूलाई हेर्दछन्। परमेश्वर परम धन्य परम प्रभुलाई हेर्नुको सट्टा तिनीहरू संसारको थोकहरूमा मन लगाउँदछन्। आदरणीय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलले हामीलाई प्रष्ट रूपमा बताउँदछ, हामीले मूर्ति पूजा गर्नु हुँदैन। मूर्ति पूजा गर्नु भनेको सृष्टिकर्तालाई पूजा नगरेर उहाँले सृष्टि गर्नुभएका वस्तुहरूलाई पूजा गर्नु हो। मूर्ति पूजा गर्नु भनेको चाहिँ ढुङ्गा माटो पहाड चट्टान र खोलालाई मात्र पूजा गर्नु होइन, तर यदि हामी हाम्रो हृदयमा पहिलो प्राथमिकता परमेश्वरलाई भन्दा अरू कुरालाई दिन्छौ भने त्यो पनि मूर्ति पूजाको संकेत हो। हाम्रो हृदयमा परमेश्वर भन्दा सांसारिक कुराहरू छन् भने हामीले मूर्ति पूजा गरिरहेका छौ। हामीले लुकाको पुस्तक 12 एकजना धनी मूर्ख मानिसलाई देख्दछौ जसको हृदय सांसारिक थोकहरूतिर लागेको थियो। त्यसको हृदयमा परमेश्वरको निम्ति कुनै पनि ठाउँ थिएन, यसकारण त्यसको मृत्यु भयो। यदि हाम्रो हृदयमा प्रभु येशू ख्रीष्ट हुनुहुन्न भने हामी नष्ट हुनेछौ। तसर्थ प्रिय श्रोताहरू, आज नै तपाईँले आफ्नो हृदयमा ख्रीष्ट येशूको लागि ठाउँ दिनुहोस् र प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले आउन लागेको दण्डबाट बच्नुहुनेछ र उद्धार पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ।
पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर आज फेरि यस चौतारोमा तपाईँलाई म हार्दिक स्वागत गर्दछु। धन्यवाद दिन्छु तपाईँले यो समयलाई पर्खिराख्नु भएको थियो। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। यो संसारमा तपाईँ र म जिउनु पर्छ, जिउने धेरै आधारहरू छन् र एउटा आत्मिक आधार हामीसित जीवित आशा छ। ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। आशा नभएका मानिसहरू कसरी कुरा गर्छन् थाहा छ? यसरी कि गरी खान देऊ कि मरिजान देऊ, कि पुरै फुल्न सकौं कि झरिजान देऊ, कि बारी बस्न सकौं कि तरिजान देऊ, कि माया टिप्न सकौं कि छरिजान देऊ। आशा विहीनको कल्पना गीत कविता। आशा जीवन भएकाहरूसित गर्न सकिन्छ। जिउँदो होन्जेल मानिसको जीवनमा आशा छ, होइन त? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र श्रोता, तपाईँ प्रति कृतज्ञ छु। तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति हामीलाई तपाईँको निरन्तर सहायता र प्रार्थना चाहिएको छ। हामी हेरिरहेका छौं कि यस कार्यक्रमद्वारा धेरै धेरै मानिसहरूले आफ्नो जीवनमा आशिष पाइरहेका छन्, साथै यस कार्यक्रमलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाएका छन्। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्, उहाँको बाटोमा डोर्याउन्। आमेन। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति

छोटो हुँदा हुँदै पनि यात्रा लामो हुन्छ। हो, आशा यस्तै कुरा हो जसले हामीलाई धेरै धैर्यताको पाठ सिकाउँछ, धेरै हामीलाई कुर्याउँछ। तर पनि आशा जीवन भएकासित गर्न सकिन्छ, जिउँदो हुन्जेलसम्म आशा छ। हो, तपाईँ र मेरो निम्ति ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। म तपाईँसित परमेश्वरको पवित्र वचन पहिलो पत्रुस पहिलो अध्यायको 3-9 पाठ गर्दैछु। जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। परमेश्वर हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्ट पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलनी किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयका निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ। यो थियो जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। जीवित वचनबाट पहिलो पत्रुस पहिलो अध्याय 3-9। यहाँ जीवित आशाको व्याख्या छ। नयाँ जन्म, नयाँ जीवन, नयाँ आशा, सबै नयाँ कुराहरू। त्यसपछि उत्तराधिकारीपनको यहाँ स्मरण गराइएको छ। हाम्रो सम्पत्ति जुन अविनाशी छ, विशुद्ध छ र नओइलिने किसिमको छ, अर्थात् सुकेर जाने, नझर्ने किसिमको, नओइलाउने किसिमको। कुन आशा त? कुन आशा भन्दाखेरि तपाईँ र मेरो निम्ति परमेश्वरमा आशा। यो विषयमा त हामीले बुझ्न पर्ने कुरा के छ भने हाम्रो सम्पत्ति के हो त्यो हामीले जान्न सक्नुपर्छ। एफिसी 1:18-19 हाम्रो सम्पत्तिको विषयमा स्पष्ट बताएको छ। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो

होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। फेरि सुन्नुहोस् है, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। सम्पत्ति के हो त्यो तपाईँ र मैले जान्न पाऊ। असीम शक्तिको असीम महानता परमेश्वरमा तपाईँ र मेरो निम्ति जीवित आशा छ। यो संसारमा मानिसहरूले थरी थरीको आशा दिन्छन् अनि सान्त्वना दिन्छन् तर बिर्सिहाल्छन्, होइन त? कहिलेकाहीँ त्यस्तै काम तपाईँ र मबाट पनि भएको होला। त्यसकारण मुखबाट कसैलाई आशा दिन अगाडि विचार गर्नुहोस् है। तपाईँ र म बाँच्नुजेल मानिसले आशा गर्छन्, ससाना नानीहरूले पनि आशा गर्छन्, बिर्सँदैनन् उनीहरूले बिर्सँदैनन्। त्यसै कारण तपाईँ र म त्यसै आशा बाँड्दै नहिँडौ, तर परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुहुन्छ है। उहाँले हामीलाई चाहिँ आशा दिनुहुन्छ, परमेश्वरमा भएको जीवित आशा। रोमी 5:1-5 खण्डमा अझै हामी परमेश्वरको महिमाको सहभागी हुने, उहाँको परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। परमेश्वरमा जुन हाम्रो सहभागिताको आशा छ त्यसमा हामी रमाउँछौ। रोमीकै 8:24-25 खण्ड पनि म पाठ गर्दैछु, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। यही आशामा अब देखिने चाहिँ आशा त आशै होइन, जुन कुरा हामी देखिहाल्छौँ त्यो त आशा नै भएन, किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौ। हो, यो आशा सँगसँगै धैर्यताको पनि परीक्षा हुन्छ, किनभने आशा एउटा सान्त्वना हो, आशा एउटा प्रतिज्ञा हो। यसको निम्ति तपाईँ र ममा धैर्यताको आवश्यकता हुन्छ, धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। प्रतिज्ञा पुरानो करारमा अगम वक्ताबाट यसैया 11:10 यिसैको वंशबाट एकजना आउनुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ र उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। हो, परमेश्वरमाथि आशा राख्नेछन्, आफ्नो मुक्तिदातामाथि आशा राख्नेछन्। यो चाहिँ अगम वक्ताबाट आएको परमेश्वरको सन्देश। कुनै बेला हामी आशा विहीन थियौं, के पनि थिएन, आशा नभएको मानिसहरू कस्ता हुन्छन् होला सोच्नुहोस् त तपाईँले। आशै नभएको, कुनै आशा नभएको मान्छे त कस्तो हुन्छ होला? एफिसी 2:12 याद राख, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग्ग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। एफिसीको पत्रीमा यहाँ मलाई स्मरण गराइँदैछ कि हामी अन्धकारमा रहँदाखेरि हाम्रा मुक्तिदातालाई नचिनेको अवस्थामा स्मरण गराइँदैछ, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट पनि बाहिर भएका थियो, प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हो, तर अब एउटै जीवित आशा म तपाईँ र म सम्मिलित भएका छौं, बोलाइएका छौं। एफिसी 4:4 जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियो। तपाईँ र म जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। कति आशिषको वचन, एउटै जीवित आशा। एउटै जीवित आशामा तपाईँहरू मेरो बोलावट भएको छ
र त्यही आशामा तपाईँहरू म गाभिएका छौं, अर्थात् एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। पहिलो तिमोथी एक अध्यायको एक पदले पनि भन्छ, हाम्रो आशा येशु ख्रिस्ट, उहाँ हाम्रो आशा हुनुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। निराशामा पनि आशा, किनभने परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई निको पार्नुहुन्छ। निराशामा पनि आशा, किनभने उहाँसित एउटा सुन्दर योजना छ मेरो निम्ति। निराशामा पनि आशा, किनभने उहाँ फेरि आउँदै हुनुहुन्छ, महिमित आशा। तितसको दुई अध्यायको तेह्र पदले भन्दछ, हाम्रो धन्यको आशा, हाम्रो महान परमेश्वर मुक्तिदाता येशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। आमेन। कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसक्यो, तर कति आशा, उत्साह, प्रसन्नता हाम्रो हृदयभित्र उब्जेर आउँछ जब हामी परमेश्वर माथिको हाम्रो जीवित आशालाई स्मरण गर्दछौ। यो जीवित आशा ख्रिस्टमाथि हाम्रो, उहाँमा हाम्रो निम्ति आशा छ, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई निको पार्नुहुन्छ, उहाँले सुन्दर योजनामा डोर्याउनुहुन्छ, उहाँ फेरि आउँदै हुनुहुन्छ। तपाईँको निम्ति, मेरो निम्ति परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दियो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वर तपाईँको चरित्र विकास गर्न चाहनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 57 यहाँहरूलाई स्वागत छ। तपाईँ अहिले सोचिराख्नु भएको होला, यदि परमेश्वर सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ भने उहाँले मेरो जीवनमा किन ढोका खोल्नुहुन्न ताकि म उहाँको सेवा गर्न सकु। यो साँच्चै राम्रो प्रश्न हो र यसको राम्रो जवाफ हुनुपर्छ। परमेश्वरले तपाईँलाई उहाँको सेवा गर्ने जिम्मेवारी दिनुभन्दा पहिले तपाईँको चरित्रलाई आकार दिनुहुन्छ। प्रत्येक विश्वासीसँग परमेश्वरले दिनुभएको प्रतिभा हुन्छ। त्यहाँ विश्वासीहरू छन् जो महान गायकहरू छन्, कोही शिक्षकहरू छन्, कोही प्रशासकहरू छन्, कोही व्यापारीहरू छन्। तर तपाईँले आफ्नो प्रतिभाबाट प्राप्त गर्ने सफलता परमेश्वरको लागि कहिले महत्वपूर्ण हुँदैन। जति तपाईँले आफ्नो काममा परमेश्वरको प्रेम प्रदर्शन गर्नु र ख्रिस्टको चरित्र चित्रण गर्नुमा हुन्छ। पहिलो कोरिन्थीको पुस्तक 13:3। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले मानिसलाई आफ्नै स्वरूप र समानतामा सृष्टि गर्नुभयो। तपाईँ र म परमेश्वरको चरित्र प्रदर्शन गर्नका लागि थियौं र हामीले अरू मानिसहरूलाई गर्ने व्यवहारले यसतर्फ ध्यान आकर्षित गर्छ। यो परमेश्वरको लागि अत्यन्तै महत्वपूर्ण छ। राम्रो चरित्र विकास हुन समय लाग्छ र जीवनको आँधीबेरीको समयमा यो प्राय परिष्कृत हुन्छ। त्यसैले प्राय परमेश्वरले हामीलाई सेवामा कुनै विशेष कार्य तोक्न तयार हुनुभन्दा पहिले हाम्रो चरित्रमा सुधारको लागि पर्खिरहनु भएको हुन्छ। उहाँले हाम्रो चरित्र तयार पार्नु आवश्यक छ ताकि हामी हाम्रो सेवकाईको क्रममा आउने चुनौतीहरूको सामना गर्न सक्षम हौ। लुकाको पुस्तक 8:1 यीशु ख्रीष्टले सिकाउनु भएको बिउ छर्ने दृष्टान्तमा उहाँले ढुङ्गामा पर्ने बिउको वर्णन गर्नुहुन्छ। बिउ चाँडै उम्रन्छ तर यसको जरा हुँदैन, त्यसैले यो चाँडै मर्छ। परमेश्वरले तपाईँको सेवकाय त्यसरी नै फैलिन दिनुहुन्न। उहाँको इच्छा छ कि तपाईँको सेवकाय धेरै बलियो र समृद्धि होस्। त्यसो हुनका लागि उहाँले तपाईँको व्यक्तिगत जीवनमा एउटा महान काम गर्न आवश्यक छ, चरित्रको जरा स्थापना गर्न, जसले तपाईँलाई सेवामा सामना गर्न आँधीबेरीहरूलाई सम्हाल्न र उहाँको प्रेमले चम्कन सक्षम बनाउनेछ। जब परमेश्वरले तपाईँलाई नयाँ कुराहरूमा प्रवेश गराउनुहुन्छ, उहाँ चाहनुहुन्छ कि तपाईँ त्यो गर्न तयार हुनुभएको होस्। उहाँ तपाईँको चरित्रले धान्न सक्ने भन्दा बाहिर तपाईँलाई प्रवर्धन गर्न चाहनुहुन्न। त्यसैले आफ्नो समय र ध्यान आफ्नो प्रतिमामा मात्र केन्द्रित गर्नुको सट्टा तपाईँले आफ्नो चरित्र विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। प्रिय श्रोता, तपाईँको चरित्रले तपाईँको बोलावटलाई निरन्तरता दिनेछ। कहिलेकाहीँ मानिसहरूले आफ्नो सबै समय परमेश्वरले दिनुभएको वरदानलाई खेती गर्नमा बिताउँछन्। म चाहन्छु कि तपाईँ आफ्नो चरित्र विकास गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। वास्तवमा तपाईँको लागि आफ्नो निजी प्रार्थना जीवनमा परमेश्वरको सामु आफूलाई नम्र बनाउनु एक राम्रो कार्य हुनेछ र उहाँलाई आफ्नो चरित्र निर्माण गर्न अनुरोध गर्नुहोस्। चरित्र विकासको क्षेत्रमा आवश्यक पर्ने केही उदाहरणहरू के हुन्? धैर्यता राख्नु, योजना अनुसार नभएको बेला आफ्नो शान्ति नगुमाउनु, मानिसहरूसँग राम्रो व्यवहार गर्नु, विशेष अरू मानिसहरूलाई क्षमा गर्नु आवश्यक पर्दछ। परमेश्वरले तपाईँको हेरचाहमा राख्नुभएका साना कुराहरूको लागि राम्रो भण्डारी बन्नुहोस्। अरू मानिसहरूलाई गरेको प्रतिज्ञाहरू पूरा गर्नुहोस्। मानिसहरू तपाईँमा भर पर्दा दायित्वहरू पूरा गर्नुहोस्। दिनभरि तपाईँले गर्ने सबै कुरामा परमेश्वरलाई प्राथमिकता दिनुहोस्। सायद सबैभन्दा महत्वपूर्ण कुरा, कसैले तपाईँलाई नहेरिरहेको बेला तपाईँ बन्द ढोका पछाडि के गर्दै हुनुहुन्छ भन्ने पनि हो। मतीको पुस्तक 6:6। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा हुनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, परमेश्वर चाहनुहुन्छ कि तपाईँले सेवाकाई गर्न चाहनुको वास्तविक कारण उहाँलाई प्रमाणित गर्नुहोस्। के यो मानिसहरूको प्रशंसा जित्नको लागि हो वा यो उहाँसँगको तपाईँको सम्बन्धको बाह्य अभिव्यक्ति हो? आफ्नो चरित्र विकास गर्ने काम गर्नुहोस् र तपाईँ तयार भएपछि परमेश्वरले तपाईँको लागि सेवकाईको महान ढोका खोल्न आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोरस नम्बर 149।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: अहो अगुवाहरूको लागि नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा आज नेतृत्वको बारेमा एउटा कथाका साथमा आएकी छु। एकपटक म शहरको मुख्य बजारमा थिएँ र मानिसहरूको एउटा समूहसँग सड़कको कुनामा पैदल यात्रीको बाटो काट्ने बत्ती हरियो हुने पर्खाईमा थिए। गाड़ीहरूको आवाज जावत अलिक कम थियो, त्यसैले हिँड्ने संकेत अझै रातो नै हुँदा एकजना मानिसले दौड़ेर सड़क पार गर्ने निर्णय गर्यो। केही सेकेण्ड भित्रै दुईजनाले उसलाई पछ्याए, त्यसपछि तीनजनाले र तुरन्तै पूरा समूहले नै सड़क पार गर्यो। तर म र मेरी साथी भने त्यही कुनामा उभिरह्यौं। एक्लै त्यहाँ उभिदा अलि कस्तो कस्तो अर्थात सिल्ली महसुस भइरहेको थियो। हामीले एकअर्कालाई हेर्यौं, काँध हल्लायौं, अलिकति मुस्कुराउँदै भन्यौं, लौ मलाई लाग्छ हामी भीड़लाई पछ्याउनेहरू होइनौ। तर ती सबै मानिसहरूलाई पहिले एक, त्यसपछि दुई, त्यसपछि चार पाँच जना र अन्तमा पूरा समूहलाई बत्ती रातो हुँदाहुँदै सड़क पार गरिरहेको देख्दा यो तर सबैले त यस्तै गरिरहेका छन् नि भन्ने कुराको ज्वलन्त उदाहरण थियो। तर हामी एक्लै उभियौं र बत्ती हरियो नभएसम्म पर्खन पाउँदा खुशी थियौं। मेरो भनाइको तात्पर्य यो हो, मानिसहरू अगुवाको पछि लाग्ने खेल खेल्न मन पराउँछन्, चाहे त्यसको अर्थ गलत काम गर्नु नै किन नहोस्। संसार त केवल त्यस्ता अगुवाहरूको पर्खाईमा हुन्छ जसले नियम तोडुन्, स्तर खसालुन् र सावधानीलाई व्यवस्था गरून् ताकि उनीहरूले गर्दा संसारको विवेकलाई सजिलो होस् र मानिसहरूलाई लागोस् कि उनीहरूका गलत कामहरू पनि सही छन्। यो संसारको चलन हो। यसैकारण जब नेतृत्वको पाठको कुरा आउँछ मलाई हिब्रू 11 अध्यायको 32 पददेखि असाध्यै मनपर्छ, जहाँ भनिएको छ, अनि म अरू के भनौं, किनकि गिदोन, बाराक, सिमसोन, इप्त्य, दाउद, सामुएल र अगमवक्ताहरूको बारेमा बताउन मसँग समय छैन, जसले विश्वासद्वारा राज्यहरू जिते, न्याय स्थापना गरे र प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गरे, जसले सिंहहरूका मुख थुने, आगोको ज्वाला निभाए र तरवारको धारबाट उम्के, जसको कमजोरी शक्तिमा बदलियो र जो युद्धमा शक्तिशाली भए र विदेशी सेनाहरूलाई थपाए। संसार तिनीहरूको योग्यको थिएन। हिब्रू 11 अध्यायमा प्रभुले हामीलाई ती महान र भक्त अगुवाहरूको नामावली दिनुभएको छ जसबाट हामी साहस र अठोट प्राप्त गर्न सक्छौ। संसार दाउद वा गिदोन, प्रेरित पावल वा पत्रुसको योग्य थिएन, तर परमेश्वरले हामीलाई साँचो वीरता र महानताको जीवन उदाहरणको रूपमा उनीहरूलाई हेर्न भन्नुहुन्छ। हिब्रू 11 यी पदहरूले हामीलाई देखाउँछन् कि धर्मी मानिसहरू अर्थात मेरो मतलब आफैलाई धर्मी ठान्ने घमण्डीहरू होइन, तर सही तरिकाले जिउने मानिसहरू जो केही मूल्य चुकाउनु पर्दा पनि इमान्दार रहन्छन्, जो बदला नली तिरस्कार र उपहास सहन्छन्, जो कठिन परीक्षाहरूमा धैर्यवान रहन्छन् र गुनासो गर्दैनन्। यी नै वास्तविक अगुवा हुन्। तर उनीहरूले यस संसारमा एउटा ठूलो परिवर्तन ल्याउन सक्छन्। मित्र, तपाईँलाई पनि मलाई जस्तै राम्ररी थाहा छ कि आजभोलि धेरैजसो मानिसहरू स्तर वा मापदण्डलाई खसाल्न पाउँदा खुशी हुन्छन्। हामी एन्टी हिरोहरूको संसारमा बाँचिरहेका छौं। यस्तो संसार जहाँ खराब मानिसहरूको सम्मान गरिन्छ र असल मानिसहरूको उपहास गरिन्छ। यस्तो लाग्छ कि सबैजना आफ्नो नजरमा जे सही छ त्यही गर्न मात्र इच्छुक छन्। दुःखको कुरा, धेरै इसाईहरू समेत यस्तै नै छन्। त्यसैले आफ्नो वरपरको संसारका लागि पछ्याउन योग्य एउटा ईश्वरीय उदाहरण बन्नुहोस्। अरू सबैले त्यस्तै गरिरहेका होलान्, अरूले पतन भएका अगुवाहरूलाई पछ्याउलान्, तर तपाईँले त्यसो नगर्नुहोस्। भीड़को विपरीत दिशामा पौडी खेल्ने तरिकाहरू खोज्नुहोस् र मानिसहरूलाई पछ्याउनका लागि कुनै असल कुरा वा मैले भन्नुपर्दा कुनै असल व्यक्तित्व दिनुहोस्, किनकि जब तपाईँले त्यसो गर्नुहुन्छ तपाईँ हिब्रू 11 अध्यायको श्रेणीमा पर्नुहुनेछ। तपाईँ पनि ती सम्मानित व्यक्तिहरू, ती अगुवाहरूको सूचीमा समावेश हुनुहुनेछ जसले महान विश्वास प्रदर्शन गरेका छन्, किनकि जब परमेश्वरको साहस सबैभन्दा बढ़ी आवश्यक पर्छ त्यही बेला तपाईँ साहस देखाउनुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38.
7: खै जन्म दर्ता दिनुहोस् त.
8: जन्म दर्ता गरेको छैन नि म्याडम.
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
8: हो र, मलाई त थाहा नै थिएन म्याडम.
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
8: पहिला कसैले भनेनन्.
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्. हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ. सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ.
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
12: फोन नम्बर 40225444
10: र 40225742 40225742.
0: गुड न्यूज एफएम 105.1.
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट.
13: जयमसी नमस्कार. सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेपछिका सम्पूर्ण श्रोता मित्रमा. हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं. अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ र हिडन ट्यालेन्ट बुधबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै पनि आइरहनु भएको छ र साथ पनि दिइरहनु भएको छ. जसले हिडन ट्यालेन्ट गुड न्यूज एफएमको प्रसारणमा सुनिरहनु भएको छ यहाँहरूलाई त थाहा छ हामी हिडन ट्यालेन्टमा के गर्छौं भनेर. जसले पहिलो पटक सुन्दै हुनुहुन्छ यहाँहरूको लागि केही कुराहरू बताउन चाहन्छु. हिडन ट्यालेन्टमा तपाईँहरूको सुनेर सहभागिता त गर्न सक्नु नै हुन्छ, तर फोन कल पनि गर्न सक्नुहुन्छ र त्यसको लागि हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ. र के को लागि फोन गर्ने भन्दाखेरि चाहिँ तपाईँहरूसँग भएका प्रतिभाहरू, तपाईँसँग भएका जति पनि कुराहरू छन्, वरदानका कुराहरू छन्, होइन गिफ्टका कुराहरू छन्, त्यो चाहिँ तपाईँहरूले साट्न सक्नुहुन्छ. जस्तो उदाहरणको लागि तपाईँले छोटो गीत गाउन सक्नुहुन्छ, पुरै गीत होइन तर अन्तराहरूको गीत गाउन सक्नुहुन्छ, तपाईँले कुनै कविताहरू होइन कुनै कथाहरू भन्न सक्नुहुन्छ छोटो छोटोमा, जसबाट चाहिँ म्यासेज जान सकोस्, जसबाट चाहिँ उत्साह मिल्न सकोस्, र तपाईँहरू मध्येबाट कार्यक्रमको अन्तमा हामी विनर घोषणा गर्नेछौँ र यहाँले चाहिँ रिचार्ज कार्ड पाउनुहुनेछ र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ हाम्रो चन्द्रमाया मगरज्यूले। र तपाईँहरूको लागि आजको टेलिफोन नम्बर एकदमै खुला रहेको छ 4470754, भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 मा पनि तपाईँहरूले चाहिँ हामीलाई फोन कल गर्न सक्नुहुन्छ। र एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ परमेश्वरले सबैजनालाई खुबी दिनुभएको छ कि, वरदान दिनुभएको छ, फरक फरक वरदानहरू दिनुभएको छ, र त्यो वरदानलाई चाहिँ यतिकै राख्नको लागि होइन, त्यो वरदानलाई खिया लाग्नको निम्ति होइन, तर त्यो वरदानलाई चाहिँ एकदमै धारिलो बनाएर चाहिँ त्यसले काम गर्नको लागि हो। जस्तै एउटा हतियारलाई धारिलो किन बनाइन्छ, हतियार किन बनाइन्छ भन्दा केही कुराहरू काट्न अथवा प्रयोग गर्न नै बनाइन्छ, र त्यसलाई चाहिँ समय समयमा फेरि धारिलो बनाउनको निम्ति उद्दाउने कुराहरू, सफा गर्ने कुराहरू, राख्ने व्यवस्थापनका कुराहरू हुन्छन्। र धेरै पटक चाहिँ हामीलाई हाम्रो खुबी केही पनि छैन भन्ने लाग्छ, तर केही न केही छ, परमेश्वरको वचनहरूबाट उत्साह दिने हो कि होइन, सकभर चाहिँ तपाईँहरूले गीत संगीत कथा कविता चुटकिला होइन, तर परमेश्वरको महिमा हुने त्यो कुराहरू गर्न सक्नुहुन्छ। र टेलिफोन सम्पर्कमा कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ।
14: हेलो
15: हेलो जयमसी ज्ञान दिदी।
14: हजुर जयमसी, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर
15: म बढी खेलबाट सानो नगरको थिएँ। हजुर
14: हजुर सानोजी, हजुर आरामै हुनुहुन्छ?
15: हजुर आरामै छु भन्नुपर्छ, परमेश्वरको कृपा।
14: हजुर बढी खेल भन्नुभयो, यो चाहिँ लगन खेल हो?
15: हजुर ललितपुर नगरपालिका
14: पर्छ। ए हजुर गोदावरीतिर पर्छ, एकदमै रमणीय ठाउँबाट हामीलाई फोन गर्नुभएको छ। अनि आज हामी हिडन ट्यालेन्टमा छौँ, आज के कुरा चाहिँ हामीसँग बाँड्न चाहनुहुन्छ हजुर?
15: म्याम म चाहिँ एउटा गीत नै गाउँछु होला भन्छ नि, त्यो 376 नम्बरको अब यसुको पछि म हिँड्न लाग्यो भने चाहिँ
14: हजुर
15: चाहिँ प्रभुको पछि लागेपछि अब पछि फर्किने कुरो हुँदैन है।
14: हो नि हो नि,
15: हजुर
14: सुरु गर्न सक्नुहुन्छ।

0: हजुर हजुर निकै नै आशिषमय गीत र एकदमै सन्देशमूलक गीत रहेको छ. मलाई पनि एकदमै धेरै मनपर्छ. मिठो स्वरमा गाइदिनु भयो, सहभागिता जनाइदिनु भयो, हृदयबाट एकदम धेरै धेरै धन्यवाद. अहिले भने छिटो है त सानुजी. हजुर मलाई पनि एकदम धेरै धन्यवाद सहभागिताको लागि. जयमसी हजुर.
1: हजुर जयमसी, उहाँ त्यो सानो नगरकोटी यो बडी खेलबाट हामीलाई फोन गर्नुभएको थियो. यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, आफूसँग भएका प्रतिभाहरूबाट हामीलाई आशिषित बनाउन सक्नुहुन्छ. यी समय कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
2: हेलो जयमसी.
1: हजुर जयमसी नैनाजी, स्वागत छ हजुरलाई.
2: धन्यवाद. हजुर सन्चै हुनुहुन्छ?
1: हजुर म एकदमै आरामै छु. अनि हाम्रो नैनाजी कस्तो हुनुहुन्छ?
2: म ठिकै छु, एकदमै सन्चै छु. हजुरको प्रार्थनाले, हजुरको मायाले. अनि खाना खानुभयो हजुरले?
1: हजुर खाना खाइसकेको. हजुरले खानुभयो?
2: म खाइसके हजुर.
1: हजुर नैनाजी हिडन ट्यालेन्टमा छौँ हामी. परमेश्वर तपाईँलाई पनि थुप्रै ट्यालेन्टहरू दिनुभएको छ. आज कुन चाहिँ ट्यालेन्ट हामीसँग बाँड्न चाहनुहुन्छ?
2: म भजन गाउँछु.
1: हजुर हजुर.

0: हजुर, एकदमै धेरै धन्यवाद. मिठो भजन गाइदिनु भयो, सहभागिताको लागि पनि एकदम धेरै धन्यवाद. नैनाजी छु तपाईँलाई.
1: हजुर धन्यवाद.
0: त्यो नैना थापाज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो, त्यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ. कोही श्रद्धा आउनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
2: हेलो म्याम, जय मसी.
0: हजुर जय मसी, स्वागत छ हजुरलाई.
2: म पवित्र नगरकोटी.
0: पवित्र नगरकोटी कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर? बडी खेल हो?
2: हजुर हजुर
0: हजुर. अनि हजुर आरामै हुनुहुन्छ?
2: सन्चै छु म्याम.
0: हजुर, अनि हजुर म पनि एकदमै हजुर म पनि एकदमै आरामै छु पवित्रजी. अनि आज हजुर हामीसँग के कुरा बाँड्न चाहनुहुन्छ?
2: म भजनै गाउँछु.
0: हजुर हजुर, सुरु गर्न सक्नुहुन्छ.

0: धन्यवाद म्याम.
1: हजुर, निकै नै मिठो स्वरलाई इच्छा तपाईँको परमेश्वर धेरै आशिष दिनुभएको, मिठो स्वरमा गाइदिनु भयो सहभागिताको लागि पनि एकदमै धेरै धेरै धन्यवाद. पवित्रजी छुटौँ है तैलाई. दैमसी दैमसी. हजुर, उहाँले त्यो पवित्र नगरको टिज्यू बरिखेलबाटै फोन गरेर साथ दिनुभएको थियो. कोही स्वागत आइसक्नु भएको छ. आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
2: हेलो.
1: हजुर दैमसी. हजुर
2: दैमसी.
1: हजुर स्वागत छ. कुन ठाउँ बाटोको बोल्दै हुनुहुन्छ?
2: लक्ष्मी हिमालबाट.
1: हजुर लक्ष्मीजी बोल्दै हुनुहुन्छ. आरामै हुनुहुन्छ लक्ष्मीजी?
2: आरामै छु. हजुर कस्तो हुनुहुन्छ?
1: हजुर म पनि एकदमै ठिक छु. अनि के गर्दै हुनुहुन्छ हिमालमा अहिले?
2: यतिकै अब गयो, घरमा बस्यो, यसरी कुरा गर्यो, फोन गर्यो, गीत गायो, त्यही हो.
1: हजुर एकदमै खुसी लाग्यो. र हामी हिडन ट्यालेन्टमा छौँ. यो समय हजुरलाई दिन चाहन्छु. के गर्न चाहनुहुन्छ आज?
2: म गीतै गाउँछु, नेवारी गीत.
1: ए हजुर हस्, यो समय हजुरलाई दिन चाहन्छु. सुरु गर्न सक्नुहुन्छ.
2: यो 317 को नेवारी गाउँछ है.
1: हस् हस् हुन्छ हस्.

0: धन्यवाद।
1: हजुर, एकदमै मिठो स्वरमा गीत गाइदिनु भएको लागि एकदम धेरै धन्यवाद। नेवारी भाषामा जतिजना नेवारी भाषा बुझ्नुहुन्छ उहाँहरूले एकदमै प्रष्टै बुझ्नु भयो होला। यदि बुझ्नु भएन भने 317 नम्बरको भजन हेर्नु होला। एकदम राम्रो लाग्यो, धेरै धेरै धन्यवाद हजुर। सुटौँ है त अहिलेलाई। हजुर, उहाँ त्यो लक्ष्मी महर्जनज्यू हामीलाई इमादोलदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो म्याम, फेरि आइन।
1: हजुर, जयमसी। हजुर, पवित्रजी हो?
2: हजुर हजुर म्याम।
1: हजुर, स्वागत छ फेरि पनि। अनि हजुर, यो समय चाहिँ के गर्न चाहनुहुन्छ?
2: म भजनै गाउँछु।
1: ए हजुर, सुरु गर्न सक्नुहुन्छ।
2: बतासैले उरै लागेछ किसको माया

0: धन्यवाद म्याम.
1: हजुर, एकदमै धेरै धन्यवाद मिठो गीत गाइदिनु भएको लागि. फेरि पनि धन्यवाद दिन चाहन्छु. हजुर जयमसी. हजुर हजुर जयमसी. हजुर, उहाँ हुनुहुन्थ्यो पवित्र नगरकोटी. हामीलाई बरिखेलबाट फोन गरेर साथ दिनुभएको थियो. कोही श्रोता आउनु भएको छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छौ. हेलो
2: हेलो, जयमसी.
1: जयमसी, हाम्रो अमिताजीलाई एकदमै स्वागत छ. आरामै हुनुहुन्छ?
2: म त तिनवटा गीत गाइसक्यो. कुर्दा कुर्दा मेरो पालो आउँछ कि भनेर
1: आयो नि, तर
2: संगति जानलाई ढिलो भइसक्यो.
1: जोस, अहिलेसम्म हामीसँग संगति
2: भाइमालिकन कुटिहाल्छु कि. कुर्दा कुर्दा पालो नआयो
1: पनि एउटा
2: पालो आयो. धन्यवाद.
1: हजुर, एकदमै हतारमा हुनुहुँदो रहेछ, त्यही भएर हतार हतारमा तपाईँलाई समय दिन चाहन्छु. हजुरले लिन सक्नुहुन्छ.
2: हुन्छ, म कविता भन्न चाहन्छु. एकदम सानो कविता.
1: हजुर,
2: धेरै भइसक्यो कविता नबोलेको.
1: हजुर,
2: कविताको शीर्षक छ आसाममा जिउँछु.
1: हजुर,
2: म मर्न चाहन्न किनकि म सायदै जिएको छु. म मर्न चाहन्न किनकि म सायदै जिएको छु. म रुन्न चाहन्न किनकि बिरलै म हाँसेको छु. म रुन चाहन्न किनकि बिरलै म हाँसेको छु. जीवन के हो, हाँस के हो थाहा छैन, त्यसैले म जिउँछु, त्यसैले म हाँस्छु. जीवन के हो थाहा छैन किनकि हर पलमा मरिरहेछु. हाँसो के हो थाहा छैन किनकि आँसुमा म डुबिरहेछु. तर पनि एउटा विश्वास छ म भित्र अझै आशा छ. तर पनि एउटा विश्वास छ म भित्र अझै आशा छ. त्यसैले म जिउँछु, त्यसैले म हाँस्छु. यो जीवन मेरो रहन्जेल. म प्रभुमा जिइरहन्छु, म प्रभुमा हाँसिरहन्छु. यो जीवन मेरो रहन्जेल. प्रभुमा म हिँडिरहनेछु, म जिइरहनेछु, म हाँसिरहनेछु. प्रभुमा म हाँसिरहनेछु. आमेन.
1: हजुर, निकै नै अर्थपूर्ण कविता हामीलाई सुनाउनु भएको लागि धेरै धन्यवाद. आगामी समयहरूमा पनि अझै अझै यसो यसै कविता सुन्न पाऊ हाम्रो अमिताजीबाट. हजुर, आफै लेख्नु भएको होला. हजुर, परमेश्वर धेरै आशिष दिनुभएको, धेरै धन्यवाद. र तपाईँको संगति एकदम आशिषमय होस्.
2: आज व्हाट्सएप नम्बर चल्दैन कि क्या हो भनेर पनि सोचेको. तिनवटा गीतसम्म पनि कल लाइन चाहिँ लिनु भएछ तर बोल्नु पाएको छैन. धन्यवाद.
1: हजुर,
2: पाएँ हुन्छ.
1: हजुरलाई एकदमै धेरै धन्यवाद. र धेरै धेरै धन्यवाद अहिलेलाई भने छुट्टौँ है त. हजुर
2: हुन्छ, धन्यवाद.
1: हजुर, उहाँ हुनुहुन्थ्यो पाटनबाट अमिता महर्जनज्यू. निकै नै आशिषमय आशामा जिउँछु भन्ने कविता भनेर गइसक्नु भएको छ. यसरी नै तपाईँहरू पनि आफ्नो प्रतिभा सेयर गर्न सक्नुहुन्छ. कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
3: हेलो, जयमसी म्याम.
1: हजुर जयमसी, स्वागत छ हजुरलाई.
3: धन्यवाद हजुर, हजुरलाई पनि धेरै धेरै स्वागत, वेलकम छ हजुर.
1: हजुर, हाम्रो यहाँ सिना मंगलबाट हजुरको नाम चाहिँ कस्तो ठ्याक्कै यहाँ आइरहेको
3: छ. रुबिन राई.
1: रुबिन राई, हजुर आरामै हुनुहुन्छ?
3: आरामसँगले भुल्नु भएको छैन सर. धन्यवाद तपाईँलाई धेरै समय पछाडि आउँदाखेरि पनि मलाई चिनिरहनु भएको छ.
1: हजुर, तपाईँ सिना मंगलबाट हुनुहुन्छ, तपाईँ राई हुनुहुन्छ भन्ने पनि थाहा छ. ठ्याक्कै अगाडिको नाम अलिकति गाह्रो भयो तर सहायता गरिदिनु भयो, एकदमै धेरै धन्यवाद. तपाईँलाई भुल्ने भन्ने कुरा त हुँदैन, तर ठ्याक्क कहिलेकाहीँ एउटा मानवीय स्वभाव भनौँ अथवा त्यो भुल्ने त्यो सम्झिनलाई अलिकति गाह्रो हुँदो रहेछ कहिलेकाहीँ.
3: त्यो माथि ग्याप पछाडि
1: हजुर आरामै हुनुहुन्छ नि?
3: म एकदमै आरामै छु म्याम, हजुर कस्तो हुनुहुन्छ?
1: हजुर, म पनि एकदमै ठिक छु. के व्यस्तताले गर्दा यति धेरै ग्यापिङमा आउनुभयो हजुर?
3: होइन, म त गाउँतिर गएको थिएँ हजुर.
1: ए हजुर, कहाँ पर्यो हजुरको गाउँ?
3: मेरो गाउँतिर त खोटाङ हो.
1: ए हजुर,
3: अनि उतातिर चाहिँ हाम्रो खास अब त्यो रेडियोहरूमा चल्दैन रहेछ होइन.
1: ए
3: अनलाइनतिर भनेदेखि चाहिँ हुन सक्ने रहेछ
1: त्यही
3: भएको कारणले. अब फेरि यस्तो हुन्छ कुनै बेला अब फोन लाग्दैन होइन फोन लाग्दैन कुनै बेला ठ्याक्कै लाग्छ आज फेरि एकैतालमा ठ्याक्कै
1: लागिहाल्छ
3: दस पन्ध्र चोटि हान्दा पनि लाग्दैन
1: समय
3: सिद्धिसक्छ अनि साथीहरूले एकदमै लङ लङ
1: हजुर जे होस् तपाईँ जहाँ भए तापनि गुड न्युजलाई माया मार्नु भएको छैन फर्किएर आएर पनि हामीलाई कम्युनिकेसन यो कुराकानी गरिरहनु भएको छ यसको लागि एकदमै धेरै धन्यवाद रुबेनजी परमेश्वर धेरै आशिष दिनुभएको होस् अनि आज हिडन ट्यालेन्टमा के गर्न चाहनुहुन्छ हजुर
3: म त अरू के गर्नु म्याम अब यसो एउटा भजन नै गाउने कोसिस गर्छु स्वर चाहिँ एकदम बिग्रिराखेको कारणले त्यो घाटीहरू मेरो अलिकति खै मौसमको कारणले किन
1: हजुर हामी एकदमै मिलाएर सुन्नेछौँ
3: हजुर अब म स्टार्ट गर्छु होइन
1: अब
3: राम्रो भए पनि नराम्रो पनि राम्रो मानिदिनु होला
1: है एकदम हामी मान्छौँ नै

0: Was it?
1: Cool.

0: हजुर, एकदमै धेरै धन्यवाद. म्युजिक सहित होइन सङ एकदमै राम्रो गीत गाइदिनु भयो, एकदमै खुसी लाग्यो. परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको छ हाम्रो रुबेनजीलाई, र यो प्रतिभामा पनि आशिष दिनुभएको छ. धेरै धेरै धन्यवाद, धेरै खुसी लाग्यो. छिटौँ है त अहिलेलाई. हजुर
1: हस् त म्याम, फेरि पनि भेटौँला.
0: हजुर अवश्य पनि. हजुर धेरै धन्यवाद. हजुर भन्नुहुन्थ्यो रुबेन राईज्यू सिनामङ्गलबाट फोन गरेर साथ दिनुभएको थियो. निकै नै एकदमै जोसिलो पाराले उहाँले गीत गाइदिनु भयो. गीत गाउँ गाउँ लाग्यो मलाई पनि, र मैले गुनगुनाए पनि. यहाँ र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
2: हेलो, जयमसी.
0: हजुर जयमसी, हजुर स्वागत छ. कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
2: हजुर म सुनिता राई.
0: हजुर कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सुनिताजी?
2: म यहाँनिर मूलपानीबाट.
0: हजुर मूलपानीबाट. हजुर आरामै हुनुहुन्छ?
2: एकदम आरामै छु, प्रभुको दया अनुग्रह. अनि हजुरहरूलाई पनि विश्वास गर्छु आरामै हुनुहुन्छ.
0: हजुर एकदम तपाईँको विश्वास अनुसार हामी एकदमै आरामै छौँ. सुनिताजी इडन ट्यालेन्टमा के गर्न चाहनुहुन्छ आज?
2: भजन गाएर परमेश्वरको महिमा गर्नेछु.
0: हजुर सुरु गर्न सक्नुहुन्छ.
2: हुन्छ.

0: प्रेज द लर्ड।
1: हजुर, एकदमै धेरै धन्यवाद मिठो स्वरमा गीत गाइदिनु भएको लागि। अनि यो गीत अलि जो पाइदेलाई होइन गाउनु पनि अप्ठ्यारो हुन्छ होला, तर तपाईँले कस्तो मजाले गाइदिनु भयो, परमेश्वर धेरै आशिष दिनु भएको होस्, खुसी लाग्यो, धेरै धन्यवाद। उहाँ नै त्यो सुनिता राई मूलपानीबाट निकै नै आशिषमय गीतलाई मजाले गाइदिनु भयो, एकदमै धेरै परमेश्वरले आशिष दिनुभएको छ तपाईँहरू सम्पूर्णलाई। र कोही श्रोता आउनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनु सबैलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो देवश्री म्याम, म गडाउडीबाट पुष्प कुमार परी बोलेको।
1: हजुर, पुष्प कुमार भन्नुभयो।
2: हजुर
1: हजुर, आरामै हुनुहुन्छ?
2: हजुर म्याम, आरामै छु।
1: हजुर, भनेपछि गोदावरीमा त निकै चिसो होला। हजुर, गर्मी छ है, र पनि गोदावरी भन्ने बित्तिकै हामीलाई चाहिँ एकदमै चिसो राम्रो भन्ने लाग्छ।
2: राम्रो ठाउँ, हावा सबै स्वच्छ, पानी पनि।
1: हजुर है, कस्तो राम्रो ठाउँ परमेश्वर तपाईँलाई राख्नु भएको छ, हामी यसमा खुसी छौँ। अनि पुष्पजी, आजको हिडन ट्यालेन्टमा हजुर के गर्न चाहनुहुन्छ?
2: हजुर, म एउटा भजन गाउँछु म्याम।
1: हजुर, सुरु गर्न सक्नुहुन्छ।
2: हुन्छ। झलल झलल धारै माथि घामै झलल हो, झलल झलल धारै माथि घामै झलल, मुक्ति दिन आउनु भो क्रिस जीवन बोझल मला हो, मुक्ति दिन आउनु भो क्रिस जीवन बोझल मला, बगे नदी तडै सलल बगे नदी तडै सलल, त्यसको माया बोकिरहु मनमै झलल, त्यसको माया बोकिरहु मनमै झलल, त्यो पारी सहरैमा घाम डुब्न लाग्यो, त्यो पारी सहरैमा घाम डुब्न लाग्यो, सारा तन मन जीवन मेरो यसको प्रेममा भुल्यो हो, सारा तन मन जीवन मेरो यसको प्रेममा भुल्यो, छेकिएर नछेकिने लुकाएर नलुकिने स्वर्ग देशको त्यो घर हो, छेकिएर नछेकिने लुकाएर नलुकिने स्वर्ग देशको त्यो घर, सारा संसारलाई भुली पर्छु मात्र किसको नै भर हो, सारा संसारलाई भुली पर्छु मात्र किसको नै भर।
1: हजुर, पक्कै पनि हामी खुसकै भर पर्नुपर्छ। थपाउन गीत एकदम आशिषमय गीत गाइदिनु भएको लागि पुष्पजी, हजुरलाई एकदमै धेरै धन्यवाद। छिटो है तपाईँलाई। हजुर, उहाँले चाहिँ पुष्पजी गोदावरीदेखि फोन गरेर साथ दिनुभएको थियो, निकै नै अर्थपूर्ण गीत गाएर जानुभएको छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो, जय
1: हजुर, जय मसी, हाम्रो पम्फाजीलाई एकदमै स्वागत छ, कस्तो हुनुहुन्छ तपाईँहरू? आरामै हुनुहुन्छ अहिले?
3: म एकदमै ठिक छु, परमेश्वरलाई धन्यवाद, हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि, आज कति दिनमा भेटघाट भयो, म त प्रार्थना नै गरी बिहान प्रभु कहाँ जानु होला कार्यक्रममा, सोमबार नि आउनु भएन अनि बिरामी भयो भने निको बनाउनु है भनेर प्रार्थना गरेको थिएँ, आज आउनुभयो, धेरै धन्यवाद परमेश्वरलाई
1: प्रार्थनाको लागि, एकदमै धेरै धन्यवाद। हजुरहरूको प्रार्थनाद्वारा नै आज म फेरि यसरी तपाईँहरूको बीचमा आएकी छु, र पक्कै पनि तपाईँ सबै कुराहरू ठिक छ भन्ने आशा गर्छु, तपाईँको आमालाई, तपाईँलाई, तपाईँको व्यवसायलाई, सेवा संगतिलाई। पम्फाजी एकदमै अलिकति टाढा पनि हुनुहुन्छ बालीबाट होइन, र सबै कुराहरू गरिरहनु भएको छ, उत्साह लाग्छ, अनि एकदमै हाम्रो लागि प्रार्थना पनि गर्नुहुन्छ, जस्तो सुकै परिस्थितिमा पनि एकदमै आँटिलो लाग्छ मलाई तपाईँ, अनि एकदमै खुसी पनि लाग्छ, उत्साह लाग्छ, कहिलेकाहीँ गाह्रो भयो भने पनि गाह्रो मान्नुहुन्न है, उहाँले त्यसरी गरिरहनु भएको छ भन्ने उत्साह चाहिँ तपाईँले हामीलाई दिइरहनु भएको छ।
3: परमेश्वरको वचनद्वारा परमेश्वर नपा भए त कसरी शनिशक्तिहरू पाउँथे र होइन, परमेश्वर पाएको कारणले अनि शनिशक्तिहरू, सम्झनी शक्तिहरू, बल शक्ति सबै उहाँमै छ नि होइन, ज्ञान बुद्धि धन सम्पत्ति मान सम्मान उहाँ नै छ र परमेश्वरले सहायता गर्नुभएको कारण अहिलेसम्म जिउने कारण इस्युमा छ भनेर गीत गाउँछ नि कुन गायिकाले हो अनि त्यस्तै होइन परमेश्वरलाई धन्यवाद।
1: हजुर एकदमै खुसी लाग्यो र आशा छ तपाईँको आमा पनि सिकाउँदै हुनुहुन्छ अनि आज पम्पाजी के गर्न चाहनुहुन्छ हिडन ट्यालेन्टमा?
3: आज यही ऊ एउटा भजन गाउन मन लागेछ नि
1: सुरु गर्न सक्नुहुन्छ।
3: हस्।

0: धन्यवाद रुबेन ज्यूले एकदमै रमाइलो गरेर जानुभयो. उहाँले जस्तो रमाइलो गर्न नजाने तापनि स्वर नभए तापनि भजन गाउन मन लाग्यो, पालो पनि आयो. हुन्छ,
1: धन्यवाद. हजुर, उहाँ हुनुहुन्थ्यो चितलाङबाट पम्फा गोपालेज्यू. मैले यसरी गीतहरू सुन्दै गर्दा फेरि आफ्नो प्रकारको त्यो खुबीहरू होइन, भजन गीत त भजन गीतै हो सबैले गाउनु भएको, र पनि कस्तो आफ्नो प्रकारको आफ्नो पना छ. परमेश्वरले हरेकलाई त्यो स्वरमा पनि मिठास दिनुभएको छ. अनि यसरी सम्झिँदै गर्दा हाम्रो यीशु भक्तज्यू चाहिँ अहिलेको समयमा निकै नै हराइरहनु भएको छ, कता जानुभयो होला होइन. हामीले प्रार्थना गरिरहेका छौँ यीशु भक्तज्यू हजुरले सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँ एकदमै आउनु पर्यो होइन, त्यही जोस त्यही उत्साह हामीलाई पनि दिनु पर्यो. र यदि बिसन्चो हुनुहुन्छ भने पनि तपाईँहरूलाई परमेश्वर चङ्गाई गर्नुभएको छ हामी सम्झिन चाहन्छौँ. थुप्रै श्रोताहरू हुनुहुन्छ, तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँहरू आउनुहोस् यसरी नहराउनुहोस् भन्ने उत्साह पनि म तपाईँहरूलाई दिन चाहन्छु. कोही श्रोता हुनुहुन्न तर केही छैन, तपाईँहरूले फेरि पनि फोन कल गर्न सक्नुहुन्छ. 10:48 गइसकेको छ, हामी केही समय अझै पनि तपाईँहरूसँग कुराकानी गर्न पाउनेछौ. कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
2: हेलो,
1: हजुर कोही हुनुहुन्छ तर यहाँ फोन लगाएर. हजुर, हाम्रो पम्फाजीलाई एकदमै जयमसी कता हराउनु भयो यता फोन गरेर भनेर म त खोज्दै थिएँ हजुरलाई.
3: फोन लगाएको अनि भित्र आएर दौडी दौडी आएको नि.
1: ए हजुर, आरामै हुनुहुन्छ?
3: फोन लगाएको हर्षले कविता भन्नु नि बिर्सेछ क्या हजुर.
1: ए हो र ला, हतार हतार दौडी त लड्नु त भएन नि.
3: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँ कि भनी हिटिन ट्यालेन्ट कार्यक्रममा भाग लिन दौडी दौडी आए हजुर. म पम्फा रोका पनि सानो कोठाभित्र बसी हजुरलाई दुवै हात जोडेर धन्यवाद साथै टक्राउँछु हजुर. जयमसी
1: जयमसी जयमसी, एकदमै हृदयबाट स्वागत. कस्तो मिठो तरिकाले भन्नुभयो, ठ्याक्कै मलाई त्यसरी भन्न आएन.
3: धन्यवाद.
1: तर हृदयबाट मेरो पनि त्यस्तै त्यस्तै तरिकाले तपाईँलाई स्वागत छ. तपाईँसँगै सापट्टि लिएँ मैले तपाईँका कुराहरू. हजुर, अनि पम्फाजी यो समय के गर्न चाहनुहुन्छ? अब गाउने गायिकाले गीत गाइदिनु भएन भने त फेरि होइन. ल, यो समय हजुरको लागि हजुर म एकदमै आरामै छु, हजुर पनि आरामै हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो.
3: धन्यवाद हजुर. धन्यवाद
1: हजुर, सुरु गर्न सक्नुहुन्छ हजुर.
3: धन्यवाद हजुर.
1: हजुर हजुर.

0: परमेश्वर को प्रशंसा गर उहाँकै महिमा गर हालेलुया परमेश्वरको महिमा
1: गर एकदमै महिमा भएको धेरै धेरै धन्यवाद हजुर धेरै धन्यवाद हाम्रो तर्फबाट पनि देवसी हजुर हजुर दैमसी वान इन्टी पम्पारोकाज्यू र पनि हामी कार्यक्रमको अन्ततिर आएका छौँ. फटाफट फोन गर्नुभयो भने एकजनाको फोन लिन्छौँ कि हामी र पनि अब यो हिडन ट्यालेन्ट भएको भएर फेरि अलिकति किर्काउनै पर्यो होइन अलिकति समय लिनै पर्यो भन्ने हिसाबले चाहिँ तपाईँहरूले म बोल्दा बोल्दै फोन गर्नु भएन भने चाहिँ चुनौती तपाईँहरूको फोन कल लिने छैन अर्को हप्ता अथवा अन्य कार्यक्रममा हाम्रो भेट हुनेछ. मलाई लाग्छ अब आजलाई भने हामी फोन कल लिनेछौँ. एउटा छोटो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु. गीतपछि भने तपाईँहरू मध्येबाट एकजना विनरको नाम लिएर म आउने नै छु.

हजुर निकै नै आश्रेष माइकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब हामी कार्यक्रमको अन्ततिर आएको कारणले गर्दा अब हामीले विदा माग्नुपर्ने समय भइसकेको छ। र आज जो जतिजनाले फोन गर्नुभएको छ, लगभग 11 जनासँग मेरो कुराकानी भयो, एकदमै धेरै जसोले भजन गीतहरू गाउनुभयो अनि मलाई एकदमै खुसी पनि लाग्यो कि किन भन्दाखेरि चाहिँ फरक फरक आवाजमा फरक फरक प्रकारले परमेश्वरको महिमा गर्दै हुनुहुन्थ्यो अनि सबैजनाको स्वरहरू यति राम्रो थियो कि परमेश्वरले साँच्चीकै आफूले बनाउनु भएको कुरालाई हेर्दाखेरि चाहिँ राम्रो भनेर भन्नुभएको चाहिँ साँच्चीकै रहेछ होइन। त्यो कारणले गर्दा तपाईँहरूको स्वर गलाबाट तपाईँले यो 1 घण्टाको अवधिलाई जसरी आशिषमय बनाइदिनु भयो, परमेश्वर तपाईँहरूलाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सबै अवस्थामा परमेश्वरले सहायता गर्नुभएको होस्, आशिष दिनुभएको होस् र तपाईँको गलामा, तपाईँको स्वरमा, तपाईँको कविताहरूमा, गीतहरूमा पनि परमेश्वरले आशिष दिनुभएको होस्। नेवारी भाषामा पनि हामीले गीत सुन्यौं, नेपाली भाषामा पनि हामीले सुन्यौं, जे होस् परमेश्वरको महिमा भएको छ। कविता

सुन्यौं र गोला प्रथा गर्दा चाहिँ कार्यक्रमको नियम अनुसार एकजनालाई विनर बनाउनुपर्छ, नत्र भने चाहिँ तपाईँहरू सबैजना नै विनर हुनुहुन्छ आज, मेरो लागि पनि र परमेश्वरको लागि पनि, किनकि परमेश्वरले कसैलाई पनि त्यो यो भन्दा यो चाहिँ राम्रो भनेर चाहिँ त्यो कम्पेयर चाहिँ नगर नै भन्नुहुन्छ होइन, तर यो चाहिँ उत्साहको लागि हो है, किनकि परमेश्वरले बनाउनु भएको कुरालाई हामीले कम्पेयर गर्नु केही पनि होइन हामी होइन, त्यो कारणले गर्दा तपाईँहरू बेस्ट हुनुहुन्छ, राम्रो हुनुहुन्छ र एकजनालाई उत्साहको लागि विनर बनाउँदैछौँ हामी, उहाँको यो विनरमा चाहिँ तपाईँहरू खुसी हुनुहुन्छ एकअर्काकोमा भन्ने म आशा गर्दछु। गोला प्रथा गर्दा आजको विनर हुनुभएको छ श्रीना मंगलदेखि फोन गरेर साथ दिनुहुने रोबेन रायज्यू, यहाँलाई कंग्रेचुलेसन भन्न चाहन्छु रुबेनजी। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोला, रिचार्ज कार्ड नम्बर पाउनुहुनेछ र रिचार्ज कार्ड गरिदिनुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि हृदयबाट एकदमै धेरै धन्यवाद। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ र सम्पूर्ण श्रोतालाई जहाँ जहाँबाट सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, सहभागिता जनाउनुभयो, उत्साह दिनुभयो, यहाँहरूलाई परमेश्वरले आशिष दिनुभएको छ। अन्य कार्यक्रमहरूमा हाम्रो भेट हुनुहुनेछ। आजको दिन तपाईँको एकदम आशिषमय रहोस् भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: के हो
2: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोली सकिएको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
5: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
5: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
5: सम्पर्क नम्बर
6: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
5: र 9813941447 9813941447
7: यसुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन
8: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
8: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
9: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424141 9514424141 रेस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com
10: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज बाट।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
3: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र विशेष गरिकन हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तु नै म तपाईँको निम्ति कार्यक्रममा राख्ने गर्छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने केही जानकारी दिन गइरहेको छु म। हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तु भनेकै अब हामी बाढ़ी पहिरोबाट कसरी बस्ने नै हो, त्यो म बारम्बार यो कुरा चाहिँ बताइ नै रहेको हुन्छु। हामीलाई विभिन्न श्रोताहरूले सुनिराख्नु भएको छ र हामी तपाईँलाई प्रेम गरेको कारण नै हामी तपाईँलाई जानकारी पनि दिन्छौं र बाढ़ी पहिरोसँग हामी भन्छ नि खेल्नु हुँदैन, होइन भन्न सकिन्न र हामी खेल्नु पनि हुँदैन। एकैछिनमा के हुन्छ त्यो कसैलाई थाहा हुँदैन। केही वर्ष अगाडि मैले जुन एउटा घटना हेरिरहेको थिएँ, उनीहरू मजाले 10-15 परिवार मजाले खाएर रमाइलो गरेर सुतेका व्यक्ति भोलि बिहान त्यो ठाउँै छैन क्या, पहिरोले लग्यो होइन, पहिरो खस्यो भनेपछि भोलि हामी केही भन्न सक्दैनौँ। तर आजै हामी सचेत रह्यो भने चाहिँ भोलि आउने दुर्घटना हामीबाट टर्न सक्छ, त्यो भएर हामी होसियारी चाहिँ हुनुपर्छ र प्राकृतिक प्रकोपलाई हामी रोक्न सक्दैनौँ होइन। पानी कति इन्जेलसम्म आउँछ त्यो पनि थाहा हुँदैन हामीलाई होइन, पानी जति परो त्यति बाढी, पानी जति परो त्यति होइन, जस्तो माटो कमजोर पनि त हुन्छ नि, त्योहरू तपाईँ र म होसियारी हुनुपर्छ र मौसमको बारेमा नि पूर्व जानकार चाहिँ तपाईँ र मलाई हुनुपर्छ। पानी हामी अहिले विभिन्न समाचार पनि हेर्न सक्छौँ होइन, युट्युबमा पनि कति कुराहरू देख्न सक्छौँ, फेसबुकमा हामी देख्न सक्छौँ, अथवा सर्च गऱ्यो भने धेरै कुराहरू हामी थाहा पाउन सक्छौँ र रेडियोले पनि, स्थानीय रेडियो अथवा राष्ट्रिय रेडियोले, रेडियो नेपालले पनि समाचार हामीलाई भनिरहेको हुन्छ। आज यति ठाउँमा यसरी पानी पर्नेछ भनेर भनिरहेको हुन्छ, त्यो जानकारी हामीले पायौँ भने चाहिँ हामी सचेत रहन सक्छौँ नि त। जस्तो कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने नसोचेको अचानक होइन पानी आइदिन्छ अनि बाढी पनि आइदिन्छ, अब के गर्ने त, आफू बस्ने कि अरूलाई बचाउने भन्ने कुरा पनि हुन्छ। कति वृद्ध आमाबुवाहरू हुनुहुन्छ जो उठ्न सक्नुहुन्न अनि अशक्त छोराछोरी पनि हुनुहुन्छ कतिको, होइन भाग्न सक्नुहुन्न, कति बिरामी हुनुहुन्छ होला उठ्न सक्नुहुन्न, उनीहरूको लागि त हामीले सोच्नु पर्यो नि होइन। हामी सक्दैनौ भने पनि यस्तो हुँदैछ भनेर स्थानीय सरकारलाई चाहिँ हामीले जानकार पनि दिनुपर्छ। जहिले पनि तपाईँले होइन एउटा स्थानीय होइन जस्तो सरकारको तपाईँले फोन नम्बर लगिराख्नुहोस्, तपाईँले दमकलको फोन नम्बर लगिराख्नुहोस्, तपाईँले प्रहरीको नम्बर लगिराख्नुहोस् होइन, जस्तो आगो निभाउने यन्त्रहरूको, बारुण यन्त्रहरूको नम्बर लगिराख्नुहोस्, किनभने भोलि के हुन्छ कसैलाई थाहा हुँदैन, आफ्नोमा नभए पनि कहीँ आँखाले देख्यो भने त हामी दौडिनु पर्दैन नि त, यसको नम्बर कोसँग होला, यसको नम्बर कोसँग होला भनेर दौडिनु पर्दैन। त्यो तपाईँले सेभ गरेर राख्नुभयो भने त्यतिकै पनि तपाईँ र मैले धेरै क्षति हुनबाट धेरै कुराहरू बचाउन सक्छौँ। त्यो कयौं घटनाहरू पनि हामीले देखेका छौँ, व्यक्तिहरूले त्यस्तो साहसिक काम पनि गर्नुभएको छ र सबैभन्दा ठूलो कुरो चाहिँ मानवीय क्षति हुनबाट हामीले जोगाउनु र जोगिनुपर्छ। र अर्को महत्वपूर्ण कुरा, भारी वर्षा भइरहेको बेला नदी, खोल्सा वा पहिरोको जोखिम भएका ठाउँमा नजानुहोस्, किनभने एकैछिनमा होइन ठूलो दुर्घटनाहरू हुन सक्छ भनेर मैले बारम्बार पनि तपाईँलाई भनि नै रहेको छु। हामी चाहिँ एकदमै फेरि कस्तो छ भने हाम्रो स्वभाव कस्तो छ भने हुँदैन है भनेपछि चाहिँ त्यो काम गर्नै पर्छ, छुनु हुँदैन है भनेपछि छुनै पर्छ होइन। कतिचोटि बाटोमा लेखेको हुन्छ बाटो बन्द छ, प्रवेश निषेध भनेर लेखेको हुन्छ, मान्छे त्यो हटाएर पनि हिँडिरहेको हुन्छ क्या, त्यो कुराहरू हामी देख्न सक्छौँ, किनभने मान्नुपर्छ, कतिका आदेशका कुराहरू पनि हामी मान्नु आवश्यक छ र सम्भव भए सुरक्षित र अग्लो स्थानमा समयमै रहनुहोस्, किनभने पानी आउँदैछ भनेपछि त हामी आफै पनि सुरक्षित हुनुपर्छ नि त। अग्लो स्थानमा बाढी पहिरो नजाने ठाउँमा हामी जानु चाहिँ पर्छ नै र अहिले नभने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छौ।

यो अर्थपूर्ण संगीतपछि केही जानकार मैले तपाईँलाई कार्यक्रममा दिइरहेको छु। हिजो आज निकै नै भारी वर्षा हुने विभिन्न माध्यमहरूले जनाइरहेको कारणले पनि यो सूचना मैले तपाईँलाई गरिरहेको छु। भारी वर्षा भइरहेको बेला नदी, खोल्सा वा पहिरोको जोखिम भएका ठाउँमा नजानुहोस्। यो चाहिँ तपाईँ र मैले थाहा पनि गर्न सक्छौँ। कति चाहिँ हामी रहरमा हिँड्छौँ क्या, हेर्न जाउँ न त कस्तो भयो भनेर, त्यो बाटो कस्तो छ भन्ने नै तपाईँ र मलाई थाहा हुँदैन। धेरै मान्छेहरू अकालमै चाहिँ मृत्यु वरण गरेका कुराहरू पनि हामीले पाएका छौँ नि त कतिचोटि। त्यो चाहिँ हामी अलिकति नचाहिने भन्दा बाटो हिँडेको जस्तो पनि लाग्छ कतिचोटि, होइन? त्यहाँ यस्तो भएछ मारिलिउँ, यात्राकै कुरा गरौँ न। अब अहिले हामीलाई पूर्व पश्चिम जान नि यति धेरै जोखिम बाटो भएर जानुपर्छ, त्यो तपाईँ र मलाई थाहा छ। हामी हिँड्ने कुनै पनि बाटोहरू सुरक्षित छैनन्। काठमाडौँकै कुरा गर्ने पनि गर्ने हो भने काठमाडौँमा आधी घण्टा जति ननस्टप पानी पर्यो भने यहाँनिर ढलभन्दा बाहिर गाडीहरू हुन्छन्, भन्नाले बाइक बगाउँछ, गाडी बगाउँछ, धेरै कुराहरू बगाउँछ। यहाँ पनि पानीको निकास चाहिँ मजाले जति हुनुपर्ने हो त्यति भइरहेको अवस्था पनि छैन। हामी चाहिँ काठमाडौँमा छौँ, सेफ हुन सक्छौँ भनेर भन्न सकिन्न। जब ठुलो पानी आउँछन् त्यो ढलको त्यो बिर्कोहरू बगाएका कयौं घटनाहरू छ। अनि त्यहाँनिर के हुन्छ, पुवाल हुन्छ, त्योभित्र पस्यो भने त गइयो। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा पनि यो हो कि यो बर्खाको बेलामा चाहिँ भरिसके पानी धेरै नै परिरहेको छ भने चाहिँ बच्चाहरूलाई स्कुल पुर्याउनुहोस्, ल्याउनुहोस्। यो कुराले पनि महत्व राख्छ। र अर्को महत्वपूर्ण कुरा रहेको छ, घर वरिपरि पानी निकासको व्यवस्था राम्रो राख्नुहोस् र कमजोर भिरालो जमिनमा घर निर्माण नगर्नुहोस्। अहिले नि तपाईँ र डर लाग्दो कुरा चाहिँ के छ भने हामी प्लटिङ गरेको जमिनहरू किन्छौँ क्या, त्यहाँनिर चाहिँ न रुख हुन्छ न बिरुवा हुन्छ, त्यो माटो यति फुस्रो हुन्छ बल्लमै पनि हामी घर बनाइदिन्छौँ। कयौं त्यस्ता घटनाहरू छन् देखेको छु मैले मेरो आँखाले। त्यहाँनिर निकाल्दाखेरि माटो एकचोटि पनि त्यो ढुङ्गा बालुवालाई समाउने कुरै हुँदैन क्या, त्यही बालुवामाथि नै उहाँहरूले घर ठडाइदिनु भएको हुन्छ। अनि त्यो घर कति कमजोर होला क्या मलाई लाग्छ। अनि त्यही घरमा बस्नको लागि मान्छेहरूको होड बाजी हुन्छ, होइन? तर हामी हाम्रो बहुमूल्य जीवन एकचोटि गएपछि नि फेरि फर्केर आउँदैन भन्ने कुरा चाहिँ कतिचोटि हामी विचारै गर्दैनौँ। त्यो कुराले पनि हामी समस्यामा पर्न सक्छौँ। र अर्को महत्वपूर्ण कुरा, आपतकालीन झोला तयार राख्नुहोस् जसमा खानेकुरा, पिउने पानी, टर्च, औषधि, होइन, मोबाइल चार्जर, महत्वपूर्ण कागज केही राख्नुहोस्। यी महत्वपूर्ण कुराहरू चाहिँ भोलि हराउने बित्तिकै हामी ठुलो समस्यामा पनि पर्न सक्छौँ। एउटा पहिचानै हराउन पनि सक्छ, धेरै कुराहरू तपाईँसँग हुनसक्छ, त्यसलाई चाहिँ सुरक्षित ठाउँमा राख्नुहोस्। अनि यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र मैले केही वर्ष अगाडि एउटा घटना सुनिरहेको थिएँ। उहाँको जमिनको धनी पूर्जा हरायो। त्यो धनी पूर्जा हराइसकेपछि मलाई यति धेरै समय लाग्यो नि त्यो धनी पूर्जा पुननिर्माण गर्नको लागि, होइन? त्यही भएर तपाईँ र मैले दुःख नपाऊँ, किनभने कतिचोटि हामी आफ्नै कारणले गर्दा हामीले दुःख पाइरहेका हुन्छौँ, होइन? त्यो भएर तपाईँ र म सानो सानो कुरामा होसियार रह्यौँ भने हामीले ठुलो ठुलो उपलब्धि प्राप्त गर्न सक्छौँ।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ. अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना.
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ.
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला.
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ.
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240.
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्.
4: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ.
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ.
4: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने.
4: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने.
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
4: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने.
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने.
4: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने.
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ. सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
4: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर.
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com.
4: सम्पर्क नम्बर
2: मोबाइल 9832840054, 9832840054 र 9831226786, 9831226786
4: र 9813941446, 9813 98 41 44।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रममा केही महत्वपूर्ण कुरा नै मैले पस्किरहेको छु तपाईँ र मेरो लागि, र बाढ़ी पहिरोबाट कसरी बस्ने भन्ने कुरा नै मैले राखिरहेको छु। बाढ़ी आएको पानीमा हिँड्ने वा गाड़ी चलाउने, बाइक कुदाउने कहिले पनि गर्नुहुँदैन, किनभने पानीको जुन सतह शक्ति हुन्छ नि त्यो एकदमै बलियो हुन्छ क्या, त्यसले हामीलाई लडाउन सक्छ। र कतिले भन्नुहुन्छ तपाईँ पानीबाट भएर जाँदै हुनुहुन्छ भने चाहिँ साडी लगाउनु हुँदैन अरे क्या, अनि जस्तो कुर्ता सुरुवाल लगायो भने चाहिँ बाँच्न सकिन्छ अरे। साडीमा चाहिँ के भयो भने पानी भरियो भने चाहिँ बङ्ग त्यसले लडाउँछ अरे भन्ने मैले पनि सुनेको थिएँ, एउटा हो जस्तो पनि लाग्छ। कति त्यस्ता घटनाहरू पनि छन्। र पहिरोको संकेतहरू जस्तै जमिन चर्किनु, रूख वा बिजुलीको पोल ढल्किनु, ढुङ्गा खस्न थाल्नु, यस्तो भएमा तुरन्त सुरक्षित स्थानतिर चाहिँ हामी जानुपर्छ। देख्दा कतिचोटि तपाईँहरू म देख्न सक्छौ जमिन चर्किएको हुन्छ क्या, त्यो पानी पर्दा पर्दा होइन, त्यस्तो ठाउँमा पनि हामीले हिँड्नु हुँदैन। बिजुलीको पोल ढल्किँदा होइन ढुङ्गा खस्न थाल्यो भने चाहिँ अब चाहिँ यहाँनिर प्राकृतिक प्रकोप केही न केही हुन्छ जस्तो तपाईँ र मलाई हुने बित्तिकै त्यो ठाउँमा अरूलाई पनि जान दिनुहुँदैन। फेरि आफू त बाँचे बाँचे अरूलाई जेसुकै होस् चाहिँ भन्नुहुँदैन, आफू पनि बाँच्ने अरूलाई पनि बचाउने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छन्। स्थानीय प्रशासन प्रहरी वा उद्धार निकायको निर्देशन पालन गर्नुपर्दछ। स्थानीय प्रशासन प्रहरी उहाँहरूले भनिराख्नु भएको हुन्छ, सूचना जारी गरिराख्नु भएको हुन्छ होइन, ती कुराहरूलाई चाहिँ मान्नुपर्छ। अनि केही गाह्रो साह्रो पर्यो भने स्थानीय निकायको फोन नम्बर होस्, प्रहरी प्रशासनको फोन नम्बर पनि लेखेर राख्नुपर्छ, सम्झाउन सकियोस्, तुरन्तै केही भयो भने फोन गर्न सकियोस् होइन, त्यो कुराहरूमा पनि तपाईँ र मैले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई कोटाइरहेको छु र नेपालमा अहिलेसम्म आएका ठूला विनाशकारी पहिरो र बाढ़ीहरू कसले कति क्षति गर्ने धेरै लामो समयदेखि हेर्यौं अनि इतिहास पल्टाएर हेरौं भने त निकै नै डरलाग्दा कुराहरू छन्। नेपालमा इतिहासदेखि हालसम्म धेरै विनाशकारी बाढ़ी र पहिरोका घटनाहरू भएका छन् र केही महत्वपूर्ण घटनाहरू जस्तो विक्रम सम्वत 2050 मध्य नेपाल बाढ़ी होइन मध्य नेपालमा बाढ़ी आयो, लगातार वर्षापछि बागमती नदी लगायतका नदीहरूमा ठूलो बाढ़ी आयो, विशेष गरी काठमाडौँ उपत्यका मकानपुर जिल्ला चितवन जिल्ला प्रभावित भए, करिब 1300 भन्दा बढ़ी मानिसको ज्यान लियो यो ठूलो विनाशकारी यो बाढ़ी पहिरोले, र त्यति मात्र होइन धेरै ठूलो धन सम्पत्तिको पनि क्षति भयो। र विक्रम सम्वत 2071 सालमा जुरे पहिरो नेपालको सबभन्दा विनाशकारी पहिरो मध्ये एक चुरे पहिरो, पहिरोले गाउँ पुरेर 150 भन्दा बढ़ी मानिसको मृत्यु भयो, सुनकोशी नदी थुनिएर कृत्रिम ताल बनेको थियो। 2074 तराईको बाढ़ी तराई क्षेत्रका धेरै जिल्ला डुबान परे, सयौं मानिसको मृत्यु भएर लाखौं नागरिक प्रभावित भए। विक्रमसम्म 2067 मनसून जन्य बाढ़ी पहिरो मेलम्ची सहित धेरै जिल्लामा ठूलो क्षति भयो, बस्ती सड़क पुल खेतीयोग्य जमीनमा व्यापक क्षति भयो। 2081 भीषण बाढ़ी र पहिरो अत्याधिक वर्षपछि विशेष गरी बागमती प्रदेश पूर्वी नेपालका जिल्ला प्रभावित भए, 300 भन्दा बढ़ी मानिसको मृत्यु भएको र अरबौं रूपियाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको थियो र नेपालमा हरेक मनसूनमा बाढ़ी र पहिरोको जोखिम रहन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका अनुसार पछिल्ला वर्षहरूमा पनि यस्तो विपदका घटनाहरू नियमित रूपमा भइरहेको छन् भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरणले यो कुरा बताएको छ। र त्यो त त्यो दिन त्यसरी त्यो अगाडिका दिनहरूमा यस्ता क्षतिहरू भए, कति जानेर भए त कति नजानेर भयो होला, तर अब त तपाईँ र म सचेत हुनुपर्छ किनभने अहिले तपाईँ र मेरो हातमा मोबाइल छ, मोबाइलबाट नै तपाईँले सबै समाचारहरू पाउन सक्नुहुन्छ र कसरी पानी पर्दैछ कसरी जोगिने भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नै पर्छ। र अहिलेलाई भने कार्यक्रमबाट मैले विदा माग्नुपर्ने हुन्छ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम भने अहिलेलाई ओझेल पर्न चाहन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

विदा माग्नुपर्ने हुन्छ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम भनेर ओझेल पर्न चाहन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी सामाजिक सञ्जालहरूमा पोस्ट भएका विभिन्न आशिषमय स्टाटसहरूका साथ तपाईँलाई मिठा मिठा गीत संगीतहरू पनि प्रस्तुत गर्ने गर्दछौ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई कसरी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सक्छौ भनेर प्रकट गर्नु रहेको छ। आदरणीय श्रोता, अब भनी आज पनि हामी त्यही उद्देश्य अनुरूप आजको कार्यक्रमलाई शुरूआत गर्न गइरहेका छौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौ। आदरणीय श्रोता, कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्छ? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ दिँदै भने आजको कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। गीतपछि म पुनः आउनेछु, अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा पाउल श्रेष्ठ ज्यूको एउटा लेख परेको छ आजको कार्यक्रमको आरम्भमा, र अहिले भने म यो लेख तपाईँको निम्ति पढेर सुनाउन गइरहेको छु। उहाँ लेख्नुहुन्छ, विषय जन्मदिन, परमेश्वरको वरदान र भविष्यको आशा हो भनेर उहाँले लेख्नुहुन्छ। र उहाँ लेख्नुहुन्छ, आज हामी एउटा विशेष र आनन्दमय अवसरमा यहाँ भेला भएका छौं। आज हामी केवल जन्मदिन मनाउनु मात्र होइन, परमेश्वरले दिनुभएको अमूल्य जीवनको उपहारको लागि उहाँप्रति धन्यवाद, सम्मान र महिमा चढाउन एकत्रित भएका छौं। संसारमा धेरै मानिसहरूले जन्मदिनलाई केक काट्ने, मैनबत्ती निभाउने र उपहार साटासाट गर्ने र रमाइलो गर्ने दिनको रूपमा मात्र लिन्छन्। तर क्रिस्चियनहरूको लागि जन्मदिनको अर्थ त्यो भन्दा धेरै गहिरो छ। यसले हामीलाई सम्झाउँछ कि जीवन परमेश्वरको वरदान हो, प्रत्येक श्वास उहाँको कृपा हो र प्रत्येक दिन उहाँको अनुग्रह हो, र प्रत्येक मानिस परमेश्वरको एउटा विशेष उद्देश्य लिएर यस संसारमा आएको हो। परमेश्वरको वचनमा लेखिएको छ, हेर छोरा छोरीहरू परम प्रभुबाटको उत्तराधिकारी हुन्, गर्वको फल उहाँको इनाम हो, भजन सङ्ग 127:3। यस वचनले हामीलाई सिकाउँछ कि जीवन संयोगले प्राप्त भएको होइन, तर परमेश्वरको प्रेम, कृपा र योजना अनुसार प्राप्त भएको अमूल्य उपहार हो। त्यसैले जन्मदिन केवल उमेर थपिएको दिन होइन, तर परमेश्वरको विश्वासयोग्यता, संरक्षण र कृपाको लागि धन्यवाद दिने अवसर पनि हो। आजको यस विशेष अवसरमा हामी परमेश्वर प्रति कृतज्ञ हुँदै बितेका वर्षहरूका लागि उहाँलाई धन्यवाद चढाउँछौ, र आउने दिनहरू पनि उहाँकै इच्छा, सुरक्षा, बुद्धि र आशिषमा समर्पण गर्दछौ। हाम्रो प्रार्थना छ कि हामी सबैले परमेश्वरले दिनुभएको जीवनलाई उहाँकै महिमाको लागि प्रयोग गर्न सकौं। जन्मदिनको अर्थ, हिब्रू भाषामा जन्मदिनलाई योम हुलेद अर्थात योम दिन, हुलेदेत अर्थात जन्म, अर्थात जन्म भएको दिन भनिन्छ भने यस जन्मदिनलाई ग्रीक भाषामा गेनेसिया अर्थात जन्मदिन वा जन्म उत्सव भनिन्छ भने अंग्रेजीमा बर्थडे भनिन्छ। जन्मदिनलाई नेपाली भाषामा जन्मदिनै भनिन्छ। जन्मदिनको बाइबलीय अर्थ हो, जन्मदिन भनेको चाहिँ परमेश्वरलाई धन्यवाद दिने दिन हो। जन्मदिन जीवनको मूल्य सम्झने दिन हो, र यो दिन परिवारसँग आनन्द बाँड्ने दिन हो, र जन्मदिन भविष्य परमेश्वरलाई समर्पण गर्ने दिन हो। जन्मदिन नयाँ वर्ष अझ परमेश्वरमा मण्डलीमा र परिवारमा विश्वासयोग्य भएर जिउने प्रतिज्ञा गर्ने दिन हो। जन्मदिन के होइन, उहाँ अगाडि लेख्नुहुन्छ, जन्मदिन उद्धारको दिन होइन, जन्मदिन पाप क्षमा हुने दिन पनि होइन, जन्मदिन आफ्नो महिमा गर्ने दिन पनि होइन, जन्मदिन भाग्य परिवर्तन गर्ने धार्मिक विधि होइन, जन्मदिन बाइबलले अनिवार्य रूपले मनाउन आदेश दिएको आज्ञा, विधि वा धार्मिक चाड पनि होइन। मण्डलले बुझ्नुपर्ने कुरा के हो, प्रत्येक जीवन परमेश्वरको वरदान हो, भजन सङ्ग 127:3 लेखिएको छ, हेर छोरा छोरीहरू परम प्रभुबाटको उत्तराधिकार हुन्, गर्वको फल उहाँको इनाम हो। हरेक मानिसको जीवन परमेश्वरको वरदान हो। बाल्यकालदेखि वृद्धावस्थासम्म जीवनका प्रत्येक चरण परमेश्वरको कृपा र उद्देश्यले भरिएको हुन्छ। खास गरी छोराछोरीहरू परमेश्वरको उत्तराधिकार हुन्, त्यसैले अभिभावकहरूले आफ्ना बाल बालिकालाई प्रेम, अनुशासन र परमेश्वरको वचनमा हुर्काउनु आफ्नो पवित्र जिम्मेवारी सम्झाउनु पर्छ, र प्रत्येक व्यक्तिले पनि आफ्नो जीवन परमेश्वरको महिमाको लागि जिउनु पर्छ। दुई, प्रत्येक व्यक्तिको लागि परमेश्वरको योजना छ। यर्मिया 1:5 भन्छ, मैले तँलाई गर्भमा रच्नु भन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, त जन्मनु भन्दा अघि नै मैले तँलाई अलग गरे, मैले तँलाई जाति जातिहरूका निम्ति एक अगम वक्ता नियुक्त गरे। परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष उद्देश्यको साथ संसारमा पठाउनु भएको हो। त्यसैले आज हामी प्रार्थना गर्छौ कि जन्मदिन मनाउने यस व्यक्तिले आफ्नो सम्पूर्ण जीवनमा परमेश्वरको इच्छा र योजना पूरा गरोस्। परमेश्वर प्रति धन्यवादका साथ जीवन बिताऊ, भजन सङ्ग्रह 103:2। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर र उहाँको कुनै पनि उपकार नबिर्सी। जन्मदिन भनेको केवल अर्को वर्ष थपिनु मात्र होइन, परमेश्वरले दिनुभएको जीवन सुरक्षा र अनुग्रहका लागि धन्यवाद, दिनु भएको जीवन सुरक्षा र अनुग्रहको लागि धन्यवाद दिने अवसर पनि हो। बितेका वर्षहरूमा उहाँले गर्नुभएका भलाइ सम्झँदै आगामी
दिनहरू पनि उहाँकै भरोसामा अघि बढ्नु पर्छ। चार, भविष्यका दिनहरू परमेश्वरमा समर्पण गरौं। यर्मिया 29:11 भन्छ, किनकि तिमीहरूका निम्ति मैले राखेको योजना म जान्दछु, ती आशा र भविष्य दिने योजनाहरू हुन्। हाम्रो भविष्य परमेश्वरको हातमा सुरक्षित छ। त्यसैले जन्मदिनमा हामी केवल नयाँ उमेरको शुभकामना मात्र होइन, आफ्नो जीवन लक्ष्य र भविष्य पनि परमेश्वरलाई समर्पण गर्ने निर्णय गर्नुपर्छ। उहाँको मार्गदर्शनमा हिँड्ने जीवन नै साँचो आशिषित जीवन हो। आजको जन्मदिनको अवसरमा हामी भजन सङ्ग्रह 20:1-5 परमेश्वरको आशिषलाई ग्रहण गरौं। संकटको दिनमा परमप्रभुले तपाईँलाई उत्तर देऊन्। याकुब परमेश्वरको नाउँले तपाईँलाई सुरक्षा देऊ। दोस्रो, उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाऊ र सियोनबाट तपाईँलाई सहारा देऊ। तेस्रो, उहाँले तपाईँका सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँका होम बलि ग्रहण गरून्। चार, उहाँले तपाईँको मनोरथ पूरा गरून् र तपाईँका सबै योजना सफल बनाऊ। पाँच, तपाईँको विजयमा हामी आनन्दले जय जयकार गर्नेछौ र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा उच्च पार्नेछौ। परमप्रभुले तपाईँका सबै बिन्ती पूरा गरिदिउन्। श्रोता, अगाडि थप लेख्नुहुन्छ, परमेश्वरले प्रत्येक परिस्थितिमा तपाईँलाई उत्तर दिनुभएको होस्। जीवनमा सुख दुःख सफलता र चुनौतीहरू आउँछन्। हाम्रो प्रार्थना छ कि संकष्टको समयमा परमेश्वरले तपाईँको पुकारा सुन्नु भएको होस्, तपाईँलाई सुरक्षा दिनुभएको होस् र आफ्नो उपस्थितिले बल दिनुभएको होस्। श्रोता, यो लेखलाई पढ्ने क्रमलाई यही रोक्दै एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः उहाँको लेखलाई निरन्तरता दिने नै छु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र भनी उहाँको लेखलाई पुनः अगाडि बढाउन चाहन्छु र उहाँले यसरी अगाडि लेख्दै हुनुहुन्छ। दोस्रो प्रत्येक व्यक्तिको लागि परमेश्वरको योजना छ, यर्मिया 1:5 अनुसार। उहाँले गर्भमा रच्नुभन्दा अगाडि नै उहाँले आफ्नो योजना अनुरूप त्यो व्यक्तिलाई अलग गरिसक्नु भएको हुन्छ। परमेश्वरले प्रत्येक व्यक्तिको उद्देश्यको साथ संसारमा पठाउनु भएको हो। यसैले आज हामी प्रार्थना गर्छौ कि जन्मदिन मनाउने व्यक्तिले आफ्नो सम्पूर्ण जीवनमा परमेश्वरको इच्छा र योजना पूरा गरोस्। तेस्रो, परमेश्वर प्रति धन्यवादका साथ जीवन बिताउ। भजन संग्रह 103:2 पद अनुसार परमप्रभुको प्रशंसा गर्नु र उहाँको उपकार बिर्सनु हुँदैन। जन्मदिन केवल अर्को वर्ष थपिनु मात्र होइन, परमेश्वरले दिनुभएको जीवन सुरक्षा र अनुग्रहको लागि धन्यवाद दिने अवसर हो। बितेका वर्षहरूमा उहाँले गर्नुभएको भलाई सम्झँदै आगामी दिनहरूमा पनि उहाँकै भरोसामा अगाडि बढ्नु पर्दछ। चौथो, भविष्यका दिनहरू परमेश्वरलाई समर्पण गरौं र हाम्रो भविष्य परमेश्वरको हातमा सुरक्षित छ। त्यसैले जन्मदिनमा हामी केवल नयाँ उमेरको शुभकामना मात्र होइन, आफ्नो जीवन लक्ष्य र भविष्य पनि परमेश्वरलाई समर्पण गर्ने निर्णय गर्नुपर्छ। उहाँको मार्गदर्शनमा हिँड्ने जीवन नै साँचो आशिषित जीवन हो। र जन्मदिनको अवसरमा हामी भजन संग्रह 20:1-5 हामीले आशिषलाई ग्रहण गरौं र हामीले त्यो खण्डलाई अगाडि नै हामीले पढिसकेका छौं र यहाँ हामी देख्छौ मानिसको सहायता सीमित हुन्छ तर परमेश्वरको सहायता कहिले समाप्त हुँदैन। उहाँले तपाईँलाई आत्मिक, आर्थिक, शारीरिक र व्यवहारिक रूपमा बलियो बनाउँदै हरेक यात्रामा साथ दिनुभएको हुन्छ। तेस्रो, परमेश्वरले तपाईँको विश्वास र समर्पणलाई स्वीकार गर्नुभएको हुन्छ। परमेश्वर उहाँ प्रतिको समर्पित हृदय देख्नुहुन्छ र उहाँले तपाईँको आराधना, सेवा, बलिदान, प्रार्थना र विश्वासलाई ग्रहण गरी प्रशस्त आशिष प्रदान गर्नुभएको होस्। चौथो, तपाईँको जीवन परमेश्वरको इच्छा अनुसार अघि बढोस्। उहाँले तपाईँका योजनाहरूलाई सफल बनाउनु भएको र तपाईँका आशिष, शान्ति, सफलता र समृद्धि, उद्देश्यपूर्ण जीवन प्राप्त गर्न सक्नु भएको होस्। पाँचौं, आउँदा दिनमा तपाईँले परमेश्वरको महान कामको अनुभव गर्नु सक्नु भएको होस् र तपाईँको जीवनले परमेश्वरको महिमा ग्रहण गरोस् र तपाईँको विश्वास अझ दृढ बनोस् र तपाईँ धेरै मानिसहरूको लागि आशिषको पात्र बन्न सक्नु भएको होस्। एउटा उदाहरण, कल्पना गर्नुहोस् कसैले तपाईँलाई अत्यन्त मूल्यवान उपहार दियो। तपाईँले त्यो उपहार खोलेर खुसी मनाउनु भयो, सबैलाई देखाउनु भयो, तर त्यो उपहार दिने व्यक्तिलाई धन्यवाद दिनु भएन भने त्यो कति दुःखद कुरा हो। हाम्रो जीवन पनि त्यस्तै हो। जन्मदिनमा हामी शुभकामना पाउँछौ, केक काट्छौ, उपहार लिन्छौ, परिवार, आफन्त र साथीभाइसँग खुसी साटासाट गर्छौ। यी सबै कुरा राम्रो र आनन्दका विषय हुन्, तर यी सबै भन्दा ठूलो उपकार के हो भने परमेश्वरले आज तपाईँलाई दिनुभएको जीवन हो। यदि परमेश्वरले हामीलाई जीवन, सास, स्वास्थ्य, संरक्षण र नयाँ दिनहरू दिनु नभएको भए आज जन्मदिन मनाउने अवसर नै हुने थिएन। हामीले प्राप्त गरेको प्रत्येक दिन उहाँको कृपा र दयाको परिणाम हुन्। त्यसैले जन्मदिन केवल उमेर थपिएको दिन होइन, यो परमेश्वरको विश्वासयोग्यता, प्रेम र अनुग्रहलाई सम्झने दिन पनि हो। धेरै मानिसहरू जन्मदिनको बाहिरी उत्सवमा रमाउँछन् तर जीवनका वास्तविक दातालाई सम्झन बिर्सन्छन्। केकको मिठास केही क्षणको लागि मात्रै हुन्छ, उपहार केही समयपछि पुरानो हुन्छ, शुभकामनाका शब्दहरू पनि समयसँगै बिर्सिनेछन्। तर परमेश्वरको प्रेम, कृपा र साथ कहिले समाप्त हुँदैन। उहाँले हिजो पनि साथ दिनुभयो, आज पनि साथ दिनुहुन्छ र भोलि पनि साथ दिने रहनुहुनेछ। त्यसैले यदि हामीले जीवन दिनुहुने परमेश्वरलाई धन्यवाद दिन बिर्स्यौं भने जन्मदिनको सबैभन्दा महत्वपूर्ण उद्देश्य नै छुटाउँछौ। जन्मदिनको सबैभन्दा ठूलो उत्सव केक काट्नु होइन, जीवनदाता परमेश्वरलाई धन्यवाद दिनु, उहाँको आराधना गर्नु र आगामी वर्षहरू पनि उहाँकै इच्छा अनुसार जीवन जिउने संकल्प गर्नु हो। याकुब 1:17 भन्छ, हरेक असल र सिद्ध वरदान उपहार माथिबाट ज्योतिका पिताबाट आउँछ। आज हामी सबैले परमेश्वरलाई धन्यवाद दिउँ, उहाँको इच्छामा जीवन बिताउने संकल्प गरौं र आगामी प्रत्येक वर्ष उहाँको महिमामा जिउँ। परमेश्वरले सबै जन्मदिन मनाउनेहरूलाई दीर्घायु, स्वास्थ्य, शान्ति, विश्वास र प्रेम, बुद्धि र अनन्त आशिष प्रदान गर्नु सक्नुहुन्छ। आमेन। निष्कर्ष, आज हामी केवल अर्को वर्ष थपिएको दिन मनाइरहेका छैनौ, परमेश्वरले दिनको अमूल्य जीवनको उत्सव मनाइरहेका छौ। केक भन्दा ठूलो उपहार जीवन हो र उपहार भन्दा ठूलो आशिष परमेश्वरको कृपा हो र जन्मदिनको सबैभन्दा ठूलो आनन्द जीवनदाता परमेश्वर प्रतिको कृतज्ञता हो। हाम्रो प्रार्थना छ, जन्मदिन मनाउने
व्यक्ति उमेर मात्र होइन विश्वास, ज्ञान, चरित्र, प्रेम, पवित्रता र सेवामा पनि निरन्तर बढ्दै जाउँ। यीशुको ज्ञान, कद, परमेश्वर र मानिसको कृपामा बढ्दै जानुभयो। लुका 2:52 परमेश्वरले उहाँलाई दीर्घायु, स्वास्थ्य, बुद्धि, विश्वास, शान्ति, आनन्द र सेवकको हृदय प्रदान गर्नुभयो। जन्मदिन मनाउने प्रत्येक व्यक्तिले आफैलाई सोध्नुपर्ने 5 प्रश्नहरू: 1. के म परमेश्वरले दिनुभएको जीवन उहाँकै महिमाको लागि प्रयोग गर्दैछु? 2. के म हरेक वर्ष विश्वास, ज्ञान, चरित्र र पवित्रतामा बढ्दैछु? 3. के मेरो जीवनले परिवार, मण्डली र समाजका मानिसहरूलाई आशिष दिइरहेको छ? 4. के म परमेश्वरको वचन पढ्न, प्रार्थना गर्न र उहाँको आज्ञा पालन गर्ने कार्यमा जीवन बिताइरहेको छु? 5. यदि आज नै परमेश्वरको सामु उभिन परे, के म उहाँको इच्छा अनुसार बाँचिरहेको छु? जन्मदिन बालकको हो अनि अभिभावकले आफैलाई सोध्नुपर्ने 5 प्रश्नहरू: के हामीले बाल बालिकालाई दैनिक रूपमा परमेश्वरको वचन र प्रार्थनामा हुर्काइरहेका छौ? 2. के हाम्रो घर विश्वास, प्रेम र आराधनाको पहिलो विद्यालय बनेको छ? 3. के हाम्रो जीवन नै बाल बालिकाको लागि अनुकरणीय उदाहरण बनेको छ? 4. के हामीले उहाँको आत्मिक जीवनलाई सांसारिक सफलता भन्दा बढी महत्व दिएका छौ? 5. यदि परमेश्वरले भन्नुभयो, मैले तिमीहरूलाई सुम्पिएको बालकलाई कसरी हुर्कायो भने, के विश्वासको साथ उत्तर दिन सक्छौ? बाइबलले इतिहास, वर्तमान र भविष्य बारे के सिकाउँछ? जन्मदिनको बारेमा: इतिहास, जन्म परमेश्वरको योजना हो। जन्मदिनले हामीलाई सम्झाउँछ कि यो जीवन संयोग होइन, परमेश्वरको योजना र वरदान हो। तपाईँले नै मेरो भित्री अङ्ग प्रत्यङ्ग बनाउनु भयो र मेरी आमाको गर्भमा मलाई बोल्नु भयो। भजन सङ्ग्रह 139:13 र मैले तिमीलाई गर्भमा रत्नु भन्दा अघि नै तिमीलाई मैले चिनेको थिएँ। यर्मिया 1:5 हाम्रो जन्म परमेश्वरको उद्देश्य सहित भएको हो। वर्तमान जीवन परमेश्वरको उपहार हो। जन्मदिनले बितेको वर्षको लागि धन्यवाद दिन र अहिलेको जीवन परमेश्वरको महिमाको लागि जिउने अवसर दिन्छ। यो त्यो दिन हो जुन परमेश्वरले परमप्रभुले बनाउनु भएको छ र यसमा हामी रमाऊ र आनन्द मनाऊ। भजन सङ्ग्रह 118:24 हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस् ताकि हामी बुद्धिमानी हृदय प्रकट गर्न सकौं। भजन सङ्ग्रह 90:12 प्रत्येक दिन परमेश्वरको वरदान हो र त्यसैले उहाँको इच्छा अनुसार प्रयोग गर्नुपर्छ। 3. भविष्य अनन्त आशा र उद्देश्य। जन्मदिनले हाम्रो भविष्य पनि परमेश्वरको हातमा सुरक्षित छ भन्ने आशा दिन्छ, किनकि मैले तिमीहरूका निम्ति राखेको योजना म जान्दछु भने 29:11 भनाइ अनुसार उहाँले हामीलाई अनन्त आशा दिनुहुन्छ। निष्कर्ष: जन्मदिनले तीन महत्वपूर्ण सत्यलाई सम्झाउँछ। इतिहास, परमेश्वरको उद्देश्य सहितको हाम्रो जन्म, वर्तमान आजको जीवन उहाँको उपहार हो र भविष्य परमेश्वरसँग हाम्रो लागि आशा, उद्देश्य र अनन्त जीवनको प्रतिज्ञा छ। जन्मदिन केवल उमेर बढेको दिन होइन, यो परमेश्वरको विगतको विश्वास योग्यतालाई सम्झने र वर्तमानमा उहाँलाई धन्यवाद दिने र भविष्यको आशामा विश्वास गर्ने दिन हो। बाइबलमा जन्मदिनको विषयमा पुरानो र नयाँ नियमका केही अध्ययनहरू छ र हामी त्यो अध्ययनलाई राख्नुभन्दा अगाडि एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि यसलाई हामी निरन्तरता दिनेछौ। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी यही लेखलाई थप अगाडि बढाउन गइरहेका छौँ। उहाँ लेख्नुहुन्छ, जन्मदिन बारे के लेखिएको छ पुरानो नियम र नयाँ नियममा भन्ने विषयमा अब हामी हेर्न गइरहेका छौँ। बाइबलमा जन्मदिनको प्रत्यक्ष उल्लेख दुई पटक मात्रै पाइन्छ, एउटा पुरानो नियममा फारोको जन्मदिन र अर्को नयाँ नियममा हेरोदको जन्मदिन। यी दुवै घटनामा जन्मदिन मनाउने व्यक्तिहरू परमेश्वरका करारका मानिसहरू थिएनन्। त्यसैले यी विवरणहरू जन्मदिन मनाउने विषयमा आज्ञा वा निषेध होइनन्, बरु ऐतिहासिक घटनाका वर्णन हुन्। पुरानो नियममा जन्मदिन फारोको जन्मदिनको विषयमा उल्लेख गरिएको छ, उद्भवति 40:20-22। तेस्रो दिन फारोको जन्मदिन थियो र त्यस दिन आफ्ना सबै अधिकृतहरूलाई भोज दिए र उनले मुख्य पियाउनेलाई फेरि आफ्नो काममा नियुक्त गरे तर पकाउनेलाई झुण्डाइदिए। उत्पत्ति 40:20-22। पृष्ठभूमि, यस घटनाको बुझाइको लागि त्यस अघि के भएको थियो भने जान्ने आवश्यक छ। युसुफ आफ्ना दाजुभाइहरूको ईर्ष्याको कारण दास बनाइएर मिश्रमा पठाइएका थिए। पछि उनी पोतिफरको घरमा सेवा गर्दै थिए। परमेश्वर उनीसँग हुनुहुन्थ्यो, त्यसैले उनले जे गरे पनि सफल भए। तर पोतिफरकी पत्नीले झुटो आरोप लगाएपछि युसुफ कुनै दोष नगरे तापनि उनी जेलमा परे। त्यही जेलमा मिश्रका राजाका दुई उच्च अधिकारीहरू पनि कैदमा थिए, मुख्य पियाउने चिप कप बियरर, जसको काम राजालाई पिय पदार्थ तयार गरेर पहिले आफैलाई चाखेर सुरक्षित छ कि छैन भन्ने सुनिश्चित गर्ने अनि राजालाई प्यालामा हालेर चढाउने। अर्को मुख्य पकाउने चिफ बेकर, जसको जिम्मेवारी राजाको भोजन तयार गर्नु थियो। उनीहरू किन जेल परेका थिए? उत्पत्ति 40:1-3 भन्छ, उनीहरूले फारोलाई अप्रसन्न तुल्याउने कुनै अपराध गरेका थिए भनेर मात्र बताउँछ, तर त्यो अपराध के थियो भन्ने बाइबलले स्पष्ट बताएको छैन। इतिहास र त्यसका समयको राजदरबारको चलनका आधारमा केही सम्भावनाहरू उल्लेख गरिन्छ। राजालाई 20 दिने षड्यन्त्र गरेको शंकामा, राजाको भोजनमा पिय पदार्थमा गम्भीर त्रुटि गरेको आधारमा, राजदरबार प्रति विश्वासघात र सुरक्षा सम्बन्धी लापरवाही गरेको आधारमा। तर यी सम्भावना मात्रै हुन्, बाइबलले निश्चित कारण नबताएको हुनाले हामीले अनुमानलाई तथ्यको रूपमा प्रस्तुत गर्नु हुँदैन। अनि सपनाको अर्थ, एक रात दुवैले फरक फरक सपना देखे, उनीहरू चिन्तित भए किनकि त्यसको अर्थ बताउने कोही थिएन। युसुफले भने, सपनाको अर्थ खोल्ने काम परमेश्वरकै हो। त्यसपछि परमेश्वरले दिनुभएको बुद्धिद्वारा उनले दुवै सपनाको अर्थ बताइदिए। दुवैको मुख्य पियाउने 3 दिनपछि आफ्नो पदमा नियुक्त हुनेछ, मुख्य पकाउने 3 दिनपछि मृत्यु दण्ड पाउनेछ। भविष्यवाणी पूरा भयो। तेस्रो दिन फारोको जन्मदिन आयो र त्यस अवसरमा उनले आफ्ना सबै अधिकारीहरूलाई भोज दिए। त्यही दिन युसुफले भने जस्तै मुख्य पियाउने पुनः पदमा फर्काइयो र मुख्य पकाउने झुन्याइयो। यसरी परमेश्वरले युसुफ मार्फत भन्नुभएको वचन अक्षरशः पूरा भयो। यस घटनाबाट हामीले सिक्ने शिक्षा, परमेश्वरको वचन कहिले असफल हुँदैन। यस घटनाको मुख्य विषय जन्मदिनको भोज होइन, परमेश्वरले युसुफ मार्फत प्रकट गर्नुभएको वचन ठिक समयमा पूरा हुनु हो। दोस्रो, परमेश्वर समयको मालिक हुनुहुन्छ। फारो आफ्नो जन्मदिनको उत्सव मनाइरहेका थिए, तर त्यही समयमा परमेश्वरले आफ्नो योजना पूरा गर्दै हुनुहुन्थ्यो। मानिसले उत्सव मनाए पनि परमेश्वरको उद्देश्य कहिले रोकिन्न। तेस्रो, एउटै दिनले फरक फरक परिणाम ल्याउन सक्छ। एउटै दिन एकजनाले सम्मान र जीवन पाए, अर्कोले न्याय र मृत्युदण्ड भोग्यो। यसले परमेश्वर न्यायी हुनुहुन्छ र उहाँको निर्णय सत्य तथा निष्पक्ष हुन्छ भन्ने देखाउँछ। चौथो, परमेश्वरको शक्ति अस्थायी होइन, संसारको शक्ति अस्थायी हुन्छ। फारो संसारको शक्तिशाली राजा थिए, उनले मानिसहरूको जीवन बारे निर्णय गरे, तर सम्पूर्ण घटनाको नियन्त्रण परमेश्वरको हातमा थियो। वास्तवमा सार्वभौमिक परमेश्वर अधिकार सम्पन्न परमेश्वर हुनुहुन्छ। निष्कर्ष, बाइबलमा उल्लेख भएको पहिलो जन्मदिनको घटनाले जन्मदिन मनाउने वा नमनाउने शिक्षा दिँदैन। यसको मुख्य उद्देश्य परमेश्वरको सार्वभौमिकता, उहाँको वचनको सत्यता र उहाँले तोक्नु भएको समय कहिले असफल नहुने सत्यलाई प्रकट गर्नु हो। जन्मदिनको अवसरमा हामी पनि मानिसको उत्सवमा परमेश्वरको उद्देश्यलाई प्राथमिकता दिनुपर्छ। श्रोता, अब भने फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि यो लेखलाई हामी निरन्तरता दिनेछौ। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने पुनः यो जन्मदिनको बारेमा लेखिएको लेखलाई हामी निरन्तरता दिन गइरहेका छौं। र यतिखेर उहाँ अगाडि लेख्नुहुन्छ, आजको वर्तमान मण्डलीले यस घटनाबाट के सिक्नुपर्छ? फारूकको जन्मदिनको घटना जन्मदिन मनाउने वा नमनाउने विषयमा आदेश दिनको लागि लेखिएको होइन। यसको मुख्य उद्देश्य परमेश्वरको सार्वभौमिकता, उहाँको वचनको सत्यता र उहाँको समयको सिद्धान्तलाई देखाउनु हो। त्यसैले आजको मण्डलीले यस घटनाबाट निम्न कुरा सिक्नुपर्छ। पहिलो, जन्मदिन भन्दा जीवनदाता परमेश्वरलाई महिमा दिनुपर्छ। जन्मदिन केवल उमेर थपिएको होइन, यो परमेश्वरले अर्को वर्षसम्म जीवन, श्वास, स्वास्थ्य र कृपा दिनुभएकोमा धन्यवाद दिने अवसर हो। उत्सवको केन्द्र मानिस होइन, परमेश्वर हुनुपर्छ। दोस्रो, परमेश्वरको वचनलाई प्राथमिकता दिइनुपर्छ। फारूकको जन्मदिनको मुख्य विषयको भोज होइन, परमेश्वरले योसेफ मार्फत बोल्नु भएको वचन पूरा हुनु थियो। त्यसै गरी आज पनि मण्डलीले कुनै पनि उत्सव भन्दा परमेश्वरको वचनलाई उच्च स्थान दिनुपर्छ। तेस्रो, जन्मदिन आत्मिक आत्मा परीक्षणको दिन पनि हुन सक्छ। हरेक जन्मदिनमा हामीले आफैलाई सोध्नुपर्छ, के म परमेश्वरसँग अझ नजिक भएको छु? के मेरो विश्वास, चरित्र, सेवामा वृद्धि भएको छ? उमेर मात्र होइन, आत्मिक परिपक्वता पनि बढ़िरहेको छ कि छैन भन्ने विचार गर्नु पर्दछ। चौथो, परमेश्वरको समयमाथि भरोसा गर्नुपर्छ। योसेफ जेलमा थिए, तर परमेश्वरले ठिक समयमा आफ्नो योजना पूरा गर्नुभयो। त्यसैले जीवनमा कठिन परिस्थितिहरू आए पनि परमेश्वरको समय उत्तम हुन्छ भन्ने विश्वास राख्नु पर्छ। पाँचौं, जीवन अनिश्चित छ, त्यसैले परमेश्वरसँग हामी सम्बन्धमा बाँच्नु पर्छ। फारूकको जन्मदिनमा एउटा जीवन र सम्मान पाए भने अर्कोले मृत्युदण्ड भोग्यो। यसले हरेक दिन परमेश्वरसँग मिलापमा, पवित्रतामा, आज्ञाकारितामा बाँच्नुपर्ने सम्झना गराउँछ। निष्कर्ष, त्यसैले आजको मण्डलीले जन्मदिनलाई संसारको जस्तो केवल मनोरञ्जन, भोज र बाहिरी उत्सवको दिन नबनाओस्। बरु यसलाई परमेश्वरलाई धन्यवाद दिने, उहाँको वचन सुन्ने, प्रार्थना गर्ने, जीवनको समीक्षा गर्ने र आगामी वर्ष पनि परमेश्वरको महिमाको लागि जिउने एउटा प्रतिबद्धता गर्ने अवसर बनोस्। यसरी मनाइने जन्मदिनले परमेश्वरको महिमा गर्छ, विश्वासलाई बलियो बनाउँछ र मण्डलीलाई आत्मिक रूपले समुन्नत गराउँदछ। श्रोता, अब भने यो लेखलाई अझै अगाडि बढाउनु भन्दा अगाडि एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर अब भने फेरि पनि त्यो लेखलाई म अगाडि बढाउन चाहन्छु र अगाडि लेख्नुहुन्छ नयाँ नियममा जन्मदिन मत्तीको सुसमाचार 14 अध्यायको 1-11 एघार र मर्कुसको सुसमाचार 6 अध्यायको 21-28 अठाइसमा हामीले यो कुरा हेर्न सक्छौ। नयाँ नियममा जन्मदिनको प्रत्यक्ष उल्लेख केवल एक पटक मात्र पाइन्छ, त्यो हो हेरोदको जन्मदिन। यो घटना जन्मदिनको उत्सवको वर्णन मात्र होइन, यो सत्य र पाप, परमेश्वरको वचन र सांसारिक घमण्ड बीचको संघर्ष हो। यस घटनाबाट बाइबलले जन्मदिन मनाउनु पर्छ वा मनाउनु हुँदैन भन्ने आज्ञा वा आदेश दिँदैन, बरु यसले मानिसको हृदय कस्तो छ भन्ने कुरालाई देखाउँछ। यसको पृष्ठभूमिको बारेमा हेर्नु पर्दा, त्यस बेला गालिल र प्रदेशको शासक हेरोदले आफ्नी कानूनी पत्नीलाई त्यागेर आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासँग विवाह गरेका थिए। यो परमेश्वरको व्यवस्था विरुद्धको कार्य थियो। बप्तिस्मा दिने यहुन्नाले कुनै डर नमानी सत्य घोषणा गरे, तपाईँले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन। यहुन्नाले सत्यसँग सम्झौता गरेनन्, त्यसैले हेरोदियासले उनलाई घृणा गरे र मार्न चाहिन्। हेरोदले भने यहुन्ना धर्मी र पवित्र मानिस हुन् भनी जान्दथे, त्यसैले तुरन्तै हत्या नगरी जेलमा राखे। केही समयपछि हेरोदको जन्मदिन आयो र उनले आफ्नो अधिकारी, सैनिक प्रमुख र प्रतिष्ठित व्यक्तिहरूलाई ठूलो भोजमा बोलाए। भोजको क्रममा हेरोदियाकी छोरी नाचिन् र त्यसले प्रसन्न भएर हेरोदलाई शपथ खान लगाए, तिमीले जे मागे पनि म दिनेछु। आमाको सल्लाह अनुसार छोरीले बप्तिस्मा दिने यहुन्नाको शिर थालमा राखेर मागिन्। हेरोद दुखी भए। उनलाई यहुन्नाले निर्दोष थिए भन्ने थाहा थियो, तर परमेश्वरको भय भन्दा मानिसको अगाडि आफ्नो प्रतिष्ठालाई ठूलो ठाने। अन्तत उनले यहुन्नाको शिर काट्ने आदेश दिए। यसरी एउटा उत्सव पाप, घमण्ड र प्रतिशोधको कारण शोकमा परिणत भयो। समस्या जन्मदिनमा होइन, मानिसको पापी हृदयमा हो। यस घटनाले जन्मदिनलाई दोष दिएको छैन। यहुन्नाको हत्या जन्मदिनको कारण भएको होइन, तर हेरोद र हेरोदियासका पापी हृदयको कारण भएको हो। उनीहरूको पतनको कारणहरू व्यभिचार, घमण्ड, प्रतिशोध, खराब संगति, आवेशमा गरिएको शपथ, मानिसको डर, सत्य भन्दा प्रतिष्ठालाई ठूलो ठान्नु हेरोद र हेरोदियासको हृदयमा भएको पाप थियो। बाहिरी उत्सवले मानिसलाई बिगार्दैन, परमेश्वरबाट टाढिएको हृदयले चाहिँ बिगार्छ। दोस्रो, प्रतिष्ठाले हेरोदको विवेकलाई हरायो। हेरोदलाई यहुन्ना निर्दोष थिए भन्ने थाहा थियो, तर उनी सोचे, यदि मैले आफ्नो वचन फिर्ता लिए भने मानिसले के भन्लान्। उनले परमेश्वरलाई खुसी पार्नु भन्दा मानिसलाई खुसी पार्न रोजे। आज पनि धेरै विश्वासीहरू यही कारणले सत्यमा अडिग रहन सक्दैनन्। साथीहरूले के भन्लान्, परिवारले के सोच्ला, समाजले के सोच्ला, आदि आदि। गलातिएको 10 सिकाउँछ, यदि म अझै मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु भने म ख्रिस्टको सेवक होइन थिइन। तेस्रो, सत्यको मूल्य। यहुन्नाले आफ्नो जीवन बचाउन सत्यलाई परिवर्तन गर्न सक्थे, तर उनले त्यसो गरेनन्। सत्य बोले, सत्यमा अडिरहे, सत्यको निम्ति जीवन दिए। सत्यले सिकाउँछ, सत्य कहिलेकाहीँ महँगो पर्छ, तर झुटको मूल्य अझ महँगो हुन्छ। किन? बाइबलमा परमेश्वरका मानिसहरूको जन्मदिन उल्लेख गरिएको छैन। बाइबलको उद्देश्य जन्ममिति वा जन्मदिनहरूको अभिलेख राख्नु होइन। बाइबलको मुख्य केन्द्र परमेश्वरको उद्धार, उहाँको करार, येशु ख्रिस्टद्वारा मुक्ति, परमेश्वरको राज्य आदि। यसैले अब्राहम, मोसा, दाउद, पत्रुस, पावल जस्ता महान सेवकहरूको जन्मदिन उल्लेख गरिएको छैन। परमेश्वरको लागि हामी कहिले जन्मियौ भन्ने भन्दा पनि हामी कसरी बाँच्यौं भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ। त उसो भए के जन्मदिन मनाउनु पाप हो? बाइबलले कतै पनि जन्मदिन मनाउनु पर्छ भन्ने लेखेको छैन, जन्मदिन मनाउनु हुँदैन पनि भनेको छैन। त्यसैले यो विषय क्रिस्चियन स्वतन्त्रता, विवेक र उद्देश्यको विषय हो। यदि जन्मदिन परमेश्वरलाई धन्यवाद दिन, प्रार्थना गर्न, परिवारसँग आनन्द बाँड्न, अरूलाई आशिष दिन, परमेश्वरको महिमा गर्न, परमेश्वरको विश्वास योग्यताको सम्झना गर्न, जीवनको लागि कृतज्ञता प्रकट गर्न, गरीब, खाँचोमा परेका वा दुखीहरूलाई सहयोग गर्न, आफ्ना माता पिता र परिवारप्रति सम्मान र आभार व्यक्त गर्न, भविष्यका दिनहरूको लागि परमेश्वरको अगुवाई र आशिष माग्न, आफ्ना विश्वास र समर्पणलाई नयाँ गरी नवीकरण गर्न, परमेश्वरको वचन सुन्न, मनन गर्न, पालन गर्ने प्रतिबद्धता गर्न, मण्डली तथा विश्वासीहरूसँग संगति र आनन्द बाँड्न गरिन्छ भने यस्तो जन्मदिन मनाउने कार्यले परमेश्वरलाई महिमा दिन्छ। यसकारण तिमीहरू जे खान्छौ वा पिउँछौ
अथवा जे गर्छौ सबै परमेश्वरको महिमाको निम्ति गर। पहिलो कोरिन्थी 10:31 ले भन्छ, यसरी जन्मदिन मनाइन्छ भने त्यसमा बाइबलले आपत्ति देखिँदैन, तर जन्मदिन घमण्ड, मद्यपान, अश्लील मोजमजा, फजुल खर्च, आत्मप्रशंसा, संसारिक विलासिता र देखावटीपन, झगडा, भोहल्ला र अव्यवस्था, नैतिकता वा पापपूर्ण व्यवहार, परमेश्वरलाई बिर्सेर केवल स्वकेन्द्रित भएर ईर्ष्या वा प्रतिस्पर्धा बढाउने प्रदर्शन, खराब संगति र दुष्ट प्रभाव, धन्यवादको सट्टा आत्मसन्तुष्टि र अभिमान वा पापपूर्ण क्रियाकलापको माध्यम बन्छ भने त्यो परमेश्वरको इच्छा अनुसार हुँदैन र त्यो जन्मदिन गलत हो। आजको मण्डलीमा जन्मदिन कसरी मनाउन सकिन्छ? जन्मदिनलाई संसारले जस्तो आत्मा केन्द्रित उत्सव नबनाई परमेश्वर केन्द्रित आराधना र कृतज्ञताको अवसर बनाउन र मनाउन सकिन्छ। जन्मदिनको मान्यता, परमेश्वरलाई धन्यवाद दिने दिन, जन्मदिन विशेष धन्यवादको प्रार्थना गरियोस्। हे परम प्रभु, तपाईँले अर्को वर्ष पनि थपिदिनु भयो, धन्यवाद। दोस्रो, आत्मिक समीक्षा गर्ने दिन, आफ्नो जीवनलाई जाँच्ने प्रश्नहरू, म गएको वर्ष ख्रिस्टसत्य बने कि बनिन, कस्तो जीवन जिए र ख्रिस्ट भित्र भएर कि बाहिर, मेरो विश्वास बढ्यो कि घट्यो, मैले कसैलाई क्षमा गर्न बाँकी छ कि छैन आदि। तेस्रो, परिवारको आशीर्वाद लिने दिन, आमा बुवा परिवार र मण्डलीका अगुवाहरूले हात राखी प्रार्थना गर्न सक्छन्। चौथो, सेवाको प्रतिज्ञा गर्ने दिन, आउँदो वर्ष म अझ बढी परमेश्वरको सेवा गर्नेछु भन्ने नयाँ समर्पण गर्न सकिन्छ। पाँचौं, अरूलाई आशिष दिने दिन, उपहार मात्र लिने होइन, गरिब बिरामी र आवश्यकतामा परेकाहरूलाई सहयोग गरेर जन्मदिन मनाउन सकिन्छ। छैठौं, मण्डलीमा विशेष प्रार्थना, जन्मदिन भएकाहरूका लागि मण्डलीले सामूहिक रूपमा प्रार्थना गरी परमेश्वरको आशीर्वाद घोषणा गर्न सकिन्छ। वर्तमान परिवारको आशीर्वाद लिने दिन, आमा बुवा परिवार र मण्डलीका अगुवाहरूले हात राखी प्रार्थना गर्न सक्छन्। चौथो, सेवाको प्रतिज्ञा गर्ने दिन, आउँदो वर्ष म अझ बढी परमेश्वरको सेवा गर्नेछु भन्ने

र सत्यमा अडिग रहन सिकाउ, चाहे जस्तोसुकै मूल्य चुकाउने किन नपरोस्। मती 14:4। दोस्रो, जन्मदिनमा मानिसको होइन परमेश्वरको डर र भय मानौ। हेरोदले मानिसहरूको विचारलाई परमेश्वरको इच्छा भन्दा ठूलो ठाने। हामीले भने हरेक निर्णयमा परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। गलाती 1:10। जन्मदिनमा उत्सवहरूलाई परमेश्वर केन्द्रित बनाऊ। जन्मदिन, विवाह वा अन्य कुनै पनि उत्सव आत्म प्रशंसाको निम्ति होइन, परमेश्वरको महिमाको अवसर बनोस्। 1 कुरन्थी 10:31। चौथो, जन्मदिनमा परिवार र आत्मिक संस्कारको विकास गरौं। जन्मदिनमा प्रार्थना, बाइबल वाचन, आशिष र कृतज्ञतालाई प्राथमिकता दिउ, ताकि नयाँ पुस्ताले परमेश्वरको डरमा बढ्न सकुन्। पाँचौ, जन्मदिनमा पापसँग सम्झौता नगरौ। हेरोदको पतन एउटा सम्झौताबाट शुरू भयो। सानो पापलाई पनि हल्का नठानी पवित्र जीवन जिउने प्रयत्न गरौं। छैठौं, जन्मदिनमा प्रतिष्ठा भन्दा विवेकलाई महत्व दिउँ। अरूले के भन्लान् भन्ने भन्दा पनि परमेश्वरले के भन्नुहुन्छ भन्ने कुरालाई प्राथमिकता दिउँ। सातौं, जन्मदिनमा हरेक वर्षलाई नयाँ समर्पणको अवसर बनाऊ। स्मरण रहोस्, उमेर मात्र नबढोस्, विश्वास, पवित्रता, सेवा र प्रेममा पनि वृद्धि होस्। निष्कर्ष, हेरोदको जन्मदिनमा एउटा धर्मी अगमवक्ताको शिर काटियो, किनकि त्यहाँ पाप, घमण्ड र प्रतिशोधले शासन गरेको थियो। तर क्रिस्टियनको जन्मदिन फरक हुनुपर्छ। त्यो दिन हाम्रो महिमाको उत्सव होइन, परमेश्वरको कृपा, विश्वासयोग्यता र नयाँ समर्पणताको उत्सव हुनुपर्छ। यस दिन हाम्रो प्रार्थना यस्तो हुनुपर्छ: हे प्रभु, बितेका वर्षहरूमा तपाईँको कृपाको लागि धन्यवाद। आउँदा दिनहरूमा पनि मलाई पवित्र जीवन जिउन र तपाईँको महिमा गर्न, तपाईँको इच्छामा रहन सहायता गर्नुहोस्। आमेन। यसरी जन्मदिन केवल उमेर बढेको दिन नभई कृतज्ञता, आत्मा परीक्षण र नयाँ समर्पणता र परमेश्वरको महिमाको अवसर बन्न सकोस्। अन्तिम कुरा, हेरोदको जन्मदिनमा एउटा धर्मी मानिसको जीवन समाप्त भयो, तर हाम्रो जन्मदिनले कसैको जीवनमा आशा, प्रेम र आशिष ल्याओस्। प्रत्येक जन्मदिनमा हामीले आफैलाई त्यो प्रश्न सोधौं: यस वर्ष मेरो जीवनले परमेश्वरलाई कसरी महिमा दियो? यसकारण हामीले जे खान्छौ वा पिउँछौ अथवा जे गर्छौ त्यसबाट परमेश्वरको महिमाको निम्ति गर। 1 कुरन्थी 10:31। श्रोता, हेरोदको जन्मदिनमा एउटा धर्मी मानिसको शिर काटियो, किनभने त्यहाँ पाप, घमण्ड र प्रतिशोधले शासन गरेको थियो। तर एउटा क्रिस्टियनको जन्मदिनमा हाम्रो प्रार्थना यस्तो हुनुपर्छ: हे प्रभु, मेरो पुरानो पापी स्वभाव दिन प्रतिदिन मरोस्, व्यभिचार मरोस्, अपवित्र मरोस्, लम्पटपना मरोस्, मूर्ति पूजा मरोस्, मन्त्रतन्त्र मरोस्, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा र पियकडपन यी सबै मरून्। अश्लील मोज मजा र अरू जीवनका जसका विषयमा परमेश्वरले चेतावनी दिनुभएको छ ती सबै मरून् र ख्रिस्टमा पाएको नयाँ जीवन अझ बढोस्। मेरो उमेर मात्र होइन, प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई र विश्वसनीयता, नम्रता, संयम, विश्वास र पवित्रता अनि सेवा दिन प्रतिदिन बढ्दै जाओस्। मेरो जीवनले सधैँ परमेश्वरको महिमा गरोस्। बाइबलमा उल्लेख भएको फारो र हेरोदको जन्मदिनहरू मृत्युसँग जोडिए, तर क्रिस्टियन जन्मदिन आत्मिक जीवनको नवीकरणसँग जोडिनुपर्छ र प्रत्येक जन्मदिनमा हाम्रो प्रार्थना यही होस्: हे प्रभु, म होइन, ख्रिस्ट म भित्र अझै प्रकट हुनुहोस्, मेरो पुरानो स्वभाव मरोस् र तपाईँको महिमाको निम्ति नयाँ जीवन प्राप्त होस् भनेर उहाँले लेख्नु भएको छ होली नेसन ब्याप्टिस्ट चर्चका पास्टर पावल श्रेष्ठले। तादरणीय श्रोता, यिनै लेखको साथ साथै अब भनी आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रममा यही एउटा विषयलाई मैले तपाईँको बीचमा प्रस्तुत गरे। कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल donathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, अब पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धन्यवाद दिँदै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्ताव जोनाथन गिरीलाई विदा दिनुहोस्। हवस् त, जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै गोठ बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510906625, 9510906625 र 9862424210, 9862424210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी, ल
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

परमेश्वर पिता तपाईँ प्रार्थना सुनेर उत्तर दिनुहुने परमेश्वर हुनुहुन्छ। नेपाल बाहिर रहेका तपाईँका छोरा छोरीहरूले प्राय 100 वर्ष अघिदेखि नै चढाएका प्रार्थनाहरूको उत्तर स्वरूप आजभन्दा प्राय 50 वर्ष अघि यस देशको ढोका सुसमाचारको निम्ति खोलिदिनुभयो र यस देशमा आज सुसमाचार आएको छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। आज हाम्रो बिन्ती यही छ, यस देशका मानिसहरूको हृदयको ढोका पनि खोलिदिनुहोस्। मानिसहरूले येशु ख्रिस्टलाई आफ्ना हृदयमा मुक्तिदाता र प्रभु भनी

0: गुड न्युज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुन्नु न बजे, कोता
10: सामान नभेटेर बेपत्ता।
9: होइन, सामान चाहिँ के चार ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
10: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
12: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
11: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
12: र फोन नम्बर 01513010 छ। 01513010 छ।
11: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
10: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
3: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
12: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38। 25638।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 4022544
13: 4022544 4022572।
16: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
17: भन्नुभयो नि मिसले, त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
11: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
11: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
12: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
11: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
11: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेम्पस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा केही समयदेखि मैले एउटा अर्थपूर्ण किताब तपाईँको लागि पाठ गरिरहेको छु। युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक तपाईँको निम्ति र मेरो निम्ति मैले वाचन गरिरहेको छु। कति पुस्तक पढ्दा पढ्दै मैले धेरै आशिष पाएको महसुस गरेको छु। मलाई लाग्छ श्रोताहरू पनि आशिषित भइराख्नु भएको छ। लेखक एइन हटनलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु यति अर्थपूर्ण किताब हाम्रो लागि दिनुभएको लागि। र अहिले नै भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

कनानलाई इजरायलीहरूले कसरी अधिकार गरे। मूसाको मृत्युपछि परमेश्वरले यहोशूलाई खड़ा गर्नुभयो। उहाँले तिनलाई उहाँमा भरोसा गर्दै बलियो हुने आज्ञा दिनुभयो। यस समयसम्म परमेश्वरले मानिसलाई यर्दन नदीको किनार छेउसम्म पुर्याउनु भएको थियो। यर्दन नदीको पानी उर्लेर दुवै किनारसम्म बगिरहेको थियो। यस्तो समयमा यहोशूलाई परमेश्वरले मानिसलाई यर्दन नदी तारेर कनानमा लैजाने आज्ञा गर्नुभयो। सर्वप्रथम यहोशूले त्यो ठाउँ भेद लिएर त्यसबारे जानकारी लिनको निम्ति दुईजना जासुसहरू पठाए। विशेष गरी भेट लिन जानुपर्ने ठाउँ यरुहो सहरका पर्खाल अग्ला अग्ला थिए। ती जासुसले यरुहो भित्र प्रवेश गरे र एउटी वेश्या जसको नाउँ राहाब थियो तिनको घरमा पसे। तर कुनै एकजना मानिसले ती दुईजनालाई त्यस स्त्रीको घरमा पसेको देख्यो र राजालाई भनिदियो। राजाले यी मानिसलाई पक्रेर मार्ने उद्देश्यले मानिसहरू पठाए, तर राहाबले तिनलाई लुकाइन्। तब राजाका मानिसहरू फर्किए। तब राहाबले ती जासुसलाई यरिहोका सबै मानिसहरू इजरायलीहरूलाई देखेर आतंकित भएका छन् भन्ने कुरा बताइन्। कनानका बासिन्दाले इजरायलीहरूको निम्ति परमेश्वरले गर्नुभएको सबै कामहरूको बारेमा सुनेका थिए र कसरी मिस्रले परमेश्वरको दण्ड पाएका थिए सो पनि थाहा पाएका थिए। तिनीहरूले इजरायलीहरूलाई परमेश्वरले तिनीहरूको भूमि दिँदै हुनुहुन्छ भन्ने पनि सुनेका थिए। यी सबै कुराहरूले गर्दा तिनीहरू आतंकित भए। राहाबले ती मानिसहरूलाई इजरायलीहरू सहरभित्र प्रवेश गरेपछि तिनी र तिनका परिवारलाई नमारियोस् भनेर शपथ खान लाइन्। जब यी मानिसहरू राजी भए तब तिनले आफ्नो घरको झ्यालबाट डोरीको घरमा तिनीहरूलाई तल ओह्रालिदिन्। त्यो घर सहरको पर्खालको माथिल्लोपट्टि बनिएको हुनाले तिनीहरू उक्लन सफल भए। कनानको बासिन्दाबाट परमेश्वरले त्यो ठाउँ किन लिन चाहनुभयो? सायद तपाईँ छक्क पर्नुहुन्छ होला। कनानीहरू अघोर पापीहरू थिए र तिनीहरूले अति घिनलाग्दा कामहरू गरेका थिए। तिनीहरूले मूर्तिहरूलाई चढ़ाउनको निम्ति आफ्नो नानीहरूलाई आगोमा होम बलि गरेका थिए। तिनीहरूले एकअर्कासँग व्यभिचार जस्ता घिनलाग्दा काम गर्थे र मानिसहरू सँगै पशुहरूसँग पनि यौन सम्पर्क गर्थे। तिनीहरूले दुष्टताले गर्दा परमेश्वरको क्रोध उनीहरूमाथि खनियो। तिनीहरूलाई नाश गर त्यो ठाउँ इजरायलीहरूलाई दिने उहाँले निश्चय गर्नुभयो। इजरायलीहरूलाई तिनीहरूसँग कुनै कुरामा सम्बन्ध नराख्नु र वैवाहिक सम्बन्ध नगाँस्नु भनी परमेश्वरले कड़ा चेतावनी दिनुभयो। यदि इजरायलीहरूले त्यस ठाउँका बासिन्दाहरूसँग वैवाहिक सम्बन्ध प्रवेश गरे भने ती मानिसले तिनीहरूका मन फिराई इजरायलीहरूलाई नै परमेश्वरको विरूद्ध पाप गर्न लाउने थिए, जसले गर्दा उहाँ तिनीहरूसँग रिसाउनुहुन्थ्यो। ती जासुस यीशु कहाँ फर्केर आए अनि कनानका बासिन्दाहरू सबै भयभीत भएका छन् भनी इजरायलीहरूलाई बताए। तब इजरायलीहरूले यर्दन नदी कसरी तर्नुपर्ने हो सो परमेश्वरले यहोशूलाई बताइदिनुभयो। सर्वप्रथम पुजारीहरूले करारको सन्दुक बोकेर अघि अघि जानु पर्थ्यो। यो सन्दुक अति सुन्दर बाकस थियो जसले परमेश्वरको उपस्थितिको आभास दिन्थ्यो। त्यसपछि जब पुजारीहरूले नदी पानी टेक्थे, नदी पानी उत्तिकै बग्न बन्द हुन्थ्यो। त्यहाँ एउटा बाटो मानिसहरूको अघि देखा पर्थ्यो। यसरी तिनीहरू सुक्खा भूमि भएर पैदल हिँडे, यर्दन नदी तरे। सबै मानिसहरूले नदी पार गरेपछि पानी फेरि बग्न थाल्यो। यरिहोका मानिसहरूले जब यो देखे उनीहरू इजरायलका परमेश्वरसित अझ भयभीत भए। त्यसपछि परमेश्वरले फेरि यहोशूका देखा पर्नुभयो र यरिहो सहर कसरी कब्जा गर्ने भन्ने त्यसबारे तिनलाई बताउनुभयो। उहाँले इजरायलीहरूलाई छ दिनसम्म प्रत्येक दिन एक एक पल्ट गरी सहरको वरिपरि कुनै आवाज नगरी घुम्ने आज्ञा दिनुभयो। सातौं दिनमा तिनीहरू सहरको वरिपरि सातैचोटि घुम्नु पर्थ्यो। तब पुजारीहरूले भेडाको सिंहबाट बनेको तुरै फुक्नु पर्थ्यो। सातौं पल्टमा ती मानिसहरू सबैजना चर्को स्वरमा कराउनु पर्थ्यो। जब मानिसहरूले परमेश्वरको आज्ञा पालना गरे तब त्यो ठूलो पर्खाल जसले यरिहो सहरलाई घेरेको थियो
फेदसम्म कर्ल्याम गुरुम ढल्यो। मानिसहरू शहरभित्र प्रवेश गर्न सके, केवल पर्खालको एउटा भाग मात्र ठिकठिकै खडा रह्यो जहाँ राहाबको घर बनिएको थियो। अब शहरमा भएको कुनै पनि थोक आफ्नो निम्ति नलिनु र त्यहाँका सबै बासिन्दालाई मार्नु, केवल राहाब र तिनको परिवारलाई मात्र छोडिदिनु भनी परमेश्वरले इजरायललाई आज्ञा दिनुभएको थियो। तर इजरायलीहरू मध्ये एकजना आकान नाम गरेका मानिसले परमेश्वरको आज्ञा पालन गरेनन्। तिनले एउटा सुनको टुक्रा र केही लुगाहरू लिएर आफ्नो पालमा लुकाए। परमेश्वर औधी रिसाउनु भयो किनभने आकानले उहाँ आज्ञा पालन गरेनन्। आकानको पापको कारणले परमेश्वरले इजरायलीहरूलाई त्याग्नुभयो। तब ए शहरका मानिसहरू लडाई गर्न तिनी गए, तर तिनीहरू पूर्ण रूपले ती मानिसहरूबाट पराजित भए। यसकारण इजरायलीहरूले आकानलाई मार्नु पर्यो किनभने तिनले पाप गरेका थिए। त्यसपछि परमेश्वर फेरि तिनीहरूको साथमा रहनुभयो र तिनीहरूको शत्रुलाई पराजित गर्नलाई सहायता गर्नुभयो। तर पनि देख्छौ कि तिनीहरूले अझसम्म तिनीहरूका सबै क्षेत्रमा परमेश्वरको आज्ञा पालन गर्न सिकेका थिएनन्।

यहोशू र तिनका मानिसहरू इजरायलले कनान देशका राजासँग लडाई गर्दै गए र तिनीहरूलाई एक एक गर्दै पराजित गरे। यी राजाहरूले संयुक्त रूपमा इजरायलीहरूको विरूद्ध लडाई गर्ने सम्झौता गरे, तर तिनीहरूले इजरायलीहरूलाई पराजित गर्न सकेन। परमेश्वर इजरायलीहरूसँग हुनुहुन्थ्यो र तिनीहरूलाई विभिन्न प्रकारले उहाँले सहायता गर्नुभयो। एक दिन उहाँले स्वर्गबाट तिनीहरूको शत्रुहरूमाथि ठूला ठूला असिनाहरू बर्साउनुभयो, जसको फलस्वरूप तिनीहरू मध्ये धेरैजनाको मृत्यु भयो। अर्कोपल्ट उहाँले सूर्य र चन्द्रलाई सधैँभन्दा अधिक समयसम्म स्थिर भएर बस्न लाउनुभयो, फलस्वरूप इजरायलीहरूले तिनीहरूको शत्रुलाई पराजित गर्न सके। यसरी आखिरमा कनानका सबै बासिन्दाहरूलाई पराजित गरेर इजरायलीहरूले तिनीहरूको देशलाई लिए। इजरायलीहरूको अगुवाहरूले त्यस ठाउँलाई विभाजन गरे र हरेक कुललाई देशका निश्चित भूभाग बाँडिदिए, जहाँ तिनीहरूले खाद्यान्न उब्जन गर्न सक्थे। यी सब हुन लगभग 20 वर्ष लाग्यो। अब यहोशू धेरै वर्ष र वृद्ध भएका थिए, तर तिनी मर्न अघि तिनी मानिसहरूलाई अलग भनी कड़ा चेतावनी दिए, अथवा विभिन्न प्रकारका झुटा कुराहरूबाट अलग रहन चेतावनी दिए। यो आज्ञालाई पालन नगर्दा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो। यसरी यी मानिसहरूले सत्य परमेश्वरको मात्र आराधना र सेवा गर्ने प्रतिज्ञा गरे। तिनीहरूले आफ्नो प्रतिज्ञा पूरा गरे कि गरेनन्, यसबारे हामी हेर्नेछौ। यहोशू दुई अध्याय। कनानका बासिन्दाहरूको दृष्टान्तले 18-21-30 व्यवस्था 7:1-14 इजरायलीहरूले कसरी यर्दन नदी तरे, यहोशू 3 अध्यायमा एरिहोलाई तिनीहरूले कसरी लिए, यहोशू 6 अध्याय आकानको पाप, यहोशू 7 अध्याय इजरायलीहरूले बाँकी ठाउँहरूमाथि कसरी विजय हासिल गरे, यहोशू 8:12 अध्याय यहोशूको मृत्यु, यहोशू 24 अध्याय श्रोता र कार्यक्रममा पुस्तक पाठमा आज मैले कनानलाई इजरायलीहरूले कसरी अधिकार गरे भन्ने बारेमा बताएको छु। र अहिलेलाई भने यो गीत तपाईँको निम्ति कार्यक्रममा फेरि पनि

इजरायलमा न्यायकर्ताको शासन। यहोशूको मृत्युपछि इजरायलीहरूले केही समयसम्म परमेश्वरलाई पछाए, तर बिस्तारै बिस्तारै तिनीहरू परमेश्वरबाट टाढिँदै गए। त्यसकारण तिनीहरूको जीवनमा निम्न घटनाहरू भए। परमेश्वरले इजरायलीहरूलाई तिनीहरूको ठाउँबाट सबै कनानीहरूलाई हटाउने आज्ञा दिनुभएको थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, यदि तिनी मानिसहरू त्यहाँ बसिरहे भने तिनीहरूमाथि विपत्ति आइलाग्नेछ। तिनीहरूले इजरायलीहरूलाई परमेश्वरको साँचो आराधनाबाट भकाउन सक्थे र तिनीहरू झुटा देउतातिर लाग्न र दुष्ट काम गर्न तिनीहरूलाई उक्साउन सक्थे। यसै कारण परमेश्वरले इजरायलीहरूलाई चेतावनी सहित भन्नुभएको थियो कि यदि तिनीहरू अनावश्यक दण्ड अथवा अनावश्यक आराधना अथवा परमेश्वरले नचाहने कुराहरू हुनेछन्। हामीले हेर्यौं कि यस कसरी इजरायलीहरूले कनानमा प्रवेश गर्नको निम्ति धेरै लडाईहरू लड्नु पर्यो। परमेश्वरले सहायता गर्नुभयो र तिनीहरूले आफ्नो सबै शत्रुहरूलाई परास्त गरे। यसरी तिनीहरू प्राय सबै शहरहरू र गाउँहरू कब्जा गरेर अन्तमा तिनीहरू यो सम्पूर्ण देशको मालिक बन्न पुगे। तर केही कनानीहरू अझ पनि त्यस देशमा नै बसिरहेका थिए। ती मानिसहरूले आफ्ना झुटा देउताहरू र आराधना जारी राखेका थिए। इजरायलीले तिनीहरू सबैलाई त्यस देशबाट निकाल्नु पर्ने थियो, तर यसो नगरेर तिनीहरू अब त्यहाँ बसोबास गर्न लागे। यसकारण कनानका मानिसहरूले इजरायलीहरूलाई बिस्तारै परमेश्वरदेखि टाढै लैजान थाले। जसबारे परमेश्वरले अघिबाटै भनिसक्नु भएको थियो, इजरायलीहरू मध्ये धेरै अब बाल नामक झुटा कुरालाई पुज्न थाले र त्यसको अघि निहुरिन थाले। तिनीहरूले अस्तोरेन र असेरा देवीलाई पनि पुज्न थाले। यी सबै झुटा थिए, मानिसहरूले बनाएका। मानिसले यिनीहरूको आराधना गरेर अति परमेश्वरलाई मन नपर्ने काम गरे। परमेश्वरले उहाँका आफ्ना मानिसहरूलाई तिनीहरूको मूर्खताको निम्ति दण्ड दिनुभयो र पूजा नगर्नु भनी सिकाउनुभयो। अब इजरायलीहरूको नजिक रहने कनानीहरूले तिनीहरूको विरूद्ध युद्ध गर्न शुरू गरे, तर परमेश्वरले आफ्ना मानिसहरूलाई सहायता गर्नु। यसै कारण कनानीहरूले तिनीहरूलाई पराजित गरे र तिनीहरूसँग दासहरूलाई चाहिँ व्यवहार गर्न थाले। मानिसले दुःख पाएपछि ती झुट्टा कुरा त्यागेर रक्षाको निम्ति सत्य परमेश्वरलाई पुकार गर्न थाले। तिनीहरूको दुःख देखेर परमेश्वरले तिनीहरूलाई टिठाउनुभयो। उहाँले एकजना न्यायकर्तालाई तिनीहरूको नेतृत्व गर्न निम्न खडा गर्नुभयो र न्यायकर्तालाई इजरायलीहरूको शत्रुलाई पराजित गर्न सहायता गर्नुभयो। त्यसपछि इजरायलीहरूको बीचमा फेरि शान्ति छायो। तर इजरायलीहरू परमेश्वरको आज्ञा पालन गर्दै उहाँको मात्र आराधनामा लागिरहेनन्। तिनीहरू हृदय तुष्टित थिए र तिनीहरूले खराब कुराहरू रुचाए। चाँडै नै तिनीहरू फेरि झुटा कुराहरू पछि लागे। यसकारण परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभयो। जब तिनीहरूले पश्चाताप गरे र आफ्ना पापबाट फर्के, तब परमेश्वरले तिनीहरूको शत्रुबाट छुटकारा दिनको निम्ति अर्को न्यायकर्ता नियुक्त गर्नुभयो। यस प्रकारको क्रम झण्डै 300 वर्ष चलिरह्यो। यसबारे हामी न्यायकर्ताको पुस्तकमा पढ्न पनि पाउँछौं। आफ्ना मानिसलाई बचाउनको निम्ति परमेश्वरले आफ्नो शक्ति बारम्बार देखाउनुभयो। एकपल्ट उहाँले गिदोन नाम गरेको व्यक्तिलाई बोलाउनु भयो र 300 जना मानिस लिएर हजारौं शत्रुको विरूद्ध युद्ध गर्न लाउनुभयो र अचम्म प्रकारले शत्रु पराजित भए। त्यसपछि सिमसोन, जो जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएका थिए, उनी देखा परे। परमेश्वरले तिनलाई अति सामर्थ्यवान बनाउनुभयो र तिनले महान कामहरू गरे र सिमसोनले परमेश्वरलाई सधैँ प्रसन्न बनाउन चाहेनन्। आखिरमा तिनले आफ्नो सबै शक्ति हराए, कारण एउटी फलिस्ती स्त्रीद्वारा तिनी धोकामा परे। सिमसोनले यस स्त्रीसँग सम्बन्ध राख्नु अनुचित कार्य थियो, किनभने परमेश्वरले इजरायलीहरूलाई अरू जाति स्त्रीहरू जसले उहाँलाई चिन्दैनन् तिनीहरूदेखि अलग रहन भनी आज्ञा दिनुभएको थियो। यदि सिमसोनले परमेश्वरको यो आज्ञालाई मानेको भए तिनले अवश्य पनि अझ महान कामहरू परमेश्वरको सहायताद्वारा गर्न सक्थे।

सबै कुरा यसरी झन बिग्रिँदै गयो र आखिरमा सबै मानिसहरू अति नै तुष्ट पापी भए। परमेश्वरले नियुक्त गर्नुभएको पुजारीहरूले उहाँको आज्ञा मान्न सिकाउनुको सट्टा तिनीहरू स्वयं दुष्ट भएर पापी भए। तिनीहरूले ती मानिसहरूलाई लुटेर किनलाग्दा पापहरू गरे। एली नामक पुजारीको दुईजना छोराहरू थिए, तिनीहरूले पनि पुजारीको काम गर्थे। यी दुई यति साह्रो दुष्ट थिए कि परमेश्वरले एकजना अगमवक्तालाई तिनीहरू कहाँ पठाई तिनलाई चेतावनी दिनु पर्यो। एली आफै एक असल मानिस भए तापनि तिनीहरूसँग परमेश्वर दुखित हुनुभयो, किनभने तिनले आफ्नो छोराहरूलाई उहाँको आज्ञा पालन गर्न सिकाएनन्। सामेल न्यायकर्ता मध्ये अन्तिम थिए। तिनको जन्म हुनुभन्दा अघि तिनकी आमाको कुनै सन्तान भएको थिएन। तिनले परमेश्वरलाई एउटा बालकको निम्ति पुकारा गरिन्। उहाँले तिनलाई एउटा बालक दिनुभयो। यसै कारण तिनले उसको नाउँ सामेल राखे, जसको अर्थ हुन्छ परमेश्वरसँग मागेको। सामेल सानो बालक हुँदा नै तिनकी आमाले तिनलाई सिलोमा लगिन्, जहाँ परमेश्वरको पवित्र पाल राखिएको थियो। तिनले सामेललाई परमेश्वरको सेवाको निम्ति अर्पण गरिन् र उहाँको सहायताको निम्ति परमेश्वरलाई धन्यवाद प्रदान गरिन्। बालक अवस्थामा छँदा नै सामेलसँग परमेश्वर बोल्नु थाल्नुभयो। उहाँले सामेललाई भन्नुभयो कि एली र तिनका दुई छोरालाई उहाँले दण्ड दिनुहुनेछ। यो कुरा एली कहाँ गएर बताइदिनु, किनभने तिनले आफ्नो दुई छोरालाई खराब काम गर्नबाट रोकेनन् भनी उहाँले सामेललाई भन्नुभयो। यसको केही समयपछि इजरायलीहरूको फिलिस्तीहरूसँग युद्ध भयो र त्यसबेला एलीका दुवै छोराहरू पनि मारिए। त्यस समयमा इजरायलीहरू फेरि पराजित भए, किनभने तिनीहरूले परमेश्वरको विरूद्ध पाप गरेका थिए। त्यसपछि सामेल इजरायलीहरूलाई परमेश्वरको शिक्षा दिए र तिनीहरू फेरि परमेश्वरतर्फ फर्के। यसरी परमेश्वरले फेरि तिनीहरूलाई शत्रुमाथि विजय हुने बताउनुभयो अथवा बनाउनुभयो। धेरै वर्षसम्म सामेल इजरायलीहरूको न्यायकर्ता भए। तिनले परमेश्वरलाई पूरा हृदय प्रेम गरे र उहाँको सेवा गरे। परमेश्वरले तिनलाई धेरैजना इजरायलीहरूलाई उहाँपट्टि फर्काउने काममा प्रयोग गर्नुभयो। श्रोता, अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ

आदरणीय श्रोता, केही समयदेखि लगातार मैले युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक पाठ गरिरहेको छु र आज पनि केही महत्वपूर्ण अंशहरू तपाईँको निम्ति कार्यक्रममा राखे र जब इतिहासका कुराहरू हामी पल्टाउँछौ कतिचोटि त तपाईँ र मलाई बुझ्न गाह्रो हुन्छ, तर कति कुराहरू चाहिँ हामीलाई प्रष्ट पनि हुन्छ। होइन, किन परमेश्वरले प्रभुका दासलाई चलाउनु भयो? जस्तै परमेश्वरको आज्ञा, परमेश्वरको बोलावटलाई थाहा गरे उनीहरूलाई परमेश्वरले शक्तिशाली रूपमा प्रयोग गर्नुभएको छ, तर कतिजना चाहिँ परमेश्वरको आज्ञा विरूद्ध, परमेश्वरको व्यवस्था विरूद्ध भएको कारण उनीहरू बीचैमा नाश हुनु परेका कैयौं त्यस्ता घटनाहरू पनि हामीले पढिरहेका छौं। र यो पुस्तकले तपाईँ र मलाई पनि चुनौती दिन्छ। तपाईँ र म परमेश्वरको आवाज, परमेश्वरको आज्ञा, परमेश्वरको व्यवस्थामा हिँडिरहेका छौं कि आफ्नै मनोमानी गरिरहेका छौं? त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। जब तपाईँ र म परमेश्वरको आवाज, परमेश्वरको योजना, परमेश्वरको व्यवस्थामा हिँड्छ भने तपाईँ र मेरो पक्षबाट परमेश्वर हुनु नै हुन्छ। तर जब परमेश्वरको आवाजलाई सुन्दैनौ, परमेश्वरको व्यवस्थामा हिँड्दैनौ भने हामी एक्लो हुन्छौ, हामी जहिले पनि असफल हुन्छौ। त्यो मानिस सफल हुन्छ जसले जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरलाई हेर्छ। आज त्यो व्यक्तिको खाँचो छ जस्तो परिस्थितिमा पनि परमेश्वरलाई हेर्ने व्यक्ति। अहिलेलाई भने मैले कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 98

0: चौवन्न अन्ठानब्बे शून्य बत्तीस चौरासी शून्य चौवन्न र अन्ठानब्बे शून्य एकतिस छब्बिस सात छयासी अन्ठानब्बे शून्य एकतिस छब्बिस सात छयासी
1: र अन्ठानब्बे तेह्र अन्ठानब्बे एकचालिस सडचालिस अन्ठानब्बे तेह्र अन्ठानब्बे एकचालिस सडचालिस।
0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र? ल, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862242010, 9862242010।
3: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आशा छ यहाँहरूले आजको प्रवचन सेवालाई राम्ररी ध्यान दिएर सुन्नुहुनेछ भने मैले धर्मशास्त्रबाट प्रवचनको भागलाई हेर्दाखेरि युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 4:7-21 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्दैछु। 4:7-21 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्दैछु। आउनुहोस्, यसरी हामी हेर्नेछौ। प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनको निम्ति आफ्ना पुत्र पठाउनु भयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौ कि हामी उहाँमा रहन्छौ र उहाँ हामीमा रहनुहुन्छ। हामीले देखेका छौं र गवाही दिन्छौं कि पिताले आफ्नो पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनु भएको छ। जसले येशूलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्छ उसमा परमेश्वर बास गर्नुहुन्छ र ऊ चाहिँ परमेश्वरमा। यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सक्छौ भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौ। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। आदरणीय श्रोता, यस खण्डमा हामीले विशेष गरेर हेर्ने भनेको परमेश्वरको प्रेम र हाम्रो प्रेम, दुवैको प्रेम, परमेश्वर तर्फको प्रेम र मानिसको तर्फको प्रेमको बारेमा यहाँ लेखकले विस्तृत रूपमा व्याख्या गरिएको हामी देख्छौ। र उनको भनाइलाई हामीले हेर्दै प्रिय हो भनेर यहाँ शुरू गर्दै हामी एउटाले अर्कोलाई प्रेम गरौं किनभने प्रेम परमेश्वरबाट आउँछ। प्रेम भन्ने शब्दलाई लेखकले बडो गहन रूपमा लिएको देखिन्छ। किनभने प्रेम किन गर्ने त, प्रेम किन गर्ने, एउटाले अर्कालाई प्रेम किन गर्ने, किनभने प्रेम परमेश्वरबाट आउँछ। प्रेम परमेश्वरबाट आउँछ, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो भनेका छन्। प्रेम गर्नेहरू चाहिँ परमेश्वरबाट जन्मेको हुन्छ भनेर यहाँ स्पष्ट पारेको छ। र त्यति मात्रै होइन, जसले प्रेम गर्छ त्यो त्यसले परमेश्वरलाई चिन्छ कसरी भन्ने प्रश्न आउन सक्छ। किनभने प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। जब प्रेम गर्छ भने एउटा व्यक्तिले प्रेम गर्नु भनेको चाहिँ एउटा व्यक्तिलाई वास्ता गर्नु, एउटा व्यक्तिलाई परेको खाँचोमा हेरचाह गर्नु, उसको शारीरिक खाँचोहरू, उसको मानसिक खाँचोहरू, उसको आत्मिक खाँचोहरू, उसको सामाजिक खाँचोहरूलाई सम्बोधन गर्नु, त्यसलाई वास्ता गर्नु नै प्रेम गर्नु। र यो प्रेम परमेश्वर हुनुहुन्छ भन्ने कुराले के अर्थ बताउँछ भन्दा, परमेश्वरले मानिसको शारीरिक, आत्मिक, मानसिक र सामाजिक क्षेत्रहरूलाई वास्ता गर्ने भन्ने अर्थ पनि हुन्छ। किनभने परमेश्वर चाहिँ वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। मानव जातिको लागि उहाँ सिर्जनाहार, तारणहार, पालनहार हुनुहुन्छ। उहाँले मानिसलाई सृष्टि गर्नु मात्रै भएन, उहाँले पालन पोषण पनि गर्नुभएको छ र मानिसलाई सुरक्षा पनि दिनुभएको छ। उहाँको काम थियो। त्यसकारण जसले प्रेम गर्छ त्यसले परमेश्वरबाट जन्मेको हुन्छ र उसले परमेश्वरलाई चिन्छ। आदरणीय श्रोता, प्रेम भनेको नै परमेश्वर हुनुहुन्छ र प्रेमले के गर्छ त भन्दा, प्रेमले वास्ता गर्छ। एउटा व्यक्तिको शारीरिक वास्ता, मानसिक वास्ता, आत्मिक वास्ता र सामाजिक वास्ता, सर्वाङ्गीन वास्ता मानिसलाई गर्नुपर्छ। र त्यो वास्ता पाउनका लागि परमेश्वरले व्यक्ति अथवा परमेश्वर उहाँ उपलब्ध हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरलाई चिन्छ। जसले वास्ता गर्छ, जसले मानिसको जीवनको वास्ता गर्छ, त्यो व्यक्तिले परमेश्वरलाई चिनेको हुन्छ र परमेश्वर नै प्रेम हुनुभएकोले गर्दा यो परमेश्वरलाई चिन्छ। र परमेश्वर प्रेम, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। मानव जातिले परमेश्वरको विरुद्धमा पाप गरिसकेपछि परमेश्वर र मानिसको बीचमा दरार बन्यो, एउटा विच्छेदन भयो। परमेश्वर एकतिर, मानिस एकतिर। त्यसपछि मानिसमा परमेश्वर हुँदाखेरि जीवन हुन्थ्यो, आनन्द जीवन हुन्थ्यो। जब परमेश्वरबाट मानिस अलग भयो पापको कारणले, तब मानिसमा मृत्यु आयो र मृत्यु, पापको ज्याला मृत्यु हो भनिएको छ। त्यसकारण परमेश्वरलाई जब हामी प्रेम गर्छौं भनेको चाहिँ उहाँले हाम्रो निम्ति के गर्नुभयो त भन्ने कुरा यहाँ स्पष्ट बताएको छ। कि प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको निम्ति प्रायश्चित हुनको निम्ति आफ्नो पुत्र पठाउनु भयो र प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नु पर्छ। परमेश्वरले के गर्नुभयो भन्दाखेरि हामीलाई परमेश्वर र मानिसको बीचमा भएको त्यो सम्बन्ध जो विच्छेदन थियो त्यो विच्छेदनलाई फेरि पुनर्मिलाप गराउनका लागि परमेश्वरले आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भयो, अथवा अर्को भाषामा परमेश्वर आफै मानव चोलामा आएर मानिसको निम्ति बलिदान गरेर क्रुसमा मरेर गाडिएर तेस्रो दिन पुनरुत्थान भएर हाम्रो मानव जाति र परमेश्वरको बीचमा छुटिएको सम्बन्ध विच्छेदन भएको सम्बन्धलाई पुनर्मिलाप गराइदिनु भयो। यो चाहिँ परमेश्वरको प्रेम हो, यो चाहिँ मानिस जातिबाट हुने सम्बन्ध थिएन, यो चाहिँ परमेश्वरको आफ्नै योजना अनुसार यो भएको थियो। परमेश्वरकै प्रेमको कारणले उहाँले प्रेम गर्नुभएको प्रमाण चाहिँ यसरी उहाँले आफ्नो पुत्र दिएर जुन सम्बन्धलाई फेरि पुनर्मिलाप गराउनु भयो भने आज परमेश्वरको वचनले जीवित वचनले हामीलाई के भन्छ भन्दा हामीले पनि प्रेम गर्छौ भने एक अर्कालाई प्रेम गरौं है। यो कुरा एकदम स्पष्ट छ, हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ भनिएको छ। परमेश्वरलाई कसैले कहिले देखेको छैन, यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने के हुने रहेछ, परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। त्यसकारण हामी परमेश्वरलाई नदेखेको परमेश्वरलाई हामीले कसरी हामीले प्रेम गर्ने भन्दाखेरि एक अर्कालाई प्रेम गर्यौं भने हामीमा उहाँ रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध हुन्छ भन्ने कुरा छ। उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौ कि हामी उहाँमा रहन्छौ र उहाँ हामीमा रहनुहुन्छ। जसले एक अर्कालाई प्रेम गर्छ, साँचो हृदयले प्रेम गर्छ, बलिदानिक रूपमा प्रेम गर्छ, अथवा एउटा व्यक्तिको जीवनको चौतर्फी खाँचोहरूलाई ध्यान दिन्छ, वास्तव गर्छ, शारीरिक मानसिक आत्मिक र सामाजिक कुराहरूमा वास्तव गर्छ, त्यो व्यक्तिभित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर त्यो व्यक्तिसँग रहन्छ र त्यो व्यक्ति उहाँमा रहन्छ। र हामीले देखेका छौं र गवाही दिन्छौं कि पिताले आफ्नो पुत्रलाई संसारको मुक्तिदाताको रूपमा पठाउनु भएको छ। जसले यीशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्छ उसमा परमेश्वर बास गर्नुहुन्छ र ऊ चाहिँ परमेश्वर। यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्ने व्यक्तिहरूको जीवनमा परमेश्वर बास गर्नुहुन्छ। यीशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्नेहरू उसमा परमेश्वर बास गर्नुहुन्छ। यसरी हामी भित्र भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। आदरणीय श्रोता, यीशु ख्रीष्ट पहिलो कुरा उहाँ शरीरमा यो संसारमा मानव जातिको पापको प्रायश्चितको निम्ति उहाँ बलिदान हुनको निम्ति यो संसारमा आउनु भएको हो भन्ने कुरा हाम्रो विश्वास, र अर्को चाहिँ उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको विश्वास, पूर्ण मानिस पूर्ण ईश्वर उहाँ नै हुनुहुन्छ भनेर विश्वास गर्नेहरूको जीवनमा परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्नुहुन्छ र हामी विश्वास गर्छौ उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ र उहाँलाई विश्वास गर्नेहरूसँग उहाँ साथमा हुनुहुन्छ। यहाँ यसरी लेख्छ, परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। परमेश्वर नै प्रेम हुनुहुन्छ, परमेश्वर एउटा तत्त्व नै जे छ, जुन तत्त्व छ त्यो तत्त्व एउटा त्यो तत्त्व सही छ भने त्यही नै महत्वपूर्ण हुन्छ. एउटा सुन पूरा सुन नै छ, उसको तत्त्वपूर्ण सुन छ भने ऊ एउटा शुद्धताको कुरा हुन्छ. एउटा परमेश्वर पवित्र हुनुभएकोले सबै कुरामा, परमेश्वरको सबै कुरामा पवित्रता हुन्छ र उहाँमा जिउनेहरूले पनि पवित्र जीवन जिउनुपर्छ. पवित्रता त्यहाँबाट आउँछ किनभने परमेश्वरलाई चिन्नेहरू अथवा प्रेम गर्नेहरूले परमेश्वरलाई चिन्छ, परमेश्वर उसको जीवनमा हुन्छ र परमेश्वर नै प्रेम हुनुभएकोले उहाँलाई प्रेम गर्नेहरूले आफ्नो जीवनमा परमेश्वरको प्रेम उसले प्राप्त गर्छ. न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै हौं. उहाँ प्रेम हुनुहुन्छ र प्रेममा जोडिएका प्रत्येक व्यक्तिको जीवनमा प्रेम सर्छ. परमेश्वर नै प्रेम हुनुभएकोले परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू अथवा येशूलाई विश्वास गर्नेहरूको जीवनमा प्रेम सर्छ र त्यो व्यक्तिको जीवनमा साँचो प्रेमले भरिपूर्ण भएको हुन्छ. त्यसकारण प्रेममा यहाँ यसो लेखेको छ, प्रेममा डर हुँदैन तर सिद्ध प्रेमले डरलाई हटाउँछ किनभने परमेश्वर सिद्ध प्रेम हुनुहुन्छ. उहाँलाई प्रेम गर्नेहरूले परमेश्वरबाटको प्रेम प्राप्त गर्छ र परमेश्वर उसको जीवनमा बास गर्न सक्छ किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ अनि जो डराउँछ त्यो प्रेममा सिद्ध भएको हुँदैन. हामी प्रेम गर्दछौ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्छ. आज मानव जातिले यो कुरा भन्न सक्नुपर्छ, हामी प्रेम गर्छ, हामी प्रेम गर्दछौ. कसरी प्रेम गर्न सक्छ किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नु. यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटा हो किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन. स्पष्ट छ यो बाइबल धर्मशास्त्र जीवित वचनले स्पष्ट बताउँछ. यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ हौ मुखले म परमेश्वरलाई प्रेम गर्छु, मानिसलाई मैले प्रेम गर्नुपर्ने आवश्यकता छैन. मानिस जस्तो काम नलाग्ने, मानिस जस्तो भनौँ भरोसा योग्य नभएकोलाई मैले प्रेम गर्न आवश्यक छैन, म त परमेश्वरलाई प्रेम गर्छु भनेर भन्दैमा यो कुरा सही हुँदैन किनभने उसले परमेश्वरलाई प्रेम गरेको हो कि होइन प्रमाण चाहिन्छ. त्यो प्रमाणको लागि चाहिँ उसले के गर्नुपर्छ भन्दा आफ्नो भाइलाई प्रेम गर्नुपर्छ. आफ्नो भाइलाई घृणा गर्छ भने त्यो त झुटो किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न नै सक्दैन. स्पष्ट छ धेरै मानिसहरूले भन्ने कुरा नै यही हो कि परमेश्वरलाई प्रेम गर्न सक्छु तर मानिसलाई प्रेम गर्न सक्दैन भन्ने जुन भनाइ छ त्यसमा नै गाह्रो अवस्था छ. त्यो नै कुरा नमिल्ने कुरा, त्यो चाहिँ झुटा हो कि उसले परमेश्वरलाई प्रेम गर्छु भनेको झुटा बोलेको, उसले झुटा बोलिरहेको छ. यदि उसले परमेश्वरलाई प्रेम गरेको हो भने आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ. त्यो यहाँ भन्नु खोजेको, हामीले उहाँबाट यो आज्ञा पाएका छौं जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ. आदरणीय श्रोता, प्रेम परमेश्वर नै प्रेम हुनुहुन्छ. परमेश्वरलाई प्रेम गर्नेहरूले सबै कुरा परमेश्वरबाट उसले प्राप्त गर्छ, उसको जीवनमा पनि प्रेम सर्छ. जब उसले प्रेम प्राप्त गर्छ उसले आफ्नो भाइलाई प्रेम गर्न थाल्छ किनभने प्रेम गर्ने व्यक्तिले परमेश्वर नै प्रेम हुनुहुन्छ र परमेश्वरलाई साँचो हृदयले प्रेम गर्ने मानिसको जीवनमा त्यो प्रेम सर्छ अनि त्यो प्रेमले के गर्छ भन्दाखेरि परमेश्वरले जसरी प्रेम गर्नुभयो हामीलाई त्यसरी नै अरूलाई पनि प्रेम गर्न सक्छ, परमेश्वरलाई प्रेम गर्न सक्छ. अब परमेश्वरलाई प्रेम गर्नेहरूले आफ्नो छिमेकीलाई अथवा आफ्नो भाइलाई आफ्नो एकअर्कालाई प्रेम गर्न सक्छ किनभने त्यो प्रेममा जोडिएकोले गर्दा यो सम्भव हुन्छ. तर यो पनि कुराहरू छ कि परमेश्वरलाई मुखले मात्रै प्रेम गर्छु भन्नेहरू पनि हुन्छ. परमेश्वरलाई मुखले प्रेम गरेर हुँदैन, परमेश्वरलाई साँचो हृदयले प्रेम गर्ने मानिसहरूले आफ्नो भाइलाई प्रेम गरेर प्रमाणित गर्न सक्छ. त्यसकारण यहाँ भन्छ जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। आदरणीय श्रोता, के प्रेम यहाँहरूको जीवनमा छ जस्तो लाग्छ? प्रेम भनेको वास्तव गर्नु, प्रेम भनेको एक अर्काको लागि बलिदानिक रूपमा सेवा गर्नु, एकले अर्कालाई वास्तव गर्नु, के यो कुरा हृदयबाट नै आएको छ त? आज मानिस जातिले प्रेम गर्छु भनेर भन्नलाई त सजिलो नै हुन्छ, तर उसले गर्न नसकिरहेको अवस्था देखिन्छ। आज तपाईँको जीवनमा पनि प्रेम गर्छु भन्दा भन्दा, वास्तव गर्छु भन्दा भन्दा नसकिरहेको अवस्था देख्नु भएको छ कि? यदि यस्तो अवस्था यहाँहरूले महसुस गरिराख्नु भएको छ भने सर्वप्रथम परमेश्वर प्रेम हुनुहुन्छ र परमेश्वरलाई प्रेम गर्नेहरूले मात्र एकअर्कालाई प्रेम गर्न सक्छ। यदि यहाँहरूको जीवन प्रेमको घटी भएको महसुस गरिराख्नु भएको छ, प्रेम गर्छु गर्छु भन्दा पनि नसकिरहेको अवस्था छ भने आज यो मौका हो। परमेश्वर प्रेम हुनुहुन्छ, उहाँलाई प्रेम गर्नेहरूसँग परमेश्वर हुनुहुन्छ र परमेश्वर जुन व्यक्तिसँग हुन्छ उसले अरूलाई प्रेम गर्न सक्छ। कारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरिसकेपछि, उहाँलाई प्रेम गरेपछि र उहाँको वचनलाई पालन गरिसकेपछि, उहाँलाई प्रेम गर्नु भनेको उहाँको वचन पालन गर्नु हो, उहाँको वचन पालन गर्नु भनेको एकअर्कालाई प्रेम गर्नु हो। र यदि हामीले एकअर्कालाई प्रेम गर्न सकिरहेको छैन भने आज नै हो समय यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र प्रेम प्राप्त गर्नुहोस् र एकले अर्कोलाई प्रेम गरेर आशिषित बन्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूबाट विदा हुन चाहन्छौ। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
1: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
0: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
0: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
0: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
7: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर म पुनः उपस्थित भइसकेकी छु, र कार्यक्रम प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म यहाँहरूले सुन्दै आइरहनु भएको छ। तपाईँको जीवनमा भएका गवाई, खुशी, उत्साह, आशिष हामी कार्यक्रम मार्फत राख्छौं र आज चाहिँ तपाईँसँग फोन कलमा हामी कुराकानी गर्न असमर्थ छौं, तर पनि केही छैन, मिठा मिठा गीत संगीतहरू सँगसँगै केही आशिषमय वचनहरूबाट उत्साहसहित हामी कार्यक्रम अवधिभर तपाईँलाई साथ दिन गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र खुशी आनन्द भन्ने कुराहरू चाहिँ एकदमै परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको छ, तपाईँ हामीले विश्वास गर्नुपर्दछ र खुसी भन्ने कुरा आउँछ जान्छ, तर आनन्द चाहिँ सधैँभरि हामीसँग रहिरहन्छ अनि त्यो आनन्द केवल हामीले परमेश्वरबाट प्राप्त गर्न सक्दछौ भन्दै कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम खुशीका पलहरू मार्फत आज तपाईँलाई हामी गीत संगीतको साथ सँगसँगै परमेश्वरको वचनहरूबाट केही उत्साहहरू राख्न गइरहेको छौं र परमेश्वरमा चाहिँ भरोसा राखिरहनुहोस् है भन्ने विषयमा केही कुराहरू म राख्न चाहन्छु। फिलिपी 1:6 भन्दछ, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै यीशु ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ। सम्भावित घातक रोगले आफ्नो जीवन बचाएको थियो भने मार्क म्याटाउसेकले मानिसहरूलाई बताउँदा उनीहरूले चाहिँ बुझेनन्। आफू बिरामी भएकोमा उनी खुशी भएका थिएनन्, तर त्यो बिरामी बिना उनले कहिल्यै पनि आफ्नो गहिरो डरहरूको सामना गर्ने र तीमाथि विजय हुने शक्ति फेला पार्ने थिएनन्। उनी लेखेका छन्, कठिनाई मांसपेशीहरूमा भएको रगत जस्तो हुन सक्छ जसले हामीलाई अगाडि बढाउँछ, संकष्टले हामीलाई किनारसम्म लैजान्छ र हामीलाई हिँडिरहन बाध्य गराउँछ। मानिसहरूले यसलाई आशिष भनी बताउँदा तिनीहरूले एकै समयमा विरोधावास वर्णन गरिरहेका हुन्छन्। संकष्टले हामीलाई पहिले कहिल्यै बनेको भन्दा बढी जीवन्त बनाउन सक्छ। सत्यता के हो भने परमेश्वर तपाईँको आत्मिक विकासको लागि प्रतिबद्ध हुनुहुन्छ। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ, अनि त्यस क्रममा तपाईँको जाँच हुनेछ। कहिलेकाहीँ त तपाईँले सहन सक्नुहुने सीमासम्मै एकजना लेखकले यस्तो लेखेका छन्, आत्मिक जाँचहरूले हाम्रो विश्वास र प्रतिबद्धताको परीक्षा लिन्छन्। अब्राहम र इसाहको घटना याद छ, हाम्रो छोराछोरी सफल भएको देख्नुभन्दा अरू कुनै कुराले हामीलाई गौरवान्वित बनाउँदैन, अनि इसाहका लागि परमेश्वरसँग महान योजना थियो। यस्तो अवस्थामा नहुनुपर्ने कुन कुरा हुन सम्भव थियो होला र धेरै कुरा सम्भव थियो। हामी अब्राहमका पाइलामा उभिएका छौं र परमेश्वरको प्रतिज्ञाहरू पक्रेका छौं, तर पनि हाम्रो जीवनमा रोग बिमार रहिरहन्छ, वित्तीय समस्याहरू आइपर्छन्, मित्रहरूले हामीलाई धोका दिन्छन् र मृत्यु आइपर्छ। अब्राहमले विश्वास र प्रतिबद्धता साथ प्रतिक्रिया जनाए, उनको लागि यो कुरा सजिलो थिएन। हामीलाई यसको परिणाम थाहा छ, तर उनलाई त थाहा थिएन, तैपनि उनी आफ्नो छोराको प्राण लिन तयार थिए। परमेश्वरले कहिल्यै पनि इसाहको मृत्यु चाहनु भएको थिएन, उहाँले हाम्रो सम्पूर्ण र प्रतिबद्ध हृदय चाहनुहुन्छ। जब परीक्षाहरूको अर्थ बुझिँदैन उहाँले सीमा तोकिदिने प्रतिज्ञा गर्नुहुन्छ, हामीसँग हिँड्न र भलाई उत्पन्न गर्न। यसकारण परमेश्वरमा भरोसा राखिरहन चाहिँ तपाईँले कहिले पनि नछोड्नुहोस्। सबै परिस्थितिले तपाईँ हामीलाई अझ निर्माण गर्ने र बनाउने काम गर्छ भन्ने उत्साहसँगै यो समयमा एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई स्वागत छ र तपाईँलाई आवश्यक सबै कुरा परमेश्वरको वचनमा छ भन्ने विषयमा केही कुराहरू म यो समयमा तपाईँलाई उत्साह दिन अथवा राख्न गइरहेको छु। युहन्ना 8:36 पदले भन्दछ, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र तुल्यायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। कहिलेकाहीँ हामी नयाँ विश्वासीहरूलाई उनीहरूको व्यवहार सुधार्न भन्छौ, तर कसरी त्यसो गर्ने भनेर चाहिँ बताउँदैनौ। यीशुले भन्नुभयो, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र तुल्याउनु भयो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। विस्तारित बाइबलले यसलाई यसरी बताउँछ, तब तिमीहरू साँच्चै र निसन्देह स्वतन्त्र हुनेछौ। जीवनमा विजयको चाबी अझै बढी इच्छा शक्ति अभ्यास गर्नुमा रहँदैन, तर हरेक क्षणमा परमेश्वरको शक्तिमा भर परेर मात्रै। पावलले लेख्छन् गलाती 5:16, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर। दिगो परिवर्तन भित्रदेखि बाहिर आउँदछ। तपाईँको सबैभन्दा ठूलो लड़ाई सधैँ तपाईँको विचार र आवेगको क्षेत्रमा हुनेछ। यदि शैतानले तपाईँको मनलाई परमेश्वरको वचनबाट हटाएर शारीरिक क्षेत्रमा लान सक्यो भने उसले तपाईँलाई पापतर्फ धकेल्न सक्छ र हरेक पटक पराजित गर्न सक्छ। यो बुझ्नुहोस्, परमेश्वरको वचन परमेश्वरको आत्माको भाषा हो। यसको अर्थ जब तपाईँले यसलाई पढ्नुहुन्छ र यसको सिद्धान्तहरूमा मनन गर्नुहुन्छ, तब तपाईँले पवित्र आत्मालाई तपाईँसँग बोल्न अनुमति दिइरहनु भएको हुन्छ र परिणाम स्वरूप तपाईँले आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ। तर जब तपाईँ पापमय विचारहरूको बारेमा सोचिरहनुहुन्छ, तपाईँ शत्रुको भाषामा काम गरिरहनु भएको हुन्छ र उसको आदेश अनुसार चल्न अनुमति दिइरहनु भएको हुन्छ। त्यसकारण आज परमेश्वरको वचन तर्फ फर्किनुहोस्। यो पवित्र आत्माको तरवार हो र तपाईँलाई पापबाट स्वतन्त्र बनाउन सक्ने एकमात्र धारिलो हतियार हो। पत्रुस भन्छन्, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको भविष्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हौ। दोस्रो पत्रुस 1:3-4 पद, तपाईँलाई आवश्यक सबै कुरा परमेश्वरको वचनमा छ। यसकारण वचन नै परमेश्वर हुनुहुन्छ। तपाईँले खोज्नु भएका कुराहरू, तपाईँले नबुझ्नु भएका कुराहरू, तपाईँको मनमा भएका हरेक प्रश्नहरूको उत्तर वचनमा छ र हामीले खोज्नु पर्ने ठाउँ पनि वचन नै हो। यही उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर भनेर रोमीको पुस्तक 14 अध्यायको 1 पदले भन्दछ, एकताको निम्ति चाहिँ हामीले एकदमै प्रयत्न गर्नुपर्दछ। प्रथम शताब्दीमा चाहिँ रोम जस्तो शहरहरूले विभिन्न संस्कृति, भाषा, धर्म तथा रीतिरिवाजबाट मानिसहरूलाई चाहिँ आकर्षित गर्थे। फलस्वरूप शुरूका चर्चको सबै जातिहरूलाई चेला बनाउने मिशनले कहिले काहीँ द्वन्द्व र अलमल उत्पन्न गराउँथ्यो। उदाहरणको लागि केही विश्वासीहरूले सातौं दिनलाई सवादको रूपमा पालन गर्न जारी राखे भने मासु नखाने अन्य कतिपय चाहिँ शाकाहारी नै रहन चाहे। यसैकारण पावलले यस्तो लेखेका छन्, विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर तर उसको मत सम्बन्धी कुरामा चाहिँ वाद विवाद गर्नलाई होइन। ध्यान दिनुहोस्, उनले हामीलाई सहनु वा उनीहरूलाई सहन गर्नु मात्र भनेनन्, तर हामी भन्दा फरक मानिसहरूलाई पनि ग्रहण गर, स्वागत गर, स्वीकार गर भनेका छन्। आज हामीले सामना गर्ने समस्याहरू चाहिँ प्रारम्भिक चर्चका समस्या भन्दा भिन्न छन्। तापनि विभाजनकारी र न्याय गर्ने प्रकारको हुनु चाहिँ सजिलो छ, तर याद राख्नुहोस् यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौ। यसै कारण हामी एउटाले अर्कालाई अबौसो इन्साफ नगरौं, बर आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं। आधारभूत विषयमा उचित मतभेदहरू उत्पन्न हुँदा र मिलापको लागि कुनै स्थान नहुँदा झगडा, आलोचना र मानिसहरूलाई होच्याउन छोडेर ख्रिस्टको जस्तै तरिकाले व्यवहार गर्नुहोस्। शैतानको लक्ष्य चाहिँ परमेश्वरको राज्य विस्तारमा बाधा परिरहँदा हामीलाई विवादमा फसाउन विभाजित गर्नु, बरु भ्रातृ प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर भनेर चाहिँ रोमी 12:10 भन्छ। उनीहरू को हुन् भन्ने आधारमा होइन, तर उनीहरू कसको हुन् भन्ने आधारमा चाहिँ आफ्नो सँगी विश्वासीहरूको आदर गर्न चाहिँ सिक्नुहोस्। पावल लेख्छन् रोमी 15:5-6, स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रिस्ट येशूसँग एक भएर एक अर्कासँग एक चित्तका भई जिउन देउन् कि एकै मनका भएर एउटै स्वरले हाम्रा प्रभु येशू ख्रिस्टको परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक। यही उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। कार्यक्रम कृषिका पलहरू सुन्दै हुनुहुन्छ र आज हामी मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट केही उत्साह तपाईँको लागि राखिरहेको छौं र सन्तुष्ट रहन सिक्नुहोस् भन्ने विषयमा केही कुराहरू हामी हेर्नेछौँ। फिलिपी 14 एक पदले भन्छ, जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। जब तपाईँ व्यक्तिगत रूपमा बढ्नुहुन्छ र जीवनमा धेरै कुराहरू प्राप्त गर्नुहुन्छ त्यो प्रशंसनीय लक्ष्य हुन्, तर जब तपाईँ अरू कसैसँग भएको कुराको लालच गर्नुहुन्छ वा तिनीहरू जस्तै बन्न चाहनुहुन्छ तब तपाईँ धर्मशास्त्रले निषेध गरेको क्षेत्रमा प्रवेश गरिरहनु भएको हुन्छ। सन्तुष्टिको अर्थ तपाईँलाई यत्तिकैमा सन्तोष मानेर बस्नु वा मध्यम गुणस्तरमै सीमित हुनुपर्छ र जीवनमा तपाईँलाई परमेश्वरले दिनुभएको सम्भाव्यता प्राप्त गर्नु हुँदैन भनेको होइन, कदाचित होइन। तपाईँले आफैलाई अझै सुधार्न काम गर्नु नै पर्छ, तर त्यो सबै प्रक्रियामा परमेश्वरमाथि पूर्णतया निर्भर रहनुपर्छ। आत्मनिर्भरता भनेको परमेश्वरको सहायतामा तपाईँको विश्वास राख्नुको सट्टा आफैलाई पर्याप्त हुनु हो। अर्कोतर्फ सन्तुष्टिको अर्थ परमेश्वर तपाईँको हरेक आवश्यकता पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने कुरा निश्चित र दृढ विश्वासका साथ जान्नु हो। जब तपाईँ त्यो सत्य बुझ्नुहुन्छ तब तपाईँले अरू कसैको पद सम्पत्ति वा व्यक्तित्वको नकल गर्न आवश्यक छैन। किनभने तपाईँ विश्वस्त हुनुहुन्छ कि तपाईँसँग अहिले भएको सबै कुरा र तपाईँ आज जो हुनुहुन्छ ती परमेश्वरको हातमा पर्याप्त भन्दा बढी नै छन्। उहाँको इच्छा पूरा गर्नको लागि जे सुकै आवश्यकता परे तापनि तपाईँले आफ्नो शक्तिमा होइन तर तपाईँभित्र बास गर्नुहुने ख्रिस्टको बल र शक्तिमा गर्न सक्नुहुन्छ। हामी सबैमा लालच स्वाभाविक रूपमै आउँछ तर सन्तुष्टि चाहिँ सिक्नुपर्छ। पावलले यसो लेखे, जुन सुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्ने म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु भनेर फिलिपी 4 हामीले 11-13 यो वचनलाई पाउँदछौँ र यो वचनको उत्साह आज तपाईँलाई पनि म दिन चाहन्छु र अर्को एउटा मिठो गीतको साथ फेरि पनि यो समय हामी राख्न चाहन्छौ।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र शान्त रहनुहोस् र जारी राख्नुहोस् भन्ने विषयमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु। प्रेरित 13:43 पदले भन्दछ, परमेश्वरको अनुग्रहमा रहिरह। दोस्रो विश्वयुद्ध शुरू हुने दिनहरूमा ब्रिटिस सरकारले केही पोस्टहरू तयार पार्ने निर्णय गर्यो। त्यसको विचार चाहिँ उत्साहजनक नाराहरू बनाउनु र देशभरि तिनीहरूलाई चाहिँ वितरण गर्नु थियो। स्पष्ट देखिने शैलीमा ठूला ठूला अक्षरमा ती नाराहरू लेखिए अनि एक साधारण दुई रंगको ढाँचा चयन गरियो। ती पोस्टरमा राजा जर्ज छैठौंको मुकुटको चित्र मात्र राखियो। पहिलो पोस्टर सन् 1939 सेप्टेम्बरमा वितरण गरियो, जसमा लेखिएको थियो, तपाईँको साहस, तपाईँको हँसिलोपन, तपाईँको दृढताले हामीलाई विजयी बनाउनेछ। त्यसपछि चाँडै दोस्रो पोस्टर बनाइयो, स्वतन्त्रता जोखिममा छ, आफ्नो सारा शक्तिले यसको रक्षा गर्नुहोस्। यी दुई पोस्टरहरू रेल मार्गमा, प्लेटफर्महरूमा र चिया पसलहरूमा, पसलहरू र रेस्टुरेन्टहरूमा देखा परे। तेस्रो पोस्टर पनि बनाइयो, तर यसलाई कहिले वितरण गरिएन। 25 लाख भन्दा बढी प्रतिहरू छापिए, तर लगभग 60 वर्षपछि सम्मति कहिले देखिएनन्, जबसम्म उत्तर पूर्वी बेलायतमा एक पुस्तक पसलका मालिकले लिलामीमा खरिद गरेको पुरानो पुस्तकहरूको एउटा बक्समा ती पोस्टर पाए। यसमा लेखिएको थियो, शान्त रहनुहोस् र जारी राख्नुहोस्। यसमा पनि पहिला दुईवटा पोस्टरहरूमा जस्तै राजाको मुकुट र शैली प्रयोग गरिएको थियो, तथापि यसलाई जनतामाझ कहिल्यै पनि ल्याइएको थिएन। तर जर्मनीले आक्रमण गर्दाको जस्तो चरम संकष्टको समयको लागि जगेडा राखिएको थियो। ती पुस्तक पसले यसलाई फ्रेममा राखेर भित्तामा झुन्ड्याए। यो यति धेरै लोकप्रिय भयो कि तिनले मौलिक पोस्ट कार्डको जस्तै ढाँचामा नयाँ पोस्ट कार्ड र पोस्टरहरू छाप्न शुरू गरे। यो पावल र बर्नबासले एन्टियोकका प्रथम क्रिश्चियनहरूलाई दिएको जस्तै सन्देश थियो, परमेश्वरको अनुग्रहमा रहिरह, अर्थात् शान्त रहनुहोस् र जारी राख्नुहोस् र निरन्तर अगाडि बढ्दै जानुहोस्। यही हौसला र उत्साह सहित फेरि पनि अर्को एउटा मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

निकै नै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र प्रार्थनामा थप समय बिताउनुहोस् भन्ने विषयमा म तपाईँलाई केही उत्साह दिन चाहन्छु आज कार्यक्रम मार्फत। पहिलो इतिहास 16 11 पदले भन्दछ, परम प्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। क्याथरिन मार्सलको पुस्तक अझै घनिष्ठ सम्बन्धमा तिनका पति लियोनार्ड लेसवर्डले उनीहरूको विवाहको शुरूको समयको बारेमा लेखेका छन्। क्याथरिनले धेरै ठूलो समायोजन गर्नु परेको थियो। उनले तापाक्वामा सर्नको लागि वाशिङटनमा रहेको आफ्नो सपनाको घर बेचेकी थिइन् ताकि मैले न्यूयोर्क शहरमा रहेको गाइड पोस्ट पत्रिकामा मेरो काममा दिनहुँ जान आउन सकूं। मेरा छोराछोरीहरूमा लिन्डा 10 वर्षकी, चेस्टर 6 वर्षका, जेफरी 3 वर्षका थिए र 2 वर्षसम्म नयाँ नयाँ ठाउँमा सर्दा वातावरणमा घुलमिल हुन उनीहरूले संघर्ष गर्नु परेको थियो। नयाँ घरमा सर्ने बारेमा उनीहरूमा त्यति सकारात्मक धारणा थिएन, विशेष गरी बुबाले घरमा ल्याउने नयाँ आमाको बारेमा। क्याथरिनका 19 वर्षका छोरा पत्रुस विश्वविद्यालयमा विद्रोहीका रूपमा देखा पर्दै थिए। क्याथरिन र मैले यति धेरै कुराको बारेमा प्रार्थना गर्नु थियो कि बाइबलको पद र सँगसँगै जवाब खोज्नको लागि हामी प्रत्येक बिहानै घण्टा चाँडै उठ्न शुरू गर्यौं। तिनको वर्तमान दैनिकी यी बिहानीका प्रार्थनामा हाम्रो सामु खुला हुन्थ्यो, जसमा हाम्रा परिवर्तनशील आवश्यकताहरू अनि परमेश्वरको अपरिवर्तनीय विश्वासयोग्यता टिपोट गरिएका हुन्थे। जीवनका दबावहरू वृद्धि हुँदै जाँदा तपाईँले अझै धेरै प्रार्थना गर्नुपर्छ, थोरै होइन। यसो सूर्योदय हुनुभन्दा अघि नै प्रार्थना गर्नु उठ्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँले रातभरि प्रार्थना गर्नुहुन्थ्यो, अरू समयमा उहाँले प्रार्थना गर्नको लागि भीड़हरूलाई छोडेर एकान्तमा जानुभयो। किनकि तपाईँको शक्ति, शान्ति, आनन्द र प्रभावकारिता तपाईँले प्रार्थनामा बिताउनु भएको समयसँग सम्बन्धित छ। त्यसो भए हामी किन दिनौं प्रार्थना गर्दैनौ? मानिसहरूले जनवरीमा व्यायामशाला गएर फेब्रुअरीबाट छोडिदिन्छन्। प्रार्थनाको लागि अनुसन्धान चाहिन्छ जुन तपाईँले मात्रै लागू गर्न सक्नुहुन्छ, तर यसले ठूलो इनाम ल्याउँछ। भजनकार लेखक पानी क्रस्बीले यस्तो लेखेका छन्, हे प्रभु, तपाईँको सिंहासनको सामु बिताएको एक घण्टाले ल्याउने शुद्ध आनन्द जब म प्रार्थनामा घुँडा टेक्छु र मेरो परमेश्वर तपाईँसँग मित्रको रूपमा कुरा गर्छु। यही कुराले साँचो आनन्द ल्याउने काम गर्दछ। कारण अझै निरन्तर प्रार्थनामा समय बिताउनुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि यो समयमा राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राखेको छौं र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। आज कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म कार्यक्रम प्रस्तोता पुनम विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: लौ चट्याङ पर्न आँटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
7: कहाँ छ?
2: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
8: र सरिता महर्जन 9841191094, 9841191094।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: होइन, यो झोला भित्र के छ?
7: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
9: यो झोलाको पोकाहरूमा के छ?
10: होइन, झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
11: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
12: प्रस्तुता कुमार अब्राहमको साथमा।
13: झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
14: यसुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: पैसा र हात हतियार बिना नै नासरतका येसुले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम म छेरी।
2: प्रिय श्रोता समेश तथा हार्दिक स्वागत छ कार्यक्रम मजेरीमा। आज पनि प्राविधिक मित्रको साथमा म अजय राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेको छु। यस कार्यक्रमलाई हामीले अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू अनि कथा डाइनोको समुद्री यात्रा भाग साथ मिठा र अर्थपूर्ण बालगीतहरू बाइबलसँग सम्बन्धित सामान्य ज्ञान र ख्रीष्ट येशू प्रभुको जीवित वचनबाट प्रस्तुत गर्दै तपाईँलाई साथ दिनेछौँ आजको यस श्रृङ्खलामा। र अब अहिले चाहिँ हामी तपाईँलाई गीत सुनाउँछौँ। सुरुमा अंग्रेजी गीत हामी सुनाउँछौँ, बी जिजस फर अदर्स।

0: प्रिय श्रोता मित्र, कार्यक्रम मजुरीमा फेरि पनि तपाईँलाई स्वागत छ र आशा गर्छु तपाईँ अवश्य पनि येशु ख्रिस्टको साक्षी भएर जिइरहनु भएको छ। र कार्यक्रम मजुरीलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्युज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। र श्रोता मित्र, मजुरी कार्यक्रम विषयमा कुनै पनि प्रतिक्रिया तपाईँसँग छन् या यदि तपाईँ प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई मजुरी प्रोग्राम सर्च गरेर युट्युबमा भेटाउन सक्नुहुन्छ। त्यसै गरेर फेसबुकमा पनि हामीलाई खोज्न सक्नुहुन्छ र इमेल पनि गर्न सक्नुहुन्छ अथवा हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ एसएमएस गरेर। हाम्रो फेसबुक पेज रहेको छ मजुरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजुरी सन्देश MAJHERISANDESH मजुरी सन्देश। अनि हामीलाई इमेल गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई yeshukosandesh@gmail.com इमेल गर्न सक्नुहुन्छ YESHUKOSANDESH@gmail.com। त्यसै गरी हाम्रो नम्बर रहेको छ मोबाइल नम्बर 9813037602 98 130 37 602। श्रोता मित्र, हामीले तपाईँलाई गएका साताहरूमा डाइनोको समुद्री यात्रा धारावाहिक कथालाई सुनाउँदै आएका छौँ। हामीले तपाईँलाई डाइनोको जन्म र विवाहको विषयमा भाग एकमा सुनायौं, त्यसै गरेर शैतानको शक्तिदेखि छुटकारा भाग दुई अनि भाग तीनमा डाइनोमाथि आइपरेको विपत्ति र त्यसपछि डाइनोको समुद्री यात्रा भाग चारमा परमेश्वरको सुरक्षाको विषयमा सुनायौं र त्यसपछि भाग पाँचमा जहाजका सामानहरू टापुमा र भाग छमा केही पशु र अन्नका बोटहरू सुनाएका थियौं। र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग सात बाइबलीय ज्ञानको कमीको खण्डलाई सुनाउन लागिरहेका छौ। आशा छ तपाईँले यसलाई ध्यानपूर्वक सुनेर केही आत्मिक लाभ प्राप्त गर्नुहुनेछ। डाइनोको समुद्री यात्रा भाग सात बाइबलीय ज्ञानको कमी र डाइनोले आफ्नो सम्झनाको लागि दिनहरू गन्ती गर्नलाई तयार पारेको क्रुसमा तानिएका रेखाहरूलाई गनेर हेर्दा उसले थाहा पायो कि ऊ त्यस टापुमा रहन थालेको पनि 4 वर्ष बितिसकेको रहेछ। उसले आफूसँग रहेको सुनको सिक्कामा रहेको मिति हेरेर थाहा पाएको थियो कि उसले पहिलो पटक त्यस टापुमा ईस्वी सम्वत 1869 सेप्टेम्बर महिनामा पाइला टेकेको थियो। उसले जहाजमा रहेका सामानहरूलाई मुढाको डुङ्गामा हालेर ओसारेको दिनदेखि नै एउटा क्रुसलाई लट्ठा जस्तो गाडेर त्यसमा दिनदिनै एउटा धासो कोरेर तिथि बार दिन इत्यादिको लेखा राखेको थियो। हुन त लेखेर राख्नको लागि उसँग कागज कलम र मसी पनि छँदै थियो, तर उसलाई त्यही क्रुसमा रेखा तानेर राख्नु नै सजिलो लाग्थ्यो। अर्को कुरा, त्यस रुखले सधैँ त्यस क्रुस अर्थात् अथवा रुखबाट लिएको काठले सधैँ उसलाई ख्रीष्ट येशू प्रभुको सम्झना गराउँदथ्यो, जसले ऊ जस्ता धेरै मानिसहरूका लागि परमेश्वर भइकन पनि एक मानव बनेर पापको ज्याला मृत्यु अर्थात् नरक दण्डलाई सहनको लागि उहाँ आउनुभयो र जसलाई हामी पुनरुत्थानको दिवस पनि भन्छौँ। र उहाँ मृत्युमा जानुभयो र मृत्युलाई जितेर मृत्युमाथि विजय हुनुभयो र हामीलाई अनन्त जीवन दिनुभएको छ। र ती हरेकलाई किन्नुभएको थियो जसले उहाँलाई प्रभु अनि मुक्तिदाता भनी ग्रहण गर्दछन्। डाइनोले अब 5 वर्षको बाली काटेर भित्रायो, यसैले बीचमा ऊ फेरि केही भेडाहरूलाई पक्राउन सफल भयो, जसको कारणले गर्दा उसका पाल्तु पशुहरूको संख्या दिनदिनै बढ्दै गयो, दिन प्रतिदिन वृद्धि हुँदै गयो। मानौ कि अब ऊ त्यस टापुको एकमात्र शासक नै बन्न पुग्यो। एक दिन एक्कासी उसको मनमा त्यस टापुलाई छोडेर टाढा जाने इच्छा जागेर आयो। उसले आफ्नो सोही इच्छालाई पूरा गर्न एउटा डुङ्गा तयार पार्यो अनि त्यसैमा उसले समुद्रको केही टाढा टाढासम्म भ्रमण गर्ने विचार गर्यो। तर एउटा ठाउँमा चाहिँ जब उसले आफ्नो डुङ्गालाई समुद्रको किनारा नजिकै पर्ने गरी चलाइरहेको थियो, ऊ त्यहाँको दृश्य देखेर अचम्म पर्यो र भयभीत पनि भयो। उसले त्यहाँ प्रष्टसित नै बालुवामा मानिसको खुट्टाका पाइलाहरू देख्यो। उसलाई लाग्यो कि ऊ अब खतरामा पर्नेछ। यदि ती मानिसहरू कुनै जंगली जाति रहेछन् भने त उसलाई अवश्य मार्नेछन्। यही कुरा विचार गर्दा गर्दै ऊ त्यहाँबाट भागेर डुङ्गामा चढी कतिखेर घर फर्केर आयो उसलाई थाहै भएन। उसमा मृत्युको भय छायो। कयौं दिनसम्म ऊ घरमा नै लुकेर बस्यो। मानिसका पाइलाहरू बाल्नमा देख्दा मात्र पनि उसलाई ठूलो झट्का लाग्यो। उसले त्यस बेलामा आफ्नो मनमा परमेश्वरलाई येशु ख्रिस्टलाई काम गर्ने मौका नै दिएको थिएन। उसले आफ्नै अनुमानका कुराहरूलाई बङ्ग्याउन थाल्यो अनि त सैतानले उसको मनमा काम गर्न थालिहाल्यो र उसको मनमा मृत्युको भयले जडा गाल्यो। उसको मनमा त्यसपछि त न त शान्ति थियो न विश्राम नै। ऊ पीडाले आकुल भयो। यो सबै उसमा मनोबल र बाइबलीय ज्ञानको कमीले भएको थियो। यदि उसले परमप्रभु परमेश्वरको अर्थात् येशु ख्रिस्टको जीवित वचन बाइबललाई राम्रोसँग पढेर आफ्नो स्मरणमा राखेको भए त उसलाई थाहा हुने थियो कि पूरा बाइबलभरिमा नडरा भनेर उल्लेख गरिएको छ र यही नै एक ख्रिस्ट विश्वासीका निम्ति परमेश्वरले गर्नुभएको दृढ प्रतिज्ञा हो। तर डाइनोले यो सब राम्रोसँग नबुझेकोले र थाहा नभएकोले दुष्ट आत्माको शक्तिमा परेर मनमा कमजोर हुँदै गएर राति पनि निराश भएर सुत्नु थाल्यो। उसमा दुष्ट आत्माको शक्तिले हावी गर्न थाल्यो। यो सब परमेश्वरले माथि स्वर्गबाट हेरिरहनु भएको थियो र उसको मनस्थिति त्यस्तो देखेर उहाँलाई दया लाग्यो। येशु ख्रिस्टलाई दया लाग्यो। परमेश्वरले उसलाई एक रात सपनामा देखाउनुभयो दर्शनको रूपमा, जुन सपनामा डाइनो निकै खुसी थियो र ऊ त्यही टापुमा नै थियो। उसले त्यस बेलामा पवित्र बाइबलका वचन नै पढिरहेको थियो। उसले पवित्र बाइबलको व्यवस्था 31:6 र भजन संग्रह 118:6-7 पदलाई एउटा कागजमा लेखेर घोक्ने प्रयास गर्दै गरेको थियो। यतिकैमा ऊ निन्द्राबाट ससङ्ग बिउजियो। उसका आँखा खोल्दा त बिहान भइसकेको रहेछ। उसले छिटो छिटो बाइबल पल्टाइहाल्यो र व्यवस्था 31:6 र भजन संग्रह 118:6-7 पदलाई पढिहाल्यो, जहाँ यसो लेखिएको छ, बलिया र साहसी हो, यिनीहरूसित नडराओ र त्रसित नहो, किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। व्यवस्था 31:6 पद। त्यसै गरी भजन संग्रह 118:6-7 पदमा उसले यसरी पढ्यो, परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन, मानिसले मलाई के गर्न सक्छ र, परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो सहायता हुनुहुन्छ, उहाँ मेरो सहायक हुनुहुन्छ, म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु, आमेन। दाइनोले जब यी वचनहरू पढेर आमेन भन्यो, उसमा रहेको मृत्यु र मानिसहरू प्रतिको डर तुरुन्तै हटिहाल्यो, किनभने पवित्र आत्मा परमेश्वरले उसमाथि अर्थात् उसको हृदयमा काम गरिहाल्नुभयो। अनि सैतानका सेवक आत्माहरू जसले उसको मनोबललाई कमजोर पारिरहेको थियो, उसलाई मनमा पीडा र अशान्ति पैदा गरिरहेको थिए, ती तुरुन्तै जाति स्थानतिर गइहाले, भागिहाले। डाइनोलाई त्यसपछि परमेश्वरलाई प्रार्थना र गीतसहित केही समय धन्यवाद चढायो अनि ऊ येशु नै विजय हुनुहुन्छ सदा सर्वदा, सैतान चाहिँ हारेको छ भन्दै घर बाहिर निस्क्यो। उसलाई खुसी भएको देखेर उसका घरमा भएका ती धान खाने मुसाहरू र गोठमा भएका भेडाहरू पनि खुसी भएका थिए। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 7 यतिमै टुङ्गिएको छ। आशा गर्छु तपाईँले यसबाट आत्मिक ज्ञान र आशिष प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई आउने दिनमा डाइनोको समुद्री यात्रा भाग 8 डाइनोद्वारा केटोको उद्धार अनि भाग 9 ईश्वर नमान्ने को हार अनि त्यसै गरी थरी थरीका डाइनोसरहरू भन्ने कुराहरूलाई सुनाउँदै जानेछौँ र अहिलेलाई पनि हामी गीत सुन्नेछौ यसु नै विजय हुन्।
1: के तिमी विजय व्यक्ति बन्न चाहन्छौ? चाहन्छौ भने विजय येशू ख्रीष्टलाई पछ्याऊ।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेरीमा हुनुहुन्छ र तपाईँले हामीलाई गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र त्यसै गरेर गुड न्युज एफएम 105.6 MHz सुनिरहनु भएको छ। र अब भने हामी तपाईँलाई रोचक जानकारीहरू सुनाउनेछौँ र त्यसपछि हामी तपाईँलाई बाइबल सामान्य ज्ञान, बाइबल फ्याक्ट पनि अङ्ग्रेजीमा सुनाउनेछौँ। रोचक जानकारीहरूमा पहिलोमा रहेको छ, तिब्बत चिनिया भाषा परिवारको चाइनिज म्यान्डारिन भाषा विश्वमा सबैभन्दा बढी बोलिने भाषा हो म्यान्डारिन भाषा। अजिङ्गर यस्तो प्राणी हो जुन एक वर्षसम्म पनि केही नखाई बस्न सक्छ। अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताएको कीर्तिमान गन्नाडी पाल्डाकाको नाममा रहेको छ, जो चाहिँ 57 वर्षीय यी रसियाली अन्तरिक्ष यात्रीले पछिल्लो पटक 168 दिन चाहिँ बिताएर आएका थिए। उनले अहिलेसम्ममा 5 पटक गरी अन्तरिक्षमा 879 दिन बिताएका कीर्तिमान रहेको छ। अनि मानिसको जस्तै मुखभित्र जिब्रो भएको भए पनि गोहीले आफ्नो जिब्रो चलाउन र बाहिर निकाल्न सक्दैन। यो प्राणीको बच्चा फूलबाट निस्कना साथ 3 गुणा ठूलो हुन्छ। अनि नेपालमा 5 किसिमका मौरी पाइन्छन्, एपिस रेनियानो र एपिस मिलिफेरा घरेलु रूपमा पालिँदै आएका मौरी हुन् भनेर भने भीर अनि पुत्का अनि र खागो नेपालमै पाइने जंगली मौरीका प्रकार हुन्। यसो त मौरीलाई विश्वका 16 राष्ट्रले चाहिँ राष्ट्रिय किराको मान्यता दिएको छ अनि रानी मौरीले प्रत्येक दिन 1500 अण्डा पार्न सक्छ। मानिसले कुनै पनि जनावरलाई घरपालुवाको रूपमा पहिलो पटक पालेको जीवहरू मध्ये एउटा चाहिँ खसी हो अनि विश्वमा चाहिँ 210 प्रजातिका खसी पाइन्छन्। विश्वकै सबैभन्दा अग्लो जीव जिराफको बच्चा जन्मदै 3 मिटर माथिबाट खस्दा पनि केही हुँदैन, अर्थात कुनै चोट नलागि उभिन सक्छ। प्रिय श्रोता मित्र, आज हामीसँग भएका रोचक जानकारीहरू यही थिए। अब भने हामी तपाईँलाई विज्ञान प्रश्न उत्तरतर्फ लान चाहन्छौ। आज हामीसँग 3 वटा प्रश्न र उत्तर रहेका छन्। सुरुको प्रश्न रहेको छ, डाक्टर, नर्स र कुक जस्ता व्यक्तिहरूले सेतो कपडा लाउने प्रचलन किन छ? हामीले डाक्टर, नर्स र कुक जस्ता व्यक्तिहरूले सेतो कपडा अर्थात एप्रोन लाउने गरेका देखेका छौ, किनभने सेतो कपडामा ब्याक्टेरियाहरू हतपत्त बस्न सक्दैनन्। कपडाबाट ब्याक्टेरियाहरू नसरुन् भन्नका लागि नै नर्स, डाक्टर अनि सिकिस्त बिरामी हेर्न गएका व्यक्ति, कुक आदिले सेतो कपडा लाउने चलन छ। हाई गर्दा आँसु किन आउँछ? ल्याक्रिमल नामक ग्रन्थीबाट आँसु उत्पादन हुन्छ अनि आँखाको माथिल्लो पलकको ठिक भित्रपट्टि यो ग्रन्थी हुन्छ अनि ल्याक्रिमल ग्रन्थीबाट उत्पादित आँसु ल्याक्रिमल डक्ट नामक ससाना पालहरूबाट आँखामा आई आँसुको कुनामा रहेका 2 वटा ट्युबहरूबाट छिरेर नाकसम्म पुग्छ। हाई आउने प्रक्रियामा हाम्रो अनुहारमा भएका विभिन्न मांसपेशीहरूको भूमिका रहेको हुन्छ अनि तीमध्ये कुनै मांसपेशी खुम्चिन्छन् त कुनै तन्किन्छन् अनि मांसपेशी खुम्चिँदा आँसु उत्पादन गर्ने ल्याक्रिमल ग्रन्थीमा चाप पर्न जान्छ र यो ग्रन्थी थिचिन्छ अनि आँसुको उत्पादन हुन्छ। त्यसै गरी हाई आउँदा मांसपेशीहरू खुम्चिँदा ल्याक्रिमल पङ्क्तमहरू पनि थिचिन्छन् अनि जसले गर्दा आँसु आँखाबाट नाकसम्म नपुगी आँखामै रहन्छ। यसरी उत्पादन भएको आँसु आँखाबाट निस्कन नसक्ने हुँदा आँखामा धेरै आँसु देखिन्छ। त्यसैले हाई आएको बेला आँखामा आँसु आउँछ। र आजको लागि अन्तिम विज्ञान प्रश्नोत्तरमा रहेको छ, धेरै जाडोमा चराहरू किन प्वाक फुलाएर बस्छन्? जाडोको समयमा चराले प्वाक फुलाउँदा प्वाकका बीच बीचमा चाहिँ हावा भरिन्छ अनि हावाको ताप
कुचालक भएको हुनाले शरीरको ताप बाहिर जान पाउँदैन र जाडोको बढी महसुस हुँदैन। त्यसैले जाडोबाट बस्न चराहरू प्वाँख फुलाएर बस्ने गर्छन्। र श्रोता, भने हामी तपाईँलाई हामीले युट्युबमा पोस्ट गर्ने गरेको बाइबल फ्याक्ट्स अङ्ग्रेजीमा सुनाउनेछौँ। डियर लिसनर्स अफ मजेरी प्रोग्राम एन्ड viewers on YouTube, we'd like to present you Bible facts for today. First one we have, the land of Canaan was gifts, God gifts to Israelites. The land was allocated to the tribe by Lot. God determined the fall of the Lot, so each tribe's area of land was God-given. Within the tribes, each family was given its own plot of land, which was to be treasured by family for all generations. We can read about this in about all these generations and tribes in Isaiah chapter 34 verse 17. When Naboth refused to sell his land to King Ahab, he was not being churlish. To sell would have been to rebel against God. When he had given the land, Queen Jezebel, who was a foreigner, did not understand this. If a family fell into debt and had to sell its land, the nearest relative bought it to keep it within the family, and every 50 years all land had to be returned to the family. This preserved equality. In the time of the kings, rich families bought the land of poor people and built up large estates, while the poor, unable to grow their own crops, became very poor. The prophets spoke out against this, and we can read about this in Micah chapter 2 verse 2. When a man was plowing a field, he had to keep his eyes straight ahead and not look back. We can read about this in Luke chapter 9 verse 62. This was not only to keep a straight furrow, but because the ground was often hard in spite of the rains and full of stones. The roots of the broom tree were an excellent source of charcoal. We can read about this in Psalm chapter 120, chapter 120 verse 4. The gardens of Assyrian and Babylon kings were famous for their many varieties of trees and shrubs. The plant that grew up to shelter Jonah from the sun was probably a castor oil plant, C-A-S-T-O-R, castor oil plant, which is not noted for the rapidity of its growth. Boundary stones marked the edges of land belonging to one family. The Israelites were to resist the temptation to move an ancient boundary stone in an attempt to grab more land for themselves. And we can read about this in Deuteronomy chapter 19 verse 14. Frankincense is a resin obtained from the gum of trees in the Boswelli family, which grow in Arabia, Ethiopia and India. When the bark is caught, the resin oozes out and hardens into whitish drops, which are then collected and processed. Frankincense was often carried by camels along the ancient spice routes. The traders added their overheads, and frankincense was very expensive by the time it reached Jerusalem. Dear listeners of Majori program and viewers on YouTube, this is the end of English segment of Bible Facts for today. Now we'd like to present you again some content in Nepali. Abhane Shrota Mitra, hami tapai lai Majori karyakram ma Bible samanya gyan tarfa lana chahanchau. हामीले निरन्तर रूपमा बाइबल पढिराख्यौँ भने हामीलाई अवश्य पनि यो ज्ञानहरू हुनेछ बाइबलबाट, र हामी तपाईँलाई यो प्रश्न र उत्तरको रूपमा आज फेरि पनि बाइबल सामान्य ज्ञान प्रश्न गर्न चाहन्छौँ। रोमी 8:28 पद अनुसार हामीले किन सबै कुराको निम्ति परमेश्वरलाई धन्यवाद
दिन सक्छौ किनभने परमप्रभु परमेश्वरले सबै. नाउ वी'ड लाइक टु प्रेजेन्ट यु अगेन सम कन्टेन्ट इन नेपाली. अब भन्ने श्रोता मित्र, हामी तपाईँलाई मजेरी कार्यक्रममा बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौँ.

अठाइस पद। याकुबको पुस्तक अनुसार मानिस कसरी परीक्षामा पढ्न सक्छ? आफ्नै खराब इच्छाका कारण लोभिएर, आफ्नै खराब इच्छाद्वारा लोभिएर चाहिँ मानिस परीक्षामा पढ्न सक्छ। याकुब 1:14 पदमा यो कुरा उल्लेख गरिएको छ। प्रभु येशु ख्रिष्टको बाटो तयार पार्न को आएका थिए? बप्तिस्मा दिने यूहन्ना। यसको उत्तर हामी यूहन्ना 1:23 पदमा पाउन सक्छौ। अनि पवित्र बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ, गोलाकार छ भनी बताउँछ। हामी यसैया 40:22 यो कुरालाई पाउन सक्दछौ। परमेश्वरको भय मान्यौं भने के हुन्छ भनी पवित्र बाइबलले भजन संग्रह 111:10 पदमा हामीलाई भनेको छ, अर्थात उल्लेख गरेको छ। ज्ञानको शुरूआत हुन्छ भनी भनिएको छ, भजन संग्रह 111:10 पद। हाम्रो सम्पूर्ण योजनाहरू परमेश्वरमा सुम्पिए के हुन्छ? सफल हुन्छ भनी हितोपदेश 16:3 बताउँदछ। बलामसँग बोल्ने पशु के थियो? बलामसँग बोल्ने पशु गधा थियो। गन्ती 22:30 पद। र हामीलाई थाहा छ कि येशु ख्रिष्ट जब यरुसलेम सहरमा प्रवेश गर्नुभयो, उहाँ बछेडा गधाको बछेडामा चढ्नुभयो र त्यसपछि उहाँ चाहिँ सोही हप्तामा क्रुसमा मारिनुभयो र आइतबारको दिनमा उहाँ बौरी उठ्नुभयो। इसरायलीहरू कति वर्ष मिश्रीहरूको दासत्वमा बसेका थिए? 430 वर्ष। प्रस्थान 12:40। इसरायलीहरू मिश्र देशमा जाँदा अनिकालको कति वर्ष बाँकी थियो? 5 वर्ष बाँकी थियो। उत्पत्ति 45:11 पद। प्रभु येशु ख्रिष्टलाई विश्वास गरेर ग्रहण गर्नेहरूलाई के हुन् भनी हुने भनी हक दिएको छ? यसको उत्तर हो, परमेश्वरका सन्तान हुने हक दिएको छ। यस कुरालाई हामी योहन्ना 1:12 पदमा पाउन सक्दछौ। प्रिय श्रोता मित्र, हामीसँग अन्य सामग्री पनि रहेका छन्, तैपनि समय अभावको कारणले गर्दाखेरि आज हामी तपाईँलाई यो बाइबल सामान्य ज्ञानलाई चाहिँ हामी यतिकै राख्न चाहन्छौ। र हामी भन्न चाहन्छौ कि तपाईँले आफ्नो जीवनमा प्रभु येशु ख्रिष्टलाई चिन्नु भएको छैन भने गुड न्युज अफएममा प्रसारण हुने अन्य प्रसारणहरू मार्फत तपाईँले प्रभु येशु ख्रिष्टलाई चिन्ने प्रयास गर्नुहोस्। अनि यदि चिन्नु भएको छ भने हामी एकदमै खुसी छौँ कि तपाईँले प्रभु येशु ख्रिष्टलाई चिन्नु भएको छ र आत्मामा अनि आत्मिक रूपमा अघि बढ्दै जानुहोस् भन्ने हामी चाहना गर्दछौ। प्रभु येशु ख्रिष्टले आफ्नो जीवन सम्पन्नको लागि चाहिँ तपाईँले यदि चिन्नु भएको छैन भने यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रिष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रिष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशु आउनुहोस्, आमेन। प्रिय श्रोता मित्र, तपाईँले यिनै शब्दहरूलाई समावेश गरेको प्रार्थना गरेर प्रभु येशु ख्रिष्टलाई आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। र यदि तपाईँले निम्त्याइसक्नु भएको छ भने, ख्रिष्ट येशुलाई प्रभु र मुक्तिदाता भनिसक्नु भएको छ भने, साँचो रूपमा ग्रहण गरिसक्नु भएको छ भने, अब तपाईँले यही क्षणमा येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। अनि मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरेका कुनै न कुनै विषयद्वारा तपाईँले अवश्य पनि आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी हुनेछौ। कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। अनि श्रोता, अहिले तपाईँलाई हामी सोध्न चाहन्छौँ कि तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँझो खुसी र आनन्द तपाईँको हृदयको मजुरीमा प्रभु येशु ख्रिष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा दिनुहुन्छ, जस्तोसुकै मानिसलाई भए पनि दुःखमा शान्ति दिनुहुन्छ अनि समस्या पर्दा पनि उपाय दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई नियमित रूपमा आफ्नो जीवनमा अनुभव गर्दै आएका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द हालिदिनु भएको होस्। र श्रोता, आओ भने हामी तपाईँलाई हाम्रो ठेगाना बताउन चाहन्छौ। हाम्रो इमेल रहेको छ yesukasandesh@gmail.com, yesukasandesh@gmail.com। अनि फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम, फेसबुक आइडी हो मजेरी सन्देश। अनि हामीलाई तपाईँले मोबाइलमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसको नम्बर रहेको छ मोबाइल नम्बर 9813037602 98 13 0 6 2। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वर तपाईँको चरित्र विकास गर्न चाहनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 57 यहाँहरूलाई स्वागत छ। तपाईँ अहिले सोचिराख्नु भएको होला, यदि परमेश्वर सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ भने उहाँले मेरो जीवनमा किन ढोका खोल्नुहुन्न ताकि म उहाँको सेवा गर्न सकु। यो साँच्चै राम्रो प्रश्न हो र यसको राम्रो जवाफ हुनुपर्छ। परमेश्वरले तपाईँलाई उहाँको सेवा गर्ने जिम्मेवारी दिनुभन्दा पहिले तपाईँको चरित्रलाई आकार दिनुहुन्छ। प्रत्येक विश्वासीसँग परमेश्वरले दिनुभएको प्रतिभा हुन्छ। त्यहाँ विश्वासीहरू छन् जो महान गायकहरू छन्, कोही शिक्षकहरू छन्, कोही प्रशासकहरू छन्, कोही व्यापारीहरू छन्। तर तपाईँले आफ्नो प्रतिभाबाट प्राप्त गर्ने सफलता परमेश्वरको लागि कहिले महत्वपूर्ण हुँदैन। जति तपाईँले आफ्नो काममा परमेश्वरको प्रेम प्रदर्शन गर्नु र ख्रिस्टको चरित्र चित्रण गर्नुमा हुन्छ। पहिलो कोरिन्थीको पुस्तक 13:3 यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले मानिसलाई आफ्नै स्वरूप र समानतामा सृष्टि गर्नुभयो। तपाईँ र म परमेश्वरको चरित्र प्रदर्शन गर्नका लागि थियौं र हामीले अरू मानिसहरूलाई गर्ने व्यवहारले यसतर्फ ध्यान आकर्षित गर्छ। यो परमेश्वरको लागि अत्यन्तै महत्वपूर्ण छ। राम्रो चरित्र विकास हुन समय लाग्छ र जीवनको आँधीबेरीको समयमा यो प्राय परिष्कृत हुन्छ। त्यसैले प्राय परमेश्वरले हामीलाई सेवामा कुनै विशेष कार्य तोक्न तयार हुनुभन्दा पहिले हाम्रो चरित्रमा सुधारको लागि पर्खिरहनु भएको हुन्छ। उहाँले हाम्रो चरित्र तयार पार्नु आवश्यक छ ताकि हामी हाम्रो सेवकायको क्रममा आउने चुनौतीहरूको सामना गर्न सक्षम हौ। लुकाको पुस्तक 8:1 येशु ख्रीष्टले सिकाउनु भएको बिउ छर्ने दृष्टान्तमा उहाँले ढुङ्गामा पर्ने बिउको वर्णन गर्नुहुन्छ। बिउ चाँडै उम्रन्छ तर यसको जरा हुँदैन, त्यसैले यो चाँडै मर्छ। परमेश्वरले तपाईँको सेवकाय त्यसरी नै फैलिन दिनुहुन्न। उहाँको इच्छा छ कि तपाईँको सेवकाय धेरै बलियो र समृद्धि होस्। त्यसो हुनका लागि उहाँले तपाईँको व्यक्तिगत जीवनमा एउटा महान काम गर्न आवश्यक छ, चरित्रको जरा स्थापना गर्न, जसले तपाईँलाई सेवामा सामना गर्न आँधीबेदीहरूलाई सम्हाल्न र उहाँको प्रेमले चम्कन सक्षम बनाउनेछ। जब परमेश्वरले तपाईँलाई नयाँ कुराहरूमा प्रवेश गराउनुहुन्छ, उहाँ चाहनुहुन्छ कि तपाईँ त्यो गर्न तयार हुनुभएको होस्। उहाँ तपाईँको चरित्रले धान्न सक्ने भन्दा बाहिर तपाईँलाई प्रवर्धन गर्न चाहनुहुन्न। त्यसैले आफ्नो समय र ध्यान आफ्नो प्रतिमामा मात्र केन्द्रित गर्नुको सट्टा तपाईँले आफ्नो चरित्र विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। प्रिय श्रोता, तपाईँको चरित्रले तपाईँको बोलावटलाई निरन्तरता दिनेछ। कहिलेकाहीँ मानिसहरूले आफ्नो सबै समय परमेश्वरले दिनुभएको वरदानलाई खेती गर्नमा बिताउँछन्। म चाहन्छु कि तपाईँ आफ्नो चरित्र विकास गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। वास्तवमा तपाईँको लागि आफ्नो निजी प्रार्थना जीवनमा परमेश्वरको सामु आफूलाई नम्र बनाउनु एक राम्रो कार्य हुनेछ र उहाँलाई आफ्नो चरित्र निर्माण गर्न अनुरोध गर्नुहोस्। चरित्र विकासको क्षेत्रमा आवश्यक पर्ने केही उदाहरणहरू के हुन्? धैर्यता राख्नु, योजना अनुसार नभएको बेला आफ्नो शान्ति नगुमाउनु, मानिसहरूसँग राम्रो व्यवहार गर्नु, विशेष अरू मानिसहरूलाई क्षमा गर्नु आवश्यक पर्दछ। परमेश्वरले तपाईँको हेरचाहमा राख्नुभएका साना कुराहरूको लागि राम्रो भण्डारी बन्नुहोस्। अरू मानिसहरूलाई गरेको प्रतिज्ञाहरू पूरा गर्नुहोस्। मानिसहरू तपाईँमा भर पर्दा दायित्वहरू पूरा गर्नुहोस्। दिनभरि तपाईँले गर्ने सबै कुरामा परमेश्वरलाई प्राथमिकता दिनुहोस्। सायद सबैभन्दा महत्वपूर्ण कुरा, कसैले तपाईँलाई नहेरिरहेको बेला तपाईँ बन्द ढोका पछाडि के गर्दै हुनुहुन्छ भन्ने पनि हो। मतीको पुस्तक 6:6। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा हुनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, परमेश्वर चाहनुहुन्छ कि तपाईँले सेवाकाई गर्न चाहनुको वास्तविक कारण उहाँलाई प्रमाणित गर्नुहोस्। के यो मानिसहरूको प्रशंसा जित्नको लागि हो, वा यो उहाँसँगको तपाईँको सम्बन्धको बाह्य अभिव्यक्ति हो? आफ्नो चरित्र विकास गर्ने काम गर्नुहोस् र तपाईँ तयार भएपछि परमेश्वरले तपाईँको लागि सेवकाईको महान ढोका खोल्न आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: सामान नभेटेर बेपत्ता।
6: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वाल छँदैछ नि।
5: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-52-28-54, 01-52-28-54 र 98-511-25-38, 98-511-25-38।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ निरन्तर रूपमा हामीले अगाडि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनहरूमा पनि हामीले संकष्टको समयमा प्रार्थनाको महत्व, परमेश्वरको कृपा र प्रभु येशु ख्रिष्टमाथि भरोसा राख्नुपर्ने आवश्यकताहरूको बारेमा चाहिँ सिक्दैथ्यौं। आजको हाम्रो यो भजन संग्रह अध्यायको आठले चाहिँ हामीलाई के सिकाउनेछ त दाई?
2: भाइ, भजन संग्रह आठ एक विशेष भजन हो। यसले परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रति उहाँको प्रेमलाई देखाउँछ। साथै यस भजनले प्रभु येशु ख्रिष्टको महिमा र उहाँको विजयतर्फ पनि हाम्रो ध्यान खिच्दछ।
1: भनेपछि दाई, के यस भजनले चाहिँ हामीलाई येशु ख्रिष्टको बारेमा अझै पनि गहिराईमा चाहिँ हामीलाई बताउनेछ?
2: हो भाइ, प्रभु येशुले आफ्नो सेवाकालमा भजन संग्रहका केही पुस्तकहरू उल्लेख गर्नुभएको थियो। भजन आठले विशेष गरी परमेश्वरको महिमा र मानिसमाथिको उहाँको योजना देखाउँछ, जुन अन्तत ख्रिष्टमा पूरा भएको देखिन्छ।
1: यसको अर्थ यो भजन आजका विश्वासीहरूका लागि पनि उत्तिकै महत्वपूर्ण रहेछ, होइन त?
2: अवश्य पनि भाइ, यो भजनले हामीलाई परमेश्वर कति महान हुनुहुन्छ र उहाँले मानिसलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा सम्झाउँछ। साथै हामीलाई उहाँमाथि भरोसा राख्न पनि प्रोत्साहन दिन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौ र आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट पनि धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। त मित्र, वचन अध्ययनकै क्रममा आज हामी बाइबल अध्ययन भजन संग्रह आठ अध्यायबाट देख्न गइरहेका छौ। यस अध्यायको मुख्य विषय हो यो मसीह सम्बन्धीको भजन। मसाइनिक सामले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयको जोड़ दिन्छ। मसीह सम्बन्धका भजनहरू यानि मसाइनिक साम्स यस कारणले भनिन्दछन् किनभने तिनीहरूलाई नयाँ नियममा सिधै प्रभु येशु ख्रिष्टको संकेत जनाउनलाई उद्धृत गरिएका छन्। भजन आठ अध्याय नयाँ नियममा तीनपल्ट उद्धृत गरिएको छ। वास्तवमा प्रभु येशु स्वयंले यो भजनको उद्धृत गर्नुभयो। यसको मती 21 अध्यायमा यरुसलेममा ख्रिष्टको विजय प्रवेशमा रेकर्ड गरिएको छ। मन्दिरमा बालकहरू गाइरहेका थिए। मती 21 अध्याय 9 पदमा दाऊदको पुत्रलाई होसन्ना। प्रधान पुजारीहरू र शास्त्रीहरूले भने कि तिमीहरूले सुनिरहेका छौ कि तिनीहरूले के भनिरहेका छन्। अनि यही समयमा येशूले भन्नुभयो, मती 21:16 पदमा, हो म सुन्दैछु, के तिमीहरूले पढेका छैनौ? दुधे बालक र कागको बालकहरूको मुखबाट तपाईँले स्तुति पूरा गर्नुभयो। हाम्रो प्रभुले भजन संग्रह आठ अध्याय दुई पदको वचनको उद्धृत गरिरहनु भएको थियो। उहाँले प्रधान पुजारीहरूलाई र शास्त्रीहरूलाई भनिरहनु भएको थियो, यदि तिनीहरूले यो शास्त्रको खण्ड पढे असल विचार हुने थियो, ताकि किन बालकहरूले यो भनिरहेका थिए सो कुराको बुझ्न सकुन्। अनि यो भजनको दोस्रो उद्धृत पहिलो कुरन्थी 15 अध्याय 27 पदमा पाइन्दछ, जुन पुनरुत्थानको अध्याय हो। भजन संग्रह आठ अध्याय 6 पदमा को अन्तिम खण्डमा भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरणमुनि राख्नु भएको छ, यो बिल्कुल स्पष्ट छ कि यो भजनको आज हाम्रा दिनहरूमा लागू छैन, हाम्रा दिनहरूतिर संकेत गर्दैन। जस्तो कि पावल व्याख्यान गर्छन् पहिलो कोरन्थी 15:27 किनभने परमेश्वरले सबै कुरा उहाँको पाउको अधीनमा राख्नुभयो, तर जसले सबै कुरा आफ्नो पाउमुनि या पाउको अधीनमा राख्नु भएको छ सबै कुरा। आज हामी देख्दैनौ कि सबै कुरा उहाँको पाउमुनि राखिएको छ। म ठोक्क दिएर भन्न सक्छु यो कुरा, तर सबभन्दा पूर्ण उद्धृत चाहिँ हिब्रू 2:5-8 पाउँछौ, जुनले यसको अति नै स्पष्ट गर्दछ कि भजन 8 हाम्रा प्रभु येशु ख्रिस्टको संकेत गर्दछ। भनिएको छ हिब्रू 2:5-8 किनभने अहिले हामीले भनेको आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतहरूको अधीनमा राख्नु भएन, तर कसैले कहीँ यसो भनेर साक्षी दिएका छन्। मानिस के हो र तपाईँ त्यसको सम्झना राख्नुहुन्छ, अथवा मानिसको सन्तान र तपाईँको त्यसको वास्ता राख्नुहुन्छ? तपाईँले त्यसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनुभयो, तपाईँले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो र आफ्ना बाहुलीका कामहरू माथि त्यसलाई खटाउनुभयो। तपाईँले सबै थोक त्यसका चरणको अधीनमा राखिदिनुभयो, किनकि मानिसको अधीनमा सबै थोक राख्दा उहाँले त्यसको अधीनमा नभएको केही पनि हुन दिनु भएन। तर अब त अझै सबै थोक त्यसको अधीनमा भएको हामी देख्दैनौ। फेरि हामीले यो कुराको ध्यानमा राख्न आवश्यक छ, तपाईँ र म त्यस्तो दिनमा रहेका छौं कि सबै थोक उहाँको अधीनमा पाउमुनि चरणमुनि राखिएको छैन। हिब्रू 2:9 पढौं, यहाँ भनिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई, अर्थात येशु ख्रिस्टलाई, जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो, मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको छ। हामीत्र भजन 8 प्रभु येशु ख्रिस्टको बारेमा कुरा गरिरहेको छ। अहिले यो दोस्रो महान मसी सम्बन्धको भजन, यानि मेसायनिक साम्स, यो कथनसँग आरम्भ हुन्छ। 8:1 भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। अनि यो भजन यो कथनसँग अन्त्य हुन्छ, हे प्रभु हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। मित्र, तपाईँ र म रहेको यो वर्तमान घड़ीमा यसको कुनै लागू छैन अनि त्यसको संकेत गर्दैन, किनभने परमेश्वरको नाउँ पूरा संसारमा त्यति उत्तम छैन। आज मानिसहरू आफ्नो महानता, आफ्नो प्रतिभाको, बुद्धिको, आफ्नो शिक्षाको, आफ्नो धन सम्पत्तिको वा कुनै अरू कुराको बढ़ी बढ़ाउ गर्न चाहन्छन्, तर कहिले पनि परमप्रभुको नाउँ त्यति धेरै उत्तमको रूपमा विचार गर्दैनन्। हामीत्र आज संसारमा कहीँ पनि उहाँको नाउँ त्यति उत्तम छैन। अनि 8:1 चाहिँ अगमबाड़ी हो, यसले भविष्यतिर, महिमित भविष्यतिर हेर्दछ। यो मसी सम्बन्धको भजन मसाइनिक साम्स हो, जुनमा हामी परमेश्वरको मानिसको देख्छौ। यसले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। भजन 2 हामीले त्यस मानिसलाई अस्वीकारमा, इन्कारमा र परमेश्वरको विरूद्ध मानिसको विद्रोहको देख्यौं। भजन 8 हामी देख्छौ मानिसले अन्तिममा यो पृथ्वीको नियन्त्रणको प्राप्त गर्दछ र त्यो दिन आउनेछ उहाँको नाउँ सारा पृथ्वीमा उक्तम हुनेछ। यस बिन्दुमा, यस पोइन्टमा मैले यो भजन 8 शीर्षकको उल्लेख गर्नुपर्छ, जुन यस प्रकार छ, परमेश्वरको महामहिमा र मानिसको मर्यादा, वाद्य नायकको निम्ति गीतिम रागमा गाउने दाउदको भजन, गीतिम रागमा गाउने दाउदको भजन। अमित्र दुवै भजन 81 र भजन 84 पनि वाद्य नायकको निम्ति गीतिम रागको शीर्षक दिएको छ, यसको अर्थ के हो? सामान्य गरी प्रायहरूले गित्तिम चाहिँ एक प्रकारको संगीतको बाजा हो भन्छन्। यद्यपि यहुदी धर्म विद्वानले भने कि गित्तिम चाहिँ गात नामबाट लिइएको थियो अनि यो चाहिँ गातमा पाइने प्रसिद्ध संगीत बाजा थियो। तपाईँलाई यादै होला, जब दाउद राजा सौलबाट भागिरहेका थिए उसले गातमा शरण पाएथे। सम्भवत उसले यो अनौठो नयाँ संगीतको बाजा बजाउन त्यस बेला नै सिकेका थिए र पछिबाट इसरायलमा पनि परिचय गरे। भोलगेट र सेप्टुजियन्ट अनुवादले गित्तिम शब्दलाई कोलको रूपमा अनुवाद गरेको छ। म सोच्दछु कि त्यसमा पनि महत्वपूर्ण अर्थ छ, किनकि भजन आठ अध्यायले कष्टको कोलको प्रकट गर्दछ जुनमा भएर प्रभु येशू तपाईँ र मेरो निम्ति जानुभयो। मानिसको रूपमा उहाँले मृत्युको सबै मानिसको लागि चाख्नुभयो। उहाँले कोलको कडवाहटको कटुताको चाख्नुभयो। पछिबाट यसैयाले हामीलाई भन्नेछन्, प्रभु येशू एदोमबाट आइरहनु भएको छ। उसले भन्दछन् यसैया 63:3, मैले एक्लै दाकुण्ड पेले, मानिसहरूमध्ये कोही पनि मसित थिएनन्। मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे। तिनीहरूको रक्त मेरो पोषकमा छर्किएको छ र मेरो सबै वस्त्र रगतै रगत भयो। अमित्र उहाँको पोषकमा लागेको रगत रक्त उहाँ स्वयंको रगत होइन, बरु उहाँका शत्रुहरूको। देख्नुभयो, यदि येशु ख्रिष्टको रगत तपाईँको निम्ति कुनै महत्व अर्थको छैन भने तपाईँ उद्धार पाउनु भएको छैन। त्यसकारण तपाईँले दण्ड पाउनु पर्नेछ र पाउनुहुनेछ। मित्र, यो या त उहाँको रगत हुन्छ या तपाईँको। त्यही नै आज विश्वमा मानिसको स्थिति हो। अनि भजन संग्रह 8:1-2 भनिएको छ, म पढिदिन्छु। हे प्रभु, हाम्रो परम प्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। तपाईँका विरोधीहरूको कारणले गर्दा शत्रुहरू र बदला लिनेहरूलाई चुप तुल्याउन बालकहरू र दुधे यानि दूध चुस्ने बालकहरूको मुखबाट तपाईँले आफ्नो सामर्थ्यको पर्खाल स्थापित गर्नुभएको छ। प्रभुले यो पदको सत्यताको बताउनुभयो जब उहाँले पृथ्वीमा हुनुहुँदा यो भन्नुभयो, मती 18:3, म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नु पाउने छैनौ। अनि तिनै बालकहरू उहाँको यरुसलेममा विजय प्रवेश भनिने प्रवेशमा यसरी भन्दै जोड जोडले कराए, मती 21:15, होसन्ना दाउदका पुत्रलाई। वास्तवमा म यसलाई विजय प्रवेशको रूपमा विचार गर्दिन, हामीले यसको लागि उहाँलाई दोबारा पृथ्वीमा नौजेलसम्म पर्खनै पर्छ कि यो उहाँको विजय प्रवेश हो भन्ने कुरामा। तब उहाँले यरुसलेममा त्यस बेला खास विजय प्रवेश गर्नुहुनेछ। प्रभु येशु ख्रिस्ट पृथ्वीमा हुनुहुँदा आखिरी समयमा यरुसलेममा उहाँको प्रवेश त खाली उहाँ फेरि पृथ्वीमा आउनु हुनेछ भन्ने तथ्यको सानो तस्वीर मात्र हो। जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, उहाँले आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। उही समयमा हामी साना बालकहरू जस्तो हुनुपर्छ। यसको अर्थ मलाई लाग्छ, तपाईँ र म नयाँ जन्म पाएको हुनुपर्छ र साना बच्चाहरू बन्नुपर्छ। साना बच्चाहरू जस्तै हामीले सारा घमण्डहरूको पर अलग्गै पछ्याउनु पर्छ र साधारण विश्वासमा आउनुपर्छ। ओ, साना बच्चाको विश्वास कति मान कति मजबूत हुन्छ। यस भजनमा हामी प्रभुलाई सृष्टिकर्ताको रूपमा देख्छौ। 3 भनिएको छ, जब म तपाईँका औँलाहरूका काम आकाश र तपाईँका नियुक्त गर्नुभएका जोन र ताराहरूलाई विचार गर्दछु। हा मित्र, प्रभु परमेश्वरले जुन ताराहरूलाई निश्चित ठाउँहरूमा नियुक्त गर्नुभएको छ, किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आकाशहरू उहाँका औँलाहरूका कामहरू हुन्। यो कुराको सुन्न चाखलाग्दो छ। जब उद्धारको निम्ति कुनै शब्दको प्रयोग गरिँदा यो चाहिँ प्रभुको बाहुबलको उल्लेख हुन्छ। यसैया 53:1 भन्छ, हाम्रा समाचार कसले विश्वास गरेको छ? अब परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? बाहुबल। तर जब यसले आकाश र पृथ्वीका सृष्टिको बारेमा बताउँछ, यसले उहाँका औँलाहरूका काम भन्दछ। मित्र, सृष्टि उहाँका औँलाहरूका काम हुन्। परमेश्वरले आफ्नो महिमाका आफ्ना सृष्टिहरूमाथि राख्नुहुन्छ। ती हाम्रा निम्ति महान कुरा हुन् र सृष्टिमा महिमा पनि छ। तर हामी उहाँको सृष्टिको पुज्दैनौ, हामी सृष्टिकर्तालाई पूजा गर्छौं। उहाँका औँलाहरूका कामले हामीलाई उहाँको शक्ति र महिमाको बताउँछ। अनि चार पदमा भनिएको छ, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मानिस के हो? अमित्र, मानिस जटिल प्राणी हो, ऊ मानव जाति हो, ऊ मानव जातिका हुन्। र अझै त्यहाँ केही मानिसहरू छन् जो कसरी कहिले तिनीहरू मानिसको रूपमा यस पृथ्वीमा आए वा त्यसको रचना भएको थियो भन्ने कुराको अंकित गर्न कोशिश गरिरहेका छन्। बाइबलले भन्दछ कि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र पृथ्वीमा राख्नुभयो। त्यसपछि मानिस उहाँबाट टाढा हटी गए, अलग भए। उसले परमेश्वरमा अविश्वास गरे र उसले उहाँको आज्ञा उल्लंघन गरे। मानिस के हो र परमेश्वर मानिसको सम्झना गर्नुहुन्छ? किन परमेश्वरले मानिसलाई सम्पूर्ण रूपमा हटाउनु भएर उसलाई आफूबाट मुक्त गर्नु भएन? मानिस अति नै ठूलो असफल हो। हामी यो कुरा सुन्न मन पराउँदैनौ। हामी सफलताहरूको बारेमा सुन्न चाहन्छौ। मित्र, वास्तवमा मानिससँग सफल कथा छैन। ऊ वास्तवमा दयनीय असफल हुन्। भजनकार सोध्छन्, यो प्रश्न गर्छन् चार पदमा, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मित्र, म तपाईँलाई भन्दछु कि किन मानिस महत्वपूर्ण छ। करिब 2000 वर्ष पहिले उस कहाँ उहाँ आउनुभयो, प्रभु येशु ख्रिष्ट आउनुभयो। कस कहाँ? मानिस कहाँ। उहाँ पृथ्वीमा आउनु भएर उहाँ हामीलाई, हामी मानवलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाऊ भनी क्रुसमा मर्नुभयो। उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नु भएन, उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभयो। किनभने हामीसँग दिने अर्पण गर्ने केही कुरा छैन। हामी उद्धार पाउन योग्यका थिएनौ, तैपनि परमेश्वर पुत्र येशु यो पृथ्वीमा आउनुभयो ताकि हामीले उद्धार पाउन सकौं। अनि उद्देश्यको निम्ति, यही उद्देश्यको निम्ति उहाँ पृथ्वीमा आउनुभयो। पाँच पदमा भनिएको छ, किनकि तपाईँले त्यसलाई दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनु भएको छ र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनु भएको छ। मित्र, जब प्रभु येशु पुरानो नियममा आफ्नो प्रकट बनाउनु हुँदा उहाँ परमप्रभुको दूतको रूपमा आउनुभयो। तर जब उहाँ बेतलेममा आउनुभयो, उहाँ त्योभन्दा अझ निष्ठामा आउनुभयो, उहाँ मानिसको स्तरमा आउनुभयो। छ पदमा भनिएको छ, तपाईँका बाहुलीका कार्यहरू सबैमाथि तपाईँले त्यसलाई प्रभुत्व दिनुभएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। परमेश्वरले उहाँका बाहुलीका कार्यहरू सबैमाथि प्रभुत्व दिनुभएको थियो, तर मानिसले त्यसको गुमाउनु पर्यो, गुमायो। आज मानिसले यो विश्वको नियन्त्रण गर्दैन। विज्ञानले सोच्यो कि यसले सबै कुरालाई नियन्त्रण मुनि राख्यो, तर अहिले हामी थाहा पाउँछौ कि विज्ञानले यो पृथ्वीलाई झन प्रदूषण गर्यो। र यो यस्तो देखिन्छ, मानव हाम्रो पृथ्वी अति नै ठूलो गन्धा फोहोर कचरा फाल्ने ठाउँ भएको छ। यो पृथ्वीलाई प्रदूषण गर्ने काममा विज्ञान नै जवाबदेही छ। आगे भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। तर मित्र, अहिलेसम्म सबै कुरा उहाँको चरण मुनि राखिएको छैन। तर जब सम्म येशु दोस्रो पल्ट आउनुहुने छैन, यो उहाँको चरण मुनि राखिने छैन। जब उहाँ दोस्रो पल्ट आउनुहुनेछ यस संसारमा, सबै उहाँको चरण मुनि राखिनेछ। अनि आगे 7 र 8 पदमा भनिएको छ, भेडा र गोरुहरू सबै वनका जनावरहरू पनि, आकाशका चराहरू र समुद्रका माछाहरू र समुद्रमा बग्ने सबै जन्तुहरू। परमेश्वरले यी सबै कुरा बनाउनुभयो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले भेडा र गोरुहरू सबै वनका जनावरहरू, आकाशका चराहरू र समुद्रका माछाहरू, समुद्रमा बग्ने सबै जन्तुहरू बनाउनुभयो। उहाँले तपाईँ र मलाई पनि बनाउनुभयो, वा सृष्टिकर्ता हुनुहुन्छ। रोमी 1:20 पाउल भन्छन्, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँका कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, हामी उहाँका हातका कामहरू खाली चारैतिर सृष्टिहरू हेरेर देख्न सक्छौ र ती सृष्टिहरूले उहाँको अस्तित्वको प्रकट गर्दछ। अनि 9 भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। मित्र, आज होइन तर कुनै दिन अनि निश्चय नै समस्त पृथ्वीभरि उहाँको नाउँ उत्तम हुनेछ। हाम्रा समयहरूमा हामी त्यस्तो विश्वमा रहिरहेका छौं जुन रोमी 8:22 अनुसार उद्धारको दिनको प्रतीक्षा गर्दै पीड़ाले सुस्केर हाल्दै प्रसव वेदनामा परेको छ। तर परमेश्वर सारा सृष्टि भन्दा माथि हुनुहुन्छ। उहाँले आकाशहरू भन्दा माथि आफ्नो महिमाको स्थापन गर्नुभएको छ। अनि तल पृथ्वीमा आजभन्दा करिब 2000 पहिले बेतलेममा जन्मनलाई उहाँ आउनुभयो। अहिले उहाँ परमेश्वरको बाहुलीमा महिमामा बस्नु भएको छ। खाली विश्वासद्वारा हामी उहाँलाई देख्न सक्छौ। दोस्रो कुरन्थी 3:18 भनिएको छ, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौ। पहिलो युहन्ना 3:2 भनिएको छ, पहिलो युहन्ना 3:2, हे प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ को प्रभु येशु जब प्रभु येशु ख्रीष्ट प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै मतलब प्रभु येशु जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। ओ, यो परमेश्वरका सन्तानहरूको निम्ति कस्तो महिमित दृश्य छ। एकपल्ट म तपाईँलाई स्मरण दिलाउन चाहन्छु, याद दिलाउन चाहन्छु कि यो मसीह सम्बन्धको भजन हो, यानि मसीहको बारेको, जुनलाई हामी अंग्रेजीमा भन्छौ मेसाइनिक साम। यसले ख्रीष्टको मानवताको र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। मित्र, हामी यो महिमित भजनको किनारमा उभिएका छौं जुनले हाम्रा उद्धारकर्ताको स्तुति प्रशंसा गर्दछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु र यो कुरामा विश्वास गर्दछु कि हाम्रो श्रोताहरूले यही कुराहरू महसुस गर्नुभएको छ र आशिषित हुनुभएको छ। विशेष गरिकन आजको अध्ययन हाम्रो भजन संग्रह 8 थियो, जसले चाहिँ परमेश्वरलाई महान सृष्टिकर्ताको रूपमा चाहिँ प्रस्तुत गरेको कुरा हामीले बुझ्न पाएका छौं।
2: भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। जब हामी सम्पूर्ण सृष्टिलाई हेर्दछौ तब परमेश्वरको महानता हामी देख्न सक्छौ। भजन संग्रह 8 यही सत्यतालाई हाम्रो माझमा प्रकट गर्दछ।
1: साँच्चै नै दाइ, तपाईँले भन्नुभयो चाहिँ भजन संग्रह 8 हामीलाई आज धेरै कुराहरू सिकाएको छ र यी सम्पूर्ण कुराहरूको बीचमा पनि आज हामी मानिसहरू आफ्नो धन ज्ञान शक्ति र सफलताको धेरै प्रशंसा गर्छौं। यस्तो समयमा यो भजनले हामीलाई एउटा कुरा स्पष्टसँग बताएको छ कि सृष्टिकर्ता परमेश्वरको महिमा गर्न हामीले सिक्नुपर्छ।
2: हो भाइ, संसारका सबै कुरा अस्थायी छन् तर परमेश्वर अनन्त हुनुहुन्छ। त्यसैले हाम्रो घमण्ड आफ्ना उपलब्धिहरूमा होइन परमेश्वरमा हुनुपर्छ। उहाँ नै सारा सृष्टिको उद्धारकर्ता र सबै कुराहरूका प्रभु हुनुहुन्छ भन्ने कुरा हामीलाई यो अध्ययनले बताएको छ।
1: हो, र आदरणीय श्रोताहरू, के आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोयो? के तपाईँले प्रभु येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभएको छ? यदि छ भने तपाईँका अनुभवहरू हामीसँग बाँड्नुहोस्।
2: हजुर, यदि तपाईँहरूको कुनै प्रार्थनाको विषय छ भने हामीलाई जानकारी दिनुहोस्। हामी तपाईहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गर्दछौ। सम्झनुहोस्, ख्रिस्टलाई विश्वासद्वारा चिन्न सकिन्छ र त्यही विश्वासले मानिसलाई उद्धारको बाटोमा डोर्याउँछ भन्ने सत्यतालाई निरन्तर रूपमा सम्झनुहोस्।
1: आजको अध्ययनबाट चाहिँ हामीले सिकेका छौं कि परमेश्वर महान हुनुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ र प्रभु येशू ख्रिस्ट नै हाम्रो आशा र उद्धार हुनुहुन्छ।
2: हजुर, परमेश्वरले हामी सबैलाई उहाँको महिमा गर्न, उहाँमाथि भरोसा राख्न र उहाँको प्रेममा जीवन बित्न गरिदिनुहोस्। हामी तपाईहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गर्दछौ। सम्झनुहोस्, ख्रिस्टलाई विश्वासद्वारा चिन्न सकिन्छ र त्यही विश्वासले मानिसलाई उद्धारको बाटोमा डोर्याउँछ भन्ने सत्यतालाई

0: को अनुग्रह र पवित्र आत्माको संगति हामीहरू सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97020 97 97 97 97 0420 97 97।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, जय मसीह। श्रोताहरू, साँचो नम्रताको अन्तिम खण्डमा हामीले किन उच्च होइन तर नम्र बन्नुपर्छ र आफूलाई नम्र नबनाउनुको विपरीत के हो, जस्ता प्रश्नहरूको उत्तर पवित्र वचनबाट खोज्ने प्रयास गर्नेछु। आउनुहोस् सदाजी आजको वचनलाई शुरू गर्नु अघि एउटा प्रार्थना गरौं। हे हाम्रा पिता जो स्वर्गमा विराजमान हुनुहुन्छ, जो अति पवित्र महिमित परमेश्वर हुनुहुन्छ, हामी तपाईँको नाम उच्चारण गर्छौं र आफूलाई तपाईँको वेदीमा जस्ताको तस्तै छौं त्यस्तै आफूलाई अर्पण गर्छौं। हामीलाई रित्याउनुहोस्, हामीलाई नम्र पार्नुहोस्, हामीलाई धैर्य बनाउनुहोस्, ताकि हामी होइन तर हामीद्वारा तपाईँ यीशु ख्रीष्ट महिमित हुन सक्नुभएको छ। तपाईँको गवाई दिन सकेकौं हामीले। हे प्रभु, हरेक दिन हामीमा ख्रिस्टीय चरित्र धारण गर्ने शक्ति दिनुहोस् र जसरी आज हामीले वचनबाट नम्रता के हो र किन यो आवश्यक छ भनेर अध्ययन गर्नेछौ, त्यसलाई बुझ्न र बुझाउन सहायता गर्नुहोस् येशूको नाममा, आमेन। मित्रहरू, मण्डली अर्थात येशू ख्रिस्टको शरीरमा धेरै मानिसहरू यस्ता पनि छन् जसले आफ्नै नाम र पदवीको लागि मात्र लागिरहेका छन्। यदि हामी कुनै नाम र पदको लागि मात्र लागेर यस अन्धो दौड़मा सामेल हुँदैनौ भने हामी ठूलो आशिषको साथ सामर्थ्य रूपमा सेवकाई गर्न सक्छौ। मानिसहरू अभिषेक र वरदानहरूको कारण हामीलाई चिन्नेछन्। यसो आफै पनि मानिसको देह धारण गरी नम्र हुनुभयो। हामी सबै एक आपसमा भाइ भाइहरू, यसकारण हामी आफैलाई अरूभन्दा फरक ठान्नु हुँदैन। पृथ्वीमा रहन्जेलसम्म आफ्नो सेवा कार्यको अवधिमा येशूले आफैलाई चेलाहरूभन्दा श्रेष्ठ ठान्नु भएन। येशूको यी नम्रताको कारण पिता परमेश्वरले उहाँलाई अति श्रेष्ठ ठहराउनु भयो। उहाँ हाम्रो माझमा भाइ बनेर सबै मानिसहरूको सेवा टहल गर्नुभयो। हामी येशूको नमुनालाई आफ्नो जीवनमा लागू गर्न अति नै आवश्यक छ। मत्ती 3:17 मत्ती लेख्छन्, तब स्वर्गबाट यो बाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। येशूको पद र स्थानको कारण उहाँलाई यस संसारमा पहिचान मिलेन, तर पितासँग सम्बन्धमा घनिष्ठ हुनुहुन्थ्यो भनेर मानिसहरू उहाँलाई चिन्दथे। येशूले गर्नुभएको त्याग र बलिदानको फलस्वरूप उहाँले हामीलाई त्यही शिक्षालाई आत्मसात गर्न आह्वान गर्नुहुन्छ। त्यसैले मत्ती 3:6 लेखिएको छ, भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभागारहरूमा प्रमुख आसनहरू मन पराउँछ। मित्रहरू, शास्त्री, फरिसी, सदुकी, पुजारी र धर्मगुरूहरू मुख्य स्थान, आसन र मानिसहरूको बीचमा रहन चाहन्थे र आफूलाई धर्मी देखाउन र आदर पाउन देखावटी मात्र धर्म कर्महरू गर्दथे। आफू काम नगर्ने तर अरूलाई व्यवस्थाको अधीनमा दबाउन चाहन्थे। जब म जवान थिएँ र फुटबल खेल्थे, तब मानिसहरूको ध्यान मतिर होस् भनेर चाहन्थे, किनभने म आफैलाई उचाल्न चाहन्थे। तर अब येशूमा विश्वास गरिसकेपछि मलाई उच्च स्थानमा बसाल्दा र सबैले मेरो तर्फ ध्यान गर्दा मलाई असहज हुन्छ। हामीले उच्च स्थान, मान सम्मान र आदर केवल येशू ख्रीष्टलाई दिनुपर्छ। मेरो इच्छा त यो हो कि म अरू जस्तै नम्र भइरहौ र अरू भाइहरू सरह रहौं, ताकि तिनीहरू पनि येशूले जस्तै ठूला ठूला कार्यहरू गर्न सकुन्। येशूले मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास कहिले गर्नु भएन र आफ्नो नाम तथा सम्मानको लागि सेवा कार्य गर्नु भएन। उहाँले हाम्रो सेवा गर्न यस पृथ्वीमा हाम्रै स्तरमा आउनुभयो। मित्रहरू, याद गरौं, उच्च होइन तर नम्र बन्नुपर्छ। विश्वासीहरूमा पनि धेरै जसो मानिसहरू आफैलाई सही र सिद्ध सम्झिन्छ। कमजोर र नयाँ विश्वासीहरू तथा अन्य मानिसहरूलाई उनीहरू आलोचना गरी दोष लगाउँछ। प्राय धेरै पास्टरहरू र सेवकहरूमा यस्तो खालको अहंकार र अभिमान पाइन्छ। हाम्रा सभा र सम्मेलनहरूमा यस्ता खालका सेवकहरूको अहंकारपूर्ण स्वभावसँग आयोजक मानिसहरू सामना गरिरहनु पर्दैको हुन्छ। ती सेवकहरूको मान्यता थियो कि तिनीहरू सबै कुरामा पोख्त र दक्ष थिए, उनीहरूलाई सल्लाह र सुझावको आवश्यक नै छैन। पास्टर सेवकहरूको यस्तो खालको स्वभावको कारण धेरै जसो ठाउँमा सभा र समारोह गराउन कठिन परिरहेको हुन्छ। हाम्रो आयोजक समितिलाई नम्र र असल व्यक्तिहरूको खोजी हुन्छ ताकि सभा चलिरहेको समयमा उनीहरू पनि केही सहयोग गरून्। एक शहरमा यस्तो पनि भयो कि एकजना व्यक्तिले केही समय अघि नै गल्ती गरेका थिए, परन्तु त्यसको लागि उनी परमेश्वरसँग क्षमा मागी आफैलाई नम्र बनाइरहेका थिए। पुरानो गल्तीबाट पश्चाताप गरी तिनले आफैलाई नम्र बनाए। उक्त व्यक्तिले त्यस गल्तीको स्वीकार चाहिँ त्यस बेला जसले कार्यक्रम सञ्चालन गरिरहेका थिए ती कार्यक्रम सञ्चालन गर्ने संयोजकसँग पनि गरे। जब सभाको आयोजनाको जिम्मा उनलाई दिइयो तब उनी पछिल्ला गल्तीहरूतिर ध्यान नदिई आफ्नो नाम र सम्मानको लागि नभएर येशूलाई पहिलो स्थान दिएर उनी नम्रताका साथ सहयोग र सेवा गरे। तर त्यसै सहरको अर्को एकजना व्यक्ति आफूलाई अरूभन्दा श्रेष्ठ ठाने, हर कुरामा आफूलाई अगाडि राख्न चाहने, अहंकारले भरिएका थिए र उनी ती पहिला व्यक्तिको मेहनत र सफल सेवाको लागि विचलित थिए। उनी घरिघरि ती पहिला व्यक्तिले विगतमा गरेका गल्तीहरूलाई कुट्याउँदै आलोचना गर्ने र उनलाई निस देखाउने गरे। तर ती नम्र व्यक्ति र उनकी पत्नीले नम्र भएर आफ्नो सेवा कार्यमा लागिरहे। परिणामस्वरूप सभा एकदमै आशिषपूर्ण रूपमा सफल र समापन भयो र धेरैजना अन्य मानिसहरू पनि यीशुलाई ग्रहण गरी विश्वास गरे। दुःखको कुरा यो थियो कि यी सबै कार्य भए तापनि ती घमण्डी व्यक्तिले नम्र व्यक्तिको बारेमा खराब बोल्दै थिए, कारण उक्त व्यक्तिलाई सभाको आयोजनाको जिम्मा नदिएर ती नम्र व्यक्तिलाई दिएको थियो। सभा पश्चात पनि ती अहंकारी व्यक्तिको मण्डलीमा जागृति र उन्नति भएन, किनभने उनको ध्यानको केन्द्र गलत थियो। सभाको आयोजना गर्नुमा मुख्य जिम्मेवारी तिनलाई नदिएकोले तिनी अन्य मण्डलीका अगुवा र सदस्यहरूप्रति पनि नकारात्मक भइरहेका थिए र दोष लगाइरहेका थिए। धेरै जसो मानिसहरू र सेवकहरू अरूको नजरमा आफू र आफ्नो सेवकालाई माथि उकास्न र देखाउनका लागि परिरहेका छन्। उनीहरू घमण्ड र अहंकारले भरिएर अरूलाई निज देखाउने र आफूलाई मात्र उच्च ठाने गर्दछ। फलस्वरूप तिनीहरूको सेवकाई सधैँ नै सानो र प्रभावविहीन बनिरहन्छ। मित्रहरू, जबसम्म हामी यस्ता नकारात्मक सोच विचार र स्वभावलाई त्याग्दैनौ तबसम्म हामीहरूले परमेश्वरको राज्य र उहाँको सेवाको काममा बाधा हालिरहेका हुन्छ। पवित्र आत्माले यस्ता प्रविधिलाई इन्कार गरी त्यस्ता मानिसहरूलाई आफ्नो बाधा दिने सेवाबाट बर्खास्त गर्नुहुन्छ। ती पश्चाताप गरी नम्र भएर मेहनतका साथ सेवामा संलग्न हुने व्यक्ति जस्तै भयो भने हामीले पनि आफ्नो सेवकाईलाई बढाउन र मण्डलीमा जागृति देख्न सक्छौ। येशू र पृथ्वीमा सेवारत भइरहेको समयमा धार्मिक गुरूहरू, शास्त्रीहरू र फरिसीहरू पनि यस्तै घमण्डी र अहंकारी थिए। आफूलाई धर्मी ठहराउने र आदर सम्मान खोज्ने गर्थे, यद्यपि तिनीहरूको सेवा प्रभावकारी थिएन। 32 दिने युन्नाले भन्दछन् कि उहाँ बढ्नु र म घट्नु आवश्यक छ। युन्ना पनि प्रसिद्ध भएर मानिसहरूको ध्यानको केन्द्र बनिरहेको भए पनि तिनी मानिसको ध्यान आफूतिरबाट हटाएर येशूतिर लगाउनु भयो र आफू एकातिर पन्छिनु भयो। युन्नाले पनि आफूलाई शून्य गर्नुभयो। हामीहरूले पनि युन्ना र येशू जस्तै आफूलाई रित्याएर येशूको महान आज्ञा अनुसार नम्र भएर सेवामा लागिरह्यौं भने परमेश्वरको योजना पूरा गर्न र प्रभावकारी तथा सफल सेवकाई गर्न सक्छ। आफू घटेर येशूलाई आफूमा बढायौं भने उहाँको स्वभाव हामीमा बढ्दै जानेछ। यसरी पृथ्वीमा नै हामी स्वर्गको कल्पना गर्न सक्नेछौ। अधिक चिन्ह चमत्कार र आश्चर्य कर्महरू आफ्नै जीवनमा पनि देख्न सक्नेछ। मित्रहरू, यदि हामी परमेश्वरबाट सामर्थ्य रूपमा प्रयोग हुन चाहन्छौ भने हामीले आफ्नो पुरानो विचार र स्वभावबाट बाहिर आउनु पर्ने हुन्छ। हामीले आफ्नो सोच परिवर्तन गरी नम्र र लचिलो हुनुपर्छ। परमेश्वरले यस्तो खालको सेवकहरू र सेवकाईलाई उठाउँदै हुनुहुन्छ। मैले परमेश्वरको यस्तो महान कार्य र जागृतिको लागि आग्रह गर्दछु कि सबैले यस सेवामा संलग्न हुनुपर्छ। यी अन्तिम दिनहरूमा परमेश्वरले कुनै व्यक्ति विशेषलाई होइन तर तिनीको सेवकाईलाई उठाउन चाहनुहुन्छ। समय र परिस्थिति अनुसार मानिसहरू आफ्नो स्थान र पद छोडेर भए पनि अरूलाई अवसर दिएर सेवकाईमा बढावा दिनुपर्छ। आफूलाई मात्र त्यस सेवाको योग्य सम्झिनु हुँदैन, तर सबैले मिलेर परमेश्वरको सेवामा सहभागी हुनुपर्छ। एफिसी 4:16 भनिएको छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुसंगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। श्रोताहरू, समुदायमा आफ्नो प्रभाव छोड्नका लागि जरूरी छैन कि हामी मानिसको नजरमा रहनुपर्छ। वर्तमान समयमा चीनमा परमेश्वरले महान कार्यहरू र आत्मिक जागृति गरिरहनु भएको छ, तर त्यहाँ पास्टर र सेवकहरूको नाम प्रकाशमा आए पाइँदै त्यहाँ फसलको कटनीमा धेरै विश्वासीहरू मिलेर कार्य गरिरहेका हुन्छ। अन्तिम मास युन्ना 14:12 लेखिएको छ, साँच्चै म तिमीलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ र ती भन्दा ठूला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेको छु। युन्ना 14:12। आमेन। अन्तर श्रोताहरू, मत्ती 11:29 यसरी भन्नुहुन्छ, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, किनभने म विनयी र नम्र हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ। श्रोताहरू, आफैलाई नम्र नबनाउनुको अर्थ आफैलाई घमण्डी तुल्याउनु, जुन स्वर्गीय आदेश भन्दा विपरीतको कुरा। यीशुले आफैलाई नम्र तुलाएपछि र रित्याएपछि हामीलाई अनन्त जीवनको वरदान प्राप्त भएको छ। तसर्थ यीशुले जस्तै आज हामीहरूले आफैलाई रित्याउनु पर्छ, अनि मात्र हामीले पनि यीशुले जस्तै नम्रताको उदाहरण पेश गर्न सक्नेछ भन्दै आजको वचनबाट मलाई बिदा दिनुहोस्। हाम्रो भेट पुनः अर्को कार्यक्रममा अवश्य नै हुनेछ। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने

0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

महान प्रभु येशू ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू आशीषित हुनुभएको होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई सुन्नको निम्ति रेडियो सेट अगाडि बस्नुभएका सम्पूर्ण श्रोताबिनहरूलाई हामी आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार बेलुकी 8 बजेदेखि गुड न्युज एफएम 105.1 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। आउनुहोस्, हामी सुरु गर्नेछौँ आजको कार्यक्रम।

प्रिय श्रोताबिनहरू, आजको कार्यक्रमको शीर्षक रहेको छ जे मसित छ। पीडितको तेस्रो अध्याय अनुसार पत्रुस र युहन्ना प्रार्थना गर्न मन्दिर गएको वचन पल्टायो। जसै उनीहरू मन्दिरको सुन्दर नामक ढोकाबाट बाहिर गएर एउटा लङ्गडो मानिसले उनीहरूलाई भिख माग्यो। हरेक दिन त्यस मानिसले त्यहाँ ल्याइन्थ्यो, जस कारणले त्यो लङ्गडो त्यहाँ निकै प्रख्यात थियो। पत्रुसले त्यस लङ्गडो भने, हामीतिर हेर। त्यसले ध्यान दिएर पत्रुस र युहन्नालाई हेर्यो। उसले केही पैसा पाउने आशा गर्यो। तर जब पत्रुसले मसित कुनै पैसा छैन भनेर भन्यो, तब त्यसको निराशालाई विचार गर्नुहोस्। पत्रुसले के भन्यो? आउनुहोस् हामी यस कुरालाई अध्ययन गरौं। प्रेरित तीन अध्यायको छ पद अनुसार तब पत्रुसले भने, सुन जाति मसित छैन, तर जे मसित छ त्यही म तलाई दिन्छु। नासरतका येशु ख्रिस्टको नाउँमा हिँड। त्यसो भए पत्रुसँग के थियो त? स्वभावले उनीहरूसँग कुनै सुन चाँदी र पैसा त थिएन, तर उनीहरूसँग येशु ख्रिस्टको नाउँ थियो। जो ख्रिस्ट उनीहरूसँग हुनुहुँदा उहाँले जे बोल्नुभयो त्यो पत्रुसले याद गरे। युहन्ना 14:14 पद अनुसार, तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। जब हामी मानिसको सोच अनुसार तर्क गर्दछौ, तब हामीलाई लाग्छ त्यसका लागि कामहरू सम्पूर्ण गर्न हामीलाई स्रोतहरूको आवश्यकता पर्दछ। हामी पैसा तथा त्यस्तै भौतिक कुराको अपेक्षा गर्ने गर्दछौ। पैसा र भौतिक स्रोतहरू बिना हामी के गर्न सक्छ र भनी हामी सोच्ने गर्दछौ। हामी खाना कम्बल दिन सक्दैनौ। मानिसहरूको लागि हामी शरण स्थान निर्माण गर्न सक्दैनौ। तसर्थ हामीलाई लाग्छ हामी कुनै पनि काम बद्ध गराउन सक्दैनौ। जब हजारौं मानिसहरू येशूको वचन सुन्न भेला र येशूले आफ्ना चेलाहरूलाई यी मानिसहरूलाई खुवाऊ किनभने यिनीहरू भोकाएका छन् भन्नुभयो। जुन सोचहरू येशू ख्रिस्टका चेलाहरू थिए, हामीमा पनि त्यही सोच हुन आवश्यकता छ। मत्ती 14:17 पद अनुसार, तिनीहरूले उहाँले भने, यहाँ हामीहरूसित 5 रोटी र 2 माछा मात्र छन्, यिनीहरूले पनि के गर्न सक्छ र? जे भए पनि यिनीहरूसँग केवल 5 रोटी र 2 माछा त थियो। ती सबै हजारौं भोकाएका मानिसहरूलाई छोडेर पनि ती भोजनले चेलाहरूको भोक समेत मेट्न सक्दैनथ्यो। हाम्रो तर्क अनुसार हामीले केवल अभावहरूमा मात्र केन्द्रित हुन्छौँ। जुन कुरा हामीसँग छैन, हामी भन्ने गर्छौँ यदि हामीसँग यो अथवा त्यो भयो भने हामी त्यसद्वारा धेरै कामहरू गर्न सक्छौँ। दोस्रो कोरिन्थी 8:12 पद अनुसार, किनभने दिने तत्परता छ भने मानिसहरूसित भए अनुसारको दान नै ग्रहण योग्य हुन्छ, नभए अनुसारको होइन। त्यहाँ केवल 5 रोटी र 2 सासाना माछा थियो। त्यहाँ केवल 5 रोटी र 2 सासाना माछा थियो भन्ने कुरालाई येशूले स्वीकार्नुभयो। तर येशूको लागि त्यति पर्याप्त थिएन। उहाँले त्यसको आपूर्तिको अनुसार 3 गुणा गर्नुभयो। त्यस लङ्गडो मानिसलाई पत्रुसले गरेको बयान आज हाम्रो लागि साँचो हो। पत्रुस र युहन्नासँग कुनै सुन चाँदी त थिएन, यिनीहरूसँग जे थियो त्यो स्वीकार गरियो। हामीसँग सायद प्रशस्त पैसा र सुन चाँदीको भौतिक कुराहरू नहोला, तर हामीसँग प्रभु येशू ख्रिस्टमा भएको त्यो शक्ति र अधिकार छ। र पत्रुसले त्यस्तै हामीले पनि केवल गर्नुपर्ने काम चाहिँ उहाँलाई माग्नु हो, र उहाँले यो गर्नुहुन्छ। पत्रुसले भन्यो, त जे चाहन्छ त्यो हामीसित छैन, तर तलाई जे चाहिन्छ त्यो हामीसित छ। प्रभु येशू ख्रिस्टमा जुन विश्वासको साथ त्यस लङ्गडोलाई निको पार्न पर्थ्यो, पत्रुसले त्यही विश्वासमा येशू ख्रिस्टको नाउँमा पुकार गरे। अघि जसरी दोस्रो कोरिन्थी 8:12 पदले हामीलाई भन्दछ, जुन विश्वास पत्रुसँग थियो त्यो स्वीकार गरियो। पत्रुसको विश्वास कति मात्रको थियो भने पत्रुस 3 भन्दैन, तर पत्रुसले आफूसँगै जे थियो त्यस लङ्गडोसँग बाँड्न चाहेको कुरा उक्त वचनले भन्दछ। त्यस लङ्गडो उठेर हिँडे मन्दिरमा परमेश्वरको प्रशंसा गरेको अर्को दृश्य पनि हामी देख्न सक्छौ। त्यसले पत्रुस र युहन्नाबाट कुनै पैसा त पाएन, तर त्यो निको पाइयो। अब उपरान्त कसैले त्यसले बोकेर दिन मन्दिरमा भिख माग्न ल्याउन पर्दैनथ्यो। त्यसै दिन त्यसको जीवन परिवर्तन भयो। पत्रुस र युहन्नाको भित्रीय आत्मामा जे थियो त्यो उनीहरूले बाँडे। शारीरिक रूपमा त्यस लङ्गडोलाई दिने यिनीहरूसँग केही पनि थिएन, तर आत्मिक राज्यमा ख्रिस्ट येशूको नाउँमा उनीहरूमा विश्वास थियो। जब उनीहरूले आत्मिक राज्यमा त्यो निको पार्न सक्ने विश्वासलाई येशू ख्रिस्टको नाउँमा पुकार गरे, तब त्यो शारीरिक रूपमा प्रकट भयो। पत्रुसले यसलाई 16 व्याख्या गरेका छन्। प्रेरित 3:16 अनुसार, उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईँहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसहरूलाई तपाईँहरू सबैका सामुन्ने पुरा निको पार्यो। अब विचार गर्नुहोस्, सम्पूर्ण अध्ययन येशूमा केन्द्रित छ। प्रभु येशू ख्रिस्टको नाउँमा गरेको पत्रुसको विश्वास अथवा त्यस लङ्गडोको विश्वासको कारणले त्यो निको पार्यो भने पत्रुसले भन्दैन, तर प्रभु येशूको नाउँमा गरिने विश्वास उहाँबाटै आउँछ भन्ने पत्रुसले सारा ध्यान येशूमा नै केन्द्रित गरेका छन्। हिब्रु 12:2 पदले जे भन्दछ त्यससँग लगातार सम्बन्धित छ।
हाम्रो विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी उसको कष्ट भोग्नुभयो र परमेश्वरको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। रोमी 15 अध्यायको 4 पदले येशू हाम्रो अगुवा हुनुहुन्छ भनी बताउँदछ। अघि अघि लेखेका कुराहरू हाम्रो शिक्षाका निम्ति लेखिएका थिए, त्यस उद्देश्यले कि पवित्र शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं। यी वचनहरू हाम्रा निम्ति लेखिएका छन्, हामीलाई सान्त्वना दिन हाम्रो ज्ञानको लागि, ताकि हामीमा आशा होस् भनी हाम्रो निम्ति लेखिएका हुन्। यी वचनहरू हाम्रो भित्रीय आधारको लागि लेखिएका हुन्। हिब्रू 11 अध्यायको 1 पद अनुसार अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। परमेश्वरले हामीलाई जुन अनुग्रहद्वारा जे पहिले नै दिइसक्नु भएको छ केवल विश्वासले मात्र छुटकारा दिदछ। यसकारणले हामीले यो देख्न सक्छौ कि यदि हाम्रो इच्छुक मन छ भने हाम्रो विश्वास परमेश्वरमा स्वीकार हुन्छ, अनि तसर्थ हामी जहाँ जाँदछौ त्यहाँ चिन्ह र चमत्कारका कामहरूको हामी आशा गर्न सक्छौ। परमेश्वरले हामीलाई उपलब्ध गराइसक्नु भएको छ, अझै जान्नुहोस् र त्यसले ग्रहण गर्नुहोस्। यो एउटा प्रेरणादायक घटना हो जसले हामीलाई देखायो कि परमेश्वरले मानिस जस्तो सोच्नुहुन्न। हामी सोच्ने गर्दछौ कि सुन र चाँदीको बिना हामी थोरै मात्र गर्न सक्छौ, तर परमेश्वरको सोचाइहरू चाहिँ यदि उहाँसँग भएको केही व्यक्ति जसले उहाँको पुत्र येशू ख्रीष्टमा विश्वास गर्छ र उसमा इच्छुक मन छ भने उसमा जे छ त्यसमा ऊ स्वीकार्य हुन्छ। परमेश्वरले प्रदान गर्नुहुने प्रशस्तताबाट आफ्नो महान कामहरू उहाँले पूरा गर्नलाई त्यस व्यक्तिले प्रयोग गर्नुहुन्छ, अनि त्यस व्यक्तिको धन सम्पत्ति सुन चाँदी बढ्दा भन्दा बढ्दा वृद्धि भएर जाँदछ। तिनीहरूमा अलौकिक चिजहरूको पनि समावेश हुन्छ, जसै हामी प्रेरितको 3 अध्यायलाई अध्ययन गरिरहेका छौ। जब हामी पत्रुसको चमत्कार र आश्चर्य कामहरूद्वारा यस लङ्गडोलाई निको पारेको देख्न सक्छौ, आफूले पाएको अवसरलाई प्रयोग गर्दै मन्दिरमा रहेका अन्य आराधकहरूलाई पत्रुसले सुसमाचार सुनाए। जसै मैले पत्रुसको वचनलाई पढे मलाई रोमी 2 अध्यायको वचन पनि याद आयो। रोमी 2 अध्यायको 4 पद अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? अब पत्रुसले सिधै प्रचार गरे, उनले आफ्नो प्रचारमा कुनै मरमसला हालेन र तिनीहरूले येशूले सुम्पिदिएर मारिदिए भने सिधै पत्रुसले भने यही तरिकाले निरन्तरता दिँदै उनले तिनीहरूले गरेका दुष्ट कर्मको लागि आगोको भट्टीमा जलाइन्छ भनी भनिदिए। उनले उनीहरूको माझमा डरको विषयमा प्रचार गर्न सक्थे, तर रोमी 2 अध्यायको पुस्तकमा पावलले भने जस्तै मानिसहरू प्रति परमेश्वरको निगाह र भलापनको कारण सत्य पश्चातापलाई निम्त्याउँदछ भनी पत्रुसले जान्दथे। उनले भनेका कुराहरूलाई हामी 19 पदमा हेर्न सक्छौ, प्रेरित 3 अध्यायको 19 पद। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूका पाप मेट्युन् र परमेश्वरको उपस्थितिबाट आनन्दको समय जाओस्। पश्चाताप गर तर सदाको लागि जलाइनेछौ, पश्चाताप गर नत्र तिमीहरूको पापले तिमीहरूलाई मेटाउनेछौ भनी पत्रुसले प्रचार गरेन। उनले त पश्चाताप गर ताकि तिमीहरूका पापहरू मेटियोस् र स्मृति दिने समय प्रभुको उपस्थितिबाट आउनेछ भनी प्रचार गरे। उनले भनिरहेका थिए पश्चाताप गर ताकि तिनीहरूका पापहरू पूर्ण रूपले धोयो र येशूको उपस्थितिमा स्मृति समय तिमीहरूबाट भाग्नेछ। यसैले पनि यही प्रकारको प्रतिक्रियालाई यसैया 12 अध्यायको 3 पदमा उल्लेख गरेका छन्। यसैले बताएको यो चित्र मलाई मनपर्छ, मरूभूमिमा अर्को गर्मीलाई सम्झना गर्नुहोस्, तपाईँ तिर्खाइरहनु भएको छ जसै तपाईँ पानीको कुवाबाट पिउनुहुन्छ, तपाईँ स्मृति महसुस गर्नुहुन्छ। हामीहरू पनि यही प्रकारको मुक्तिको कुवाहरू छन् जुन हामीमा बल बल गरी फलिन्छन्। कुवामा येशू स्त्रीसँग कुराकानी गर्नुहुँदा उहाँले यसलाई झरना भनी भन्नुभएको छ, योहन्ना 4 अध्यायको 13 14 पद अनुसार। पत्रुस तिनलाई फर्केर हेर्दा पत्रुसले निरन्तर धर्मशास्त्रबाट येशूको विषयमा प्रचार गर्छन्। उनले येशूको बारेमा दर्शाउने अगमवाणीको विषयमा बताए, अनि अब्राहमसँग परमेश्वरले गर्नुभएको करारको बारेमा बोल्दा उनले मानिसहरूले करारका सन्तान भनी भने मानिसहरूले पापबाट फर्केर येशूद्वारा आश्रित हुनको लागि व्यक्तिगत निमन्त्रणामा कसरी पत्रुसले मसीहको आगमनको अगमवाणीलाई गरेका छन् त्यसले हामी विचार गर्नेछौ। प्रेरित 3 अध्यायको 26 पद अनुसार तपाईँहरू हरेकले आफ्नो दुष्टताबाट फर्काएर तपाईँहरूले आशिष दिन भने परमेश्वरले आफ्नो सेवकलाई खडा गर्नुभयो र सर्वोत्तम तपाईँहरूका पठाउनु भयो। ती हरेकले आफ्नो पापबाट फर्की येशूद्वारा आशिष पाइयोस् भनी परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो पुत्रलाई पठाउनु भयो। आशिष शब्दले यहाँ मानिसले आफ्नै तरिकाले जिउन अनुमति दिनको साटो परमेश्वरको
कुदिश्यहरूलाई समाप्त गर्न मानिसको जीवनमा काम गर्न र पश्चाताप नगरी भिन्नता ल्याउने कुरालाई जनाउँदछ। पत्रुसले मन्दिरमा मानिसहरूको माझमा भनेका वचन आज पनि यो हाम्रो जीवनमा मेल खाँदछ। परमेश्वरले आफ्नो प्रिय पुत्रले हाम्रो जीवनमा आशिष दिन र आफ्नो उद्देश्यले पूरा गर्न हाम्रो जीवनमा पठाउनुभयो। एबिसी एक अध्यायको 3 वचन अनुसार हाम्रो प्रभु येशु ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। प्रिय श्रोताबिनहरू, येशूको कारणले आत्मिक तवरमा हर प्रकारले हामी आशीष भएका छौ। येशूको कारणले हामी परमेश्वरको कार्य सफल बनाउन एक अद्भुत कला हो। उहाँले हामीलाई आशीष दिन चाहनुहुन्छ। आमेन। हस्त श्रोताबिनहरू, आजको कार्यक्रम सकिएको छ र यस कार्यक्रमप्रति यहाँहरूको कुनै सल्लाह र सुझाव छन् भने यहाँहरूले हामीलाई इमेल मार्फत पनि पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो पत्रचार गर्ने इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस्त श्रोताबिनहरू, आजको कार्यक्रमबाट हामी विदा लिन चाहन्छौँ। आउने हप्ता यहाँहरूसँग हाम्रो भेट हुने नै छौँ। तबसम्मको लागि हामीलाई विदा दिनुहोस्। जय मसीह। नमस्कार। शुभरात्री।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225742।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
5: र सरिता महर्जन 9841910994, 9841910994। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सधैँभरि आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अङ्क लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ गुड न्यूज एफएम 105.1 MHz हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु।
1: जय मसी।
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जय मसी सबैलाई। मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीबुल ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा छ?
1: अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।
0: सेल्टर अनि रक। वाओ। अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा?
1: राम्रो लाग्छ।
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि?
1: मेरो मामाले राखिदिनु भएको।
0: वाओ, मामाले राखिदिनु भएको। अनि मनपर्छ आफ्नो नाम?
1: मनपर्छ।
0: ओके। अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ?
1: मिल्छ।
0: ल,
1: मेरो घरमा हजुर आमा, हजुरबा, कालमामु, दादु, पुच्याउ अनि मम्मी बस्नुहुन्छ।
0: ओहो, है। अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त, हो? हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ। यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ?
1: फुच्ची
0: मामु भनेको चाहिँ मामुको पनि दिदी हो है। अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको, उहाँ नै हो फुच्ची मामु भनेको। अनि उहाँ चाहिँ तपाईँलाई किन, तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि?
1: मागन पनि हुन्छ, के किनिदिनुहुन्छ, बाहिर खाउन लग्नुहुन्छ, घुमाउन लग्नुहुन्छ, काका लग्नुहुन्छ।
0: काका लानुहुन्छ हो, त्यही भएर मनपर्छ। ए ल, अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि? चर्च।
1: होरेप चर्चमा जान्छु।
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ?
1: भैँसीपाटी।
0: भैँसीपाटीमा? अनि बाल सङ्गति कतिको जान मन लाग्छ?
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ।
0: किन होला नि?
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ, प्रार्थना गराउनुहुन्छ, डान्स गराउनुहुन्छ, सिङ्गिङ गराउनुहुन्छ, खेलाउनुहुन्छ।
0: वाओ। अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ?
1: बाल सङ्गतिमा।
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि, के गर्न मन लाग्छ? जस्तै कसैलाई गाउन मन लाग्छ, कसैलाई ड्रइङ बनाउन मन लाग्छ।
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ।
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा?
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु, कहिले काहीँ सुत्छु, कहिले काहीँ बाहिर साथीहरूसँग, घरकै साथीहरूसँग खेल्छु।
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो। अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ?
1: छ, स्कुलमा।
0: स्कुलमा को हो भन्न मिल्छ?
1: मिल्छ।
0: को हो नि?
1: सरिश्मा।
0: सरिश्मा। अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ, किन मनपर्छ उहाँलाई?
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड, अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ, त्यही भएर हामी साथी
0: हो। अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ? के साथी भन्नुभयो नाम?
1: सरिश्मा।
0: सरिश्माको मनपर्ने बानी के होला तपाईँलाई, मनपर्ने उसको राम्रो बानी, ह्याबिट?
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी, किन नि त अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको?
1: होइन, उसको फेभरेट हबी नै सुत्छ।
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै, हो? अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ? तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि?
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो, आज लन्चमा के गर्ने, गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु।
0: वाउ, कस्तो राम्रो है। तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है, तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ?
1: म बिहान 6 o'clock उठ्छु, एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु, त्यसपछि खाना खान्छु, खाएपछि कपाल गर्छु, ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु, स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु, ड्रेस चेन्ज गर्छु, खान्छु अनि होमवर्क गर्छु, एकछिन खेल्छु अनि सुत्छु।
0: वाह, सामियानाले त कति धेरै काम गर्ने रहेछ है, बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने, हो? तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, नआएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ गर्न आएन भने अरू ठुलो मान्छेलाई गर्न दिनुपर्छ अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने, हो? कसले सिकाउनु भएको नि?
1: फुच्ची मामुले।
0: फुच्ची मामुले, ए। अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर, अनि
1: अनि म कहिले काहीँ पानीहरूले भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम गराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै,
0: काम गर्नुपर्छ धेरै, काम गर्नु मनपर्छ, हो?
1: मनपर्छ।
0: ए, कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो, हो? हो। अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाउ, जिजसले ब्लेस गर्नुहुन्छ, हो? ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: Romans 10:13, who call the name of the Lord will be saved.
0: Wow. यसलाई नेपालीमा के भनेको यहाँलाई थाहा छ?
1: थाहा
0: छैन। इङ्ग्लिसमा मात्रै कण्ठ पार्नुहुन्छ, हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1, आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स, ओहो, कस्तो धेरै कण्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कण्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ, तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिका साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ
1: हो?
0: अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को को हुनुहुन्छ, अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम,
0: निर्मला म्याम र फुच्ची म्याम हो। ए, अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाह है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल्ड हुन्छ त्यही भएर।
0: वाह है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ।
0: ल,

0: वाह है, थोरै क्ल्याप गर्न मन लाग्यो मलाई। अनि तपाईँ त हामी यसरी बोलिरहँदै गर्दा कस्तो मजाले स्माइल दिइरहनु भएको छ है, एकदम मुस्कान दिएर बोलिरहनु भएको छ, अनि मलाई पनि कस्तो रमाइलो भइरहेछ कि। अनि हामी किन ह्याप्पी हुनुपर्छ होला, तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लाग्यो।
1: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ।
0: वाउ कस्तो राम्रो है। अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
1: इरिस एकाडेमी।
0: इरिस एकाडेमी है, अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होलान् है, अनि घरमा पनि साथीहरू होलान् छ नि होइन। अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त। त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने,
1: मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु।
0: जस्तै के सेयर गर्नुहुन्छ?
1: उसले जस्तै लन्च ल्याएको छैन भने म क्यान्टिनबाट फुड ल्याएर उसलाई सेयर गर्छु। उसले पेन्सिल ल्याएको छैन भने म उसलाई पेन्सिल दिन्छु, अनि उसले इङ्ग्लिस बुक ल्याएन भने म उसको छेउमा गएर बसेर उसलाई सेयर गर्छु।
0: वाह कति धेरै हेल्पफुल रहेछ है, हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
1: उनीहरूसँग मिलेर खेल्छु, उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई हुन्छ नि
0: उठाइदिनुहुन्छ,
1: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
0: ह्यान्डी प्लस पनि लाउनु आउँछ?
1: आउँछ।
0: ए अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो, सानोतिनो ट्रिटमेन्ट?
1: आउँदैन, धेरै
0: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
1: मलाई उनीहरूलाई नराम्रो लाग्छ किनकि उनीहरूलाई पनि त दुख छ, त्यही भएर।
0: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
1: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
0: किन होला नि?
1: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई केही आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
0: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है, अनि यहाँलाई के लाग्छ परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
1: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्यपाल सङ्गतिर चर्चहरू जानुपर्छ।
0: वाउ अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
1: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
0: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
1: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
0: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
1: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल सङ्गति नै जानुपर्छ।
0: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? अनि भाइ बहिनी नहुँदाको फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि, औ म मात्रै ठिक छु, मेरो मामु पापाको छोरी भन्ने लाग्छ।
1: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
0: हो र, किन नि?
1: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
0: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
1: घरी के पेन्सिलहरू गरिदिन्छ।
0: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
1: चर्चमा भाइहरू छ, के गर्छ।
0: त्यही भएर ल, फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल, एउटा गीत गाउनुहोस् न त, नेपाली गीत। हुन्छ, बाल संगतिको गीत।

0: kısı bana rahatlan da karo, rahatlan da karo.
1: सक्यो ओके आनन्द गरौ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बालसँग कति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बालसङ्गति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बालसङ्गति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बालसङ्गतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर अनि तपाईँलाई मनपर्ने बाइबलको कथा के होला कुन चाहिँ होला
0: पत्रुसको
1: पत्रुसको अनि पत्रुसको कथा चाहिँ के को बारेमा
0: पत्रुस सधैँ जालमा नजानुहुन्थ्यो एक दिन यसो आएर भन्नु पर्यो उता जालमा र अनि त्यहाँनिर पत्रुसले चाहिँ त्यहाँ जाल हान्दा धेरै माछा आयो
1: अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ के भन्न खोजे नि
0: हामीले जिजसले भनेको मान्नु पर्छ
1: अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त
0: मान्छु
1: मान्नुहुन्छ कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना अनि मलाई रमाइलो लागिरहेको छ अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है
0: होला
1: ओके अनि तपाईँलाई चिल्ड्रन्स डे भनेको के हो थाहा छ तपाईँहरूको स्कुलमा चिल्ड्रन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न अनि के गर्नुहुन्छ चिल्ड्रन्स डेमा
0: हाम्रो चिल्ड्रन्स डेमा प्रोग्राम हुन्छ प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काटिदिनुहुन्छ केक दिनुहुन्छ अनि चकलेटहरू दिनुहुन्छ
1: अनि सामियाना अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू दुःखमा भएको नानीहरू हुन्छ नि उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू जसले चाहिँ राम्रोसँग खान नपाएको राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको छ अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर नराम्रो लाग्छ अनि हेल्प गर्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई के हेल्प गर्नुभयो नि
0: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु
1: त्यसरी हेल्प गर्नु भएको छ हो ल ओके थ्याङ्क यू सो मच अनि अर्को कुरा तपाईँलाई मनपर्ने घुम्न जान मनपर्ने ठाउँ के अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको
0: भक्तपुर
1: र बसन्तपुर किन नि भक्तपुर र बसन्तपुर मन परेको
0: भक्तपुरको त्यहाँ सनसेट हिँड्दा राम्रो लाग्छ अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ अनि के किनिदिनुहुन्छ त्यही भएर मलाई त्यहाँ जान मनपर्छ
1: ए भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो नयाँ नयाँ कुराहरू किन्नलाई हो अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न
0: भन्दिनँ
1: भन्नुहुन्न किन नभन्नु भएको त अनि
0: कुनै कुराहरू चाहिँदैन वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन
1: चाहिने कुरा मात्रै माग्नुहुन्छ है अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है अनि तपाईँलाई सनसेट किन मनपर्छ
0: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ त्यही भएर
1: पिसफुल मनपर्छ अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला पिस किन हुनुपर्छ होला त
0: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले काहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ अनि सुत्न मन लाग्छ त्यही भएर।
1: वाओ है। अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हो कि होइन, अनि तपाईँलाई के लाग्छ बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
0: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ अनि फ्रेन्डली,
1: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
0: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
1: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
0: पर्छ
1: पर्छ है। ओके, अनि अर्को भनेको अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि साथीहरूलाई?
0: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बाल सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
1: वाओ, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्चिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
0: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
1: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
0: छैन
1: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
0: म यो कार्यक्रमको बारेमा भन्नुहुन्छु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
1: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
0: आयो
1: ल, ओके, हाई फाइभ गरौँ न त ल। ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त, हुन्छ? अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ, हुन्छ? ल हस् त, जय मसी,
0: जय मसी।
1: सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले यससँग बोलेर मजा आयो
0: आयो
1: ल, ओके, हाई फाइभ गरौँ न त ल। ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त,
0: हुन्छ?
1: अनि तपाईँको

सँग गरिएको यो कुराकानी अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला र आजको कार्यक्रमबाट म सारा विदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा विदा माग्न चाहन्छु। हस्त जय मसी, साथै नमस्कार अनि न्यानो माया।

0: ख्रिस्टको खोजी गर्नुहोस्। तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
1: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु अन्तर्विन्ती कार्यक्रम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम अन्तर्विन्तीमा कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरूप्रति रिस वा असन्तोष राख्नु असम्भव छ। तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न। तितो हृदय विभाजित हृदय हो। तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन। सहमति हुनुहोस्, तपाईँले अझै पनि आफ्नो विगत प्रति प्रतिक्रिया दिइरहनु भएको हुन सक्छ। जसले तपाईँलाई चोट पुर्यायो उसप्रति सन्तोष राखिरहनु भएको हुन सक्छ। यसले तपाईँलाई आफ्नो जीवन साथीलाई माया गर्नबाट रोक्दैछ। यो तिनीहरूको लागि न्यायसँग छैन। धेरै मानिसले आफ्नो रिसको कारण सम्बन्धहरू बिगारेका छन्। प्रत्येक दिन प्रत्येक 7 पुरुष मध्ये एकजनाले आफ्नो जीवनकालमा दुर्व्यवहार भोग्छन्। तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ। मानिसलाई माया गर्न सुरु गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ। त्यो क्षमा बिना सम्भव हुन सक्दैन। त्यसैले ज जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्। यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्। तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैनन्। जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरुद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न। जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ। के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्। चोटलाई बार बार दोहोर्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्। तपाईँले क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न। म त्यो क्षमा गर्नेछु तर म क्षमा गर्दिन भाइहरूले भन्छ। कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एकअर्कालाई क्षमा गरेर जसरी प्रभुले क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। अन्तर्विन्तीको प्रार्थना परमेश्वरसँग पनि यही छ कि प्रभु तपाईँको जस्तो क्षमा दिन सक्ने हृदय हामीमा पनि दिनुहोस्। श्रोता, अब भने कार्यक्रमबाट मैले विदा माग्नु पर्ने हुन्छ। तपाईँको दिन अर्थपूर्ण आशिषमय रहोस् भन्दै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिले नै विदा हुन्छु। धन्यवाद। जय मसीह। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जयमस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम समक्ष राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी विभिन्न कलाकारहरूसँग कुराकानीमा जोडिने गर्छौं प्रत्येक हप्ता। तर केही समयदेखि मैले पाहुनाहरूलाई निम्तो त गरे तर विशेष कारणवश उहाँहरू आउन सक्नु भएन। अर्को हप्ता म पक्कै पनि कलाकारको साथ उपस्थित हुने प्रतिज्ञा तपाईसँग गर्न चाहन्छु। र विशेष गरिकन कार्यक्रम वरदान तपाई र मेरो आफ्नै कार्यक्रम, हामी विशेष गरिकन संघर्षका कथाहरू, संघर्षका यात्राहरूलाई नै तपाईँहरू सामु राख्ने गर्छौं। एउटा कलाकार त्यतिकै कलाकार बनेको हुँदैन, उसले धेरै साधना होइन धेरै परिश्रम धेरै अभ्यास गरेर नै ऊ एउटा कलाकार बनेको हुन्छ। र सबैभन्दा ठूलो कुरो त लक्ष्य हो। जब उसले एउटा कलाकार बन्छु, यो बन्छु, त्यो बन्छु भनेर लक्ष्य राख्छ नि, अनि ऊ पूरा हुन्छ। जहिले पनि तपाईँमा त्यो शक्ति, त्यो विल पावर चाहिँ तपाईँ र ममा हुनुपर्दछ। त्यो इच्छा शक्ति जब तपाईँ र मसँग हुन्छ अनि हामी सफल व्यक्ति बन्न सक्छौ। तर कतिचोटि तपाईँ र ममा यस्तो स्वभाव हुन्छ, कोसिस गरिहेरौँ, भयो भने भइहाल्यो, भएन भने अर्को क्षेत्रतिर जाम्ला नि भन्ने जस्तो हुन्छ होइन। तर निरन्तर कुनै पनि क्षेत्रमा लागियो भने हामी सफल चाहिँ हुन्छौ। तर कतिचोटि चारवटा क्षेत्रमा हात हाल्छौँ अनि हामी सफल हुँदैनौ होइन। तपाईँलाई मान्छेले के को लागि बोलाउने भन्ने कति कन्फ्युजन पनि तपाईँ र मेरो जीवनमा आउन सक्छ। तर तपाईँ र म यो क्षेत्रमा लागेर करियर नै बनाउँछु भनेर लाग्यो भने चाहिँ हामी सफल हुन्छौँ। जे कुरामा पनि खुरुन्दार हामी लाग्यो भने सफलताको त्यो स्वाद तपाईँ र मैले चाख्न पाउँछौँ। र अहिलेलाई भने कार्यक्रमको सुरुवात गर्न चाहन्छु म यो अर्थपूर्ण सङ्गीतबाट।

23,000 रोजगारी दिने फिलिपको बारेमा आज म तपाईँलाई बताउन चाहन्छु। उहाँले आफ्नो वरदानलाई कसरी पहिचान गर्नुभयो? जब हामी परमेश्वरद्वारा दिएको वरदानलाई पहिचान गर्छौं नि, हामी एक्लै होइन, अरूलाई पनि बचाउन सक्छौं। हामी त बाँच्छौं र अरूलाई पनि बचाउन सकिन्छ। फिलिप एडवर्ड्स डे एकजना चर्चित बेलायती उद्यमी हुन्। बेलायतमा यिनको व्यापार कपड़ाको उत्पादन गरी बेच्ने हो। बेलायतको ग्रेटर म्यान्चेस्टरमा 52 वर्ष अघि ज्याला मजदूरी गर्ने परिवारमा यिनको जन्म भएको हो। यिनको आफ्नै घर र जग्गासम्म थिएन। सरकारी जग्गामा बनेको घरमा यिनी हुर्के अनि बढे। त्यहाँ यिनले आफ्नो आमा बुवा र साथीहरूको अभिभावकहरूले नोकरी पाउनको लागि गरेको संघर्ष अत्यन्तै नजिकबाट हेरेको थिए। त्यसैले मजदूरको समस्याहरू यिनलाई राम्ररी थाहा थियो। आफ्नै आँखा अगाडि मजदूरले परिवारका सदस्यहरूको लागि दुई छाक टार्न गरेको संघर्षले यिनलाई भविष्यमा आफ्नो करियर र व्यापारिक रणनीति बनाउन सहयोग पुग्यो। आमा बुवा र छरछिमेकलाई काम खोज्न कठिनाई भएकोले राम्ररी महसुस गर्न पाएकोले त्यो पीड़ापोत उनीहरूलाई नहोस् भनेर बढ़ीभन्दा बढ़ीलाई रोजगार कसरी उपलब्ध गराउन सकिन्छ भन्ने सोचको साथ उनी अगाडि बढे। फिलिप डे व्यापारमा आउनुको प्रमुख कारण त्यही नै थियो। रोजगारीको क्षमता अभिवृद्धि गर्ने र जनजनको जीवनमा सुधार ल्याउने गरी आफ्नो व्यापार थाल्ने जर्मको यिनले गरे। यिनी आफ्नो मात्र होइन, परिवारका अन्य सदस्यको जीवनशैलीलाई राम्ररी बनाउन चाहनाका साथ अघि बढे। यसो त कठोर श्रम गर्न यिनले बाल्यकालमै सिकेका हुन्। सानो छँदै यिनी विभिन्न काम गर्ने बाध्य भएका थिए। स्कूलमा पढ्दा यिनले अनेकौं पार्ट टाइम काम गरे। यो क्रम रक्का जवान भइसक्दा पनि जारी राखे। पछि यिनले विभिन्न अखबारहरू घर घरमा पुर्याउने हकरको समेत काम गरे। केही वर्षभित्र यिनी एउटा न्यूज पेपर एजेन्टको काम थाले। त्यस मार्फत दैनिक रूपमा विभिन्न पत्र पत्रिका डेलिभरी गर्न थाले। फिलिप डेका बारेमा एउटा चर्चित भनाइ नै छ, यिनले आफ्नो व्यापारको सिँढी सबभन्दा तलबाट चढ्न सुरु गरेका हुन्। सायद ठूलो व्यापार गर्न उनीसँग पर्याप्त रकम नभएर उनले यसो गरेको हुनुपर्छ। स्थानमा काम गर्दा अखबारहरूको बिक्रीबाट कमाएको थोरै पैसाले यिनले पहिले खुद्रा व्यापार थाले। व्यापार जारी राखेकै बेला उनलाई ग्लोबल फेसन ब्रान्डमा काम गर्ने अवसर जुट्यो। त्यो मौका यिनले गुमाउन चाहेनन्। पछि त्यही कम्पनीमा प्रबन्ध निर्देशक समेत बन्न उनी भ्याए। उक्त उद्योगलाई आफ्नै नाम दिन सफल भए। आफ्नो कड़ा मेहनत र लगनशीलताबाट उद्योगलाई सफलताको शिखरमा पुर्याए। पसलको आवश्यकता र आपूर्ति चेन फ्लिप डेलाई राम्ररी थाहा थियो। त्यो अनुभव यिनले आफ्नो व्यापारमा लागू गरे। फलस्वरूप उनी चाँडै नै व्यापारमा जम्न सफल भएका हुन्। फिलिप डे सानैदेखि व्यापारमा लागेकाले आफ्नो पढ़ाईलाई सुचारू गर्न सकेनन्। उनले विश्वविद्यालयमा पढ़ाई गर्नुको साटो व्यापारलाई नै प्राथमिकतामा राखे। सन् 2002 यिनले कम्पनी नै खरिद गरे। उनको यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो। कम्पनीबाट मनकी आमदानी भएसँगै उनले थप स्टोरहरू सञ्चालनमा ल्याए। सड़कमा थापिएका पसलहरूमा उनको ब्रान्डले राम्रो बजार पाएको थियो। उनले धेरैलाई रोजगारी समेत दिए। सन् 2012 उनले फेसन चेन पिक्कसलाई 6,000 कर्मचारीको रोजगारी बनाउन 200 मिलियन पाउन्ड लगानी गरे। त्यसको लागि 5 वर्षसम्म आफ्नो स्वामित्वमा राख्ने सम्झौता समेत गरे। उक्त चेनले थप 12,000 रोजगारी दिन सफल भयो। फिलिप डेले सञ्चालन गरेको इडिनवर्क बुलेन मिल ग्रुपका उत्पादनहरू बेलायतमा सबैभन्दा चर्चित र सफल फेसन ब्रान्ड हो। त्यस्तै उनको कम्पनीमा 23,000 भन्दा बढ़ीले रोजगार पाएका छन्, जुन बेलायतकै सर्वाधिक रोजगार दिने कम्पनी मध्येको एक हो। बेलायतको चर्चित टेलरमा नोकरी
थाल्नु अघि उनले बेलायती टेक्सटाइल कम्पनी कोटसमा समेत काम गरेका थिए। त्यता यिनले उमेर 28 वर्षको थियो। यिनी झण्डै 5 वर्ष काम गरेपछि संयुक्त प्रबन्ध निर्देशकमा बढुवा भएका थिए। सन् 2001 फिलिप डेले इडिनबर्गले मिलमा प्रवेश गरेका थिए। पछि एउटा प्राइभेट कम्पनी स्वाइकले यिनलाई नै खरिद गरेका हुन्। त्यसपछि उनले कम्पनीका कर्मचारीलाई प्रशिक्षण दिए। यो प्रशिक्षणको नतिजा तत्कालीन यिनको व्यापारमा परेको थियो। केही वर्षभित्रै उनको कम्पनी अत्याधिक नाफा गर्न सफल भयो। सन् 2008 फिलिप डेले होम फनिसिङ कम्पनी पोन्टेन मिल र नरम कपडाहरू उत्पादन गर्ने रोज वाइज खरिद गरे। दुवैलाई सँगसँगै सञ्चालनमा ल्याउँदै यसलाई अर्को नयाँ ब्रान्ड राखेर बेलायतभरि स्टोर मार्फत बिक्री वितरण गर्न थाले। श्रोता, मैले तपाईँलाई यतिखेर फिलिप डेको बारेमा जानकारी दिइरहेको छु। कसरी उहाँले आफ्नो वरदानलाई थाहा गरे, म अहिले के गर्दा हुन्छ भन्ने कुरा जब उनले थाहा गरे, त्यसपछि उहाँ अघि बढेकै बढेकै बढेकै हुनुभयो। पछि फर्केर कहिले पनि हेर्नु परेन। ऊ धनाढ्य पनि हुनुहुन्न थियो। उहाँको घर पनि थिएन, आफ्नो जमिन पनि थिएन, तर एउटा साधारण मान्छेले पनि होइन 23,000 मान्छेलाई रोजगारी दिनु भनेको यो साधारण कुरा होइन, किनभने सम्भव रहेछ नि त। सानो कुराबाट उहाँले सुरु गर्नुभएको नि त होइन। त्यो भएर तपाईँ र म पनि केही काम गर्दैछौँ भने मसँग यो भएन त्यो भएन मैले त्यो भएर गर्न सकिनँ भनेर नभन्नु, किनभने सानो कुराबाटै हामी ठुला ठुला कामहरू गर्न सक्छौँ। जस्तो फिलिप डेको जीवनबाट पनि हामी यो कुरा सिक्न र जान्न सक्छौँ। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

सन् 2009 उनको कम्पनी इट लुइनले स्टिङ क्लफिङ 150,000 पाउन्डमा खरिद गर्यो। वर्षभित्र कम्पनीको आमदानी हप्तै बढेर गयो। कम्पनीले एक वर्ष अवधिमा 20,00,000 पाउन्ड आमदानी गर्न सफल भयो। सन् 2011 फिलिपले घाटामा गइसकेको वुमन फेसन चेन जाने नोमानलाई बचाउने निर्णय गरे। यसका लागि उनले उक्त कम्पनीसँग सम्झौता गरी 400 जनाको रोजगारी बचाएका थिए। त्यस्तै सन् 2012 यिनले 200 मिलियन पाउन्डमा खुदुरा फेसन चेन खरिद गरी 6,000 रोजगारी जोगाएका थिए। उक्त कम्पनीमा 12,000 कामदार थिए। फिलिप डेको समूहले सन् 2018 200 स्टोर खोल्ने घोषणा गरिसकेको थियो। सन् 2016 फिलिपले टाक पल्टेको अर्को ऐतिहासिक मेन्स टेलर अस्टिन रिड खरिद गरे। त्यसमा यिनले 100 मिलियन पाउन्ड लगानी गरे। सन् 2019 यसको 50 नयाँ स्टोरहरू खोल्ने योजना उनको छ। लन्डनको केन्द्रमा समेत अस्टिन रिडको स्टोर खोल्ने उनले जनाएका छन्। सन् 2017 प्रशासनिक समस्याहरूको कारण धाराशायी बनिसकेको जायगर ब्रान्ड कम्पनी पनि खरिद गरियो। यसको एउटा नयाँ डिपार्टमेन्ट स्टोर खोल्ने योजना उनको छ। सन् 2017 मेमा शहरमा नयाँ ब्रान्डको एउटा अर्को डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याए। फिलिप डेको हाल 23,000 कर्मचारी स्टोर र ब्रान्डमा कार्यरत छन्। हाल उनी इनिगन वर्क एन्ड मिलनसँग जाएर जानी रूपनोम चर्चित ब्रान्ड मालिक समेत बनेका छन्। एउटै छानामुनि विभिन्न प्रकारका ब्रान्डहरू बिक्री गर्ने उद्देश्यले थुप्रै स्टोरहरू सञ्चालन ल्याएका उनी थप खोल्ने तर्खरमा पनि छन्। अघिल्लो वर्ष ग्लोबल फेसनमा सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा यिनको नाम पनि पर्न गएको थियो। सार्वजनिक गरेको सूचीमा यिनी 37 स्थानमा छन्। बेलायती अखबार सन्डे टाइम्सका अनुसार फिलिप डेको कुल सम्पत्ति 1.5 अरब पाउन्ड रहेको छ। तर अमेरिकी अखबार फोर्सले यिनको कुल सम्पत्ति 1.18 अरब अमेरिकी डलर रहेको जानकारी दिएको छ। खुद्रा व्यापारमा उनी यतिका सम्पत्ति कमाउन सफल भएका छन्। अहिले उनी बेलायतको सडक फेसनमा मुगल बनेका छन् र फिलिप डेको बारेमा मैले तपाईँलाई बताए सम्भव भन्ने कुराहरू रहेछ। कतिचोटि हामी मसँग लगानी छैन, म केही गर्न सक्दिनँ भने भन्छौँ नि, सबैभन्दा ठुलो कुरा चाहिँ इच्छा शक्ति रहेछ होइन। जस्तो फिलिप डेले जुन इच्छा शक्ति देखाए म गर्न सक्छु भनेर एउटा जोखिम पनि उठाए नि त उनी सफल भए। त्यो भएर तपाईँ र म पनि एउटा सफल कुनै पनि क्षेत्रमा सफल व्यक्ति बन्नु छ भने तन मन दिएर त्यहाँ लाग्नु पर्दछ, झुक्ने कुरामा झुक्नु पर्दछ। काम ठुलो सानो कहिले हुँदैन होइन। त्यो भनेर हामी अगाडि बढ्यौँ भने हामी पक्कै पनि सफल बन्छौँ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र यतिखेर भने एप्पललाई सफल बनाउने पाँच सूत्र तपाईँको निम्ति म राख्न चाहन्छु। एप्पललाई इतिहासकै सर्वाधिक सफल कम्पनी भन्न थालिएको छ। यो हाल सालै $10 खरब मूल्य भएको विश्वकै पहिलो पब्लिक कम्पनी पनि बनेको छ। कम्पनीले यो सफलता कसरी पायो, एप्पललाई यसको यात्रामा धेरै पक्षले साथ दिए, तीमध्ये के यस्ता पक्ष छन् जसले कम्पनीलाई यो सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्यो। स्टिम जब्सको छवि। एप्पलको संस्थापकको रूपमा स्टिम जब्सको नाम प्रविधिको संसारमा सबैभन्दा धेरै सम्झन्छन्। उनले एप्पललाई व्यक्तिगत कम्प्युटरको क्रान्तिमा सबैभन्दा अघि राखे, साथै आफ्नो नेतृत्वमा आइपोडदेखि आइप्याडसम्मको क्रान्ति उत्पादनहरू सार्वजनिक गरे। उनी आधुनिक विश्वको सबभन्दा हस्तक्षेपी प्रमुख कार्यकारीको रूपमा पनि चिनिन्छन्। उनी आफैमा एक ब्रान्ड पनि हुन्। स्टिम जब्सले स्टिम वाजनियाकसँग मिलेर सन् 1976 कम्पनी स्थापना गरेदेखि नै एप्पल राम्रो वस्तु उत्पादन गर्ने कम्पनीको रूपमा चिनिँदै आएको छ। एप्पलको शेयरको माग यति धेरै थियो कि सन् 1980 ताका यसले शेयर जारी हुँदा यो फोर्ड पछिको सबैभन्दा ठूलो शेयर सार्वजनिकरण थियो। फोर्डले सन् 1956 शेयर जारी गरेको थियो। समकक्षीसँगको विवादको कारण सन् 1985 स्टिम जब्सले एप्पल छाडे, तर 12 वर्षदेखि कम्पनी घाटामा चलेपछि सन् 1997 उनलाई फेरि कम्पनीमा फर्कन आग्रह गरियो। कम्पनीमा फर्किए लगतै उनले कम्पनीका पुराना योजनालाई थन्काएर नयाँ अभियान शुरू गरे। फरक सोच, यो एप्पल र यसका उत्पादन प्रवर्धन गर्ने अभियान थियो। अभियान लगतै कम्पनी पुनः नाफामा फर्कियो। सन् 2011 स्टिम जब्सको मृत्यु हुँदा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका थिए, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमायो। उनले नाम नभइदिएको भए एप्पल अहिलेको एप्पल बन्ने थिएन। आइफोन क्रान्ति। 2007 सार्वजनिक भएको आइफोन आधुनिक मोबाइल संसारमा सबैभन्दा ठूलो प्रभाव पर्यो। बजार पठाएको पहिलो वर्ष नै 14 लाखवटा आइफोन बिक्री भएको थियो। मोबाइल बजारमा नोकिया कम्पनी आइफोनको आगमन अघो लागि भर्खरै मात्र एप्पल स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा धकेलिएको छ। कोरियन कम्पनी सामसुङ र चिनिया कम्पनी हुवाईपछि तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी एप्पल भए पनि बजारमा आइफोनको माग पनि अत्याधिक छ। एप्पलले अप्रेलदेखि जूनको 3 महिना अवधिमा 4,13,00,000 आइफोन बिक्री गरेको थियो। सन् 2017 भरि कम्पनीले विश्वभर 21,60,00,000 आइफोन बिक्री गरेको थियो। एप्पलको अधिकांश आमदानी स्मार्टफोनको बिक्रीबाट हुन्छ। पछिल्लो त्रैमासिक विवरण अनुसार एप्पलको आमदानीको 56% हिस्सा आइफोनको बिक्रीबाट हुन्छ। यसकारण एप्पलको भविष्य आइफोनसँग जोडिएको छ। एप्पलको सेवा। म्युजिक एप स्टोर, एप्पल पे, एप्पलको सेवा मार्फत व्यापारका यी के प्रमुख पक्षहरू हुन्? यी कम्पनीको लागि पछिल्लो समय तीव्र रूपमा कम्पनी बढाउने सेवाहरू हुन्। एप्पलको यी सेवाहरू हुने आमदानी मात्र पछिल्लो त्रैमासिक 31% वृद्धि भएको छ। एप्पलको सफलतामा आइफोन मुख्य कारक भए पनि यसको ब्रान्डको वृद्धिमा एप्पल म्युजिक, एप्पल स्टोर पनि भूमिका छ। यदि कुनै उपभोक्ताले आइफोन प्रयोग गर्दै म्युजिक र मुभी खरिद गर्छ भने उसले आइप्याड, म्याकबुक, एप्पल टिभी र एप्पल वाच पनि खरिद गर्छ भन्ने कम्पनीको विश्वास छ। ग्राहकलाई आफ्नो हार्डवेयर किन्न प्रेरित गरिरहनु नै एप्पल ब्रान्डको मुख्य विशेषता हो। ब्रान्ड प्रबन्ध निर्देशक पल नेस भन्छन्, बलिया ब्रान्डसँग त्यस्ता ग्राहक हुन्छन् जो अन्य विकल्प रुचि राख्दैनन् र यही नै एप्पलको सबैभन्दा बलियो पक्ष हुने भन्छन्। चीन बिना एप्पलको सफलता केही फरक हुन्थ्यो। एप्पलको नाफाको करिब 1/4 चीनबाट प्राप्त हुन्छ। यसबाहेक एप्पलको अधिकांश आइफोन
दक्षिणी चीनको सेनचिङ प्रान्तमा उत्पादन हुन्छ। सन् 2016 मार्चदेखि केही महिना चीनबाट हुने आमदानी उल्लेख्य घटे पनि अहिले कम्पनीले यसलाई सुधार गरेको छ। 2017 सेप्टेम्बरदेखि चीन र आसपासका क्षेत्रबाट हुने आमदानीमा 2 अङ्कको वृद्धि भएको छ। कसरी? चीनका सहरीय वर्ग मध्यम या भएका बीच आइफोन प्रतीक बनेको छ। चिनिया सस्ता ब्रान्डका प्रतिस्पर्धा बावजुद पनि एप्पलका महँगा आइफोन, आइप्याड र म्याकले चीनबाट आमदानी बढाइरहेको छन्। एप्पल फोर्ब्सको सूचीमा पछिल्ला 8 वर्ष लगातार सबैभन्दा मूल्यवान कम्पनीको रूपमा सूचीकृत छ। फोर्ब्सले कम्पनीको आर्थिक तथ्याङ्कको आधारमा यो सूची प्रकाशित गर्ने गर्छ। यो वर्ष कम्पनीको ब्रान्ड मुख्य 1.42 अरब डलर छ। कुनै बेला नम्बर 1 ब्रान्ड रहेको कोको कोलाको अहिलेको ब्रान्ड मूल्य 57 अरब डलर हाराहारी मात्रै छ। कुनै बेला विश्वका प्रमुख शहरमा कोको कोला बिना पसल र सड़क देख्न मुस्किल पर्थ्यो, तर अब यो परिचय फेरिन थालेको छ। अलिकति टोकेको जस्तो देखिने एप्पलको लोगो 21औं शताब्दीको सबैभन्दा ठूलो ब्रान्ड बन्ने देखिन्छ। कोको कोलाले कुनै बेला गर्न नसकेको काम अहिले एप्पलले गरेको छ, त्यो हो समय सान्दर्भिक र समय सापेक्षिक बन्ने ब्रान्ड। स्मार्टका पल नेसनल भन्छन्, एप्पलले मानिसलाई आफ्नो केन्द्रमा राखेको छ। कम्पनीले जे गर्छ त्यसमा मानिसलाई केन्द्रमा राखिएको छ। उनीहरूको ब्रान्ड नै प्रविधिको मानवीकरण हो। कम्पनीले आफ्नो बिजनेस मोडल बनायो आफ्नो ग्राहकलाई अन्त जान दिने। एप्पल कम्पनीले आफ्नो बिजनेस मोडल बनायो आफ्नो ग्राहकलाई अन्त जान नदिने एप्पल कम्पनी मात्र होइन, यो पूर्ण रूपमा एक आइडिया पनि हो। र एप्पलको बारेमा मैले तपाईँलाई बताए। एप्पल आइफोन प्राय सबैलाई थाहा छ, यति यसले मार्केट लिएको छ कि सबैको मुखमा एप्पल नै झुन्डिएको हुन्छ, किनकि यसको पहिचान यत्तिकै रहेन, धेरै संघर्ष गर्नु परेको कुराहरू पनि हामीले सुन्यौं। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

श्रोता अब भने लगभग लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।